0: दोस्रो शिशुलाई शल्यक्रिया गरेर निकाल्नु पर्यो। सुशीलाकी भाउजू नन्दकलाका अनुसार शिशु जन्मिएपछि पनि जोखिम टरेन, सुशीलाको अस्वाभाविक रक्तस्राव बढ़्यो। नानी नन्द करीले उमेरमा सुत्केरी भएर हो कि केले हो, बच्चा जन्मिएपछि पनि रक्तस्राव रोकिएन, अवस्था बिग्रदै गएपछि अत्तालियौं। नन्दकलाले भनिन् चिकित्सकले आमा र शिशुलाई बचाउन प्रदेश अस्पताल लैजान सुझाव दिए। जिल्ला प्रशासन कार्यालयबाट उद्धार अनुमति आएपछि नेपाली सेनाको हेलिकप्टर मार्फत प्रदेश अस्पताल लगियो। त्यसपछि मात्रै रोका परिवारमा आशाको दियो बल्यो। सुशीला र उनका नवजात शिशु अझै अस्पतालमै छन्। दुवै शिशुको तौल निकै कम छ। सुशीलाको स्वास्थ्य अझै कमजोर रहेका कारण उनले नवजात शिशुलाई स्तनपान गराउन सकेकी छैनन्।
1: प्रधानमन्त्री वीरेन्द्र शाहले मुलुकको शिथिल अर्थतन्त्र चलायमान बनाउन र निजी क्षेत्रको खस्किएको मनोबल उकास्न उद्योगी तथा व्यवसायीहरूसँग केही दिन यता नियमित तथा घनीभूत संवाद गर्नुभएको छ। उहाँले विभिन्न क्षेत्रका उद्योगी तथा व्यवसायीहरूका विभिन्न संघ संस्थाका प्रतिनिधिहरूलाई प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा नै बोलाएर छलफल संवाद गर्दै आउनुभएको छ।

0: वर्षीया कोलम्बियन महिला बारम्बार आफ्नो सुटकेशतिर हेरिरहेकी थिइन्। कहिले फोन गरे जस्तो गर्थिन्, कहिले वरिपरि नजर दौड़ाउथिन्। लागू औषध नियन्त्रण ब्यूरो एनसीबी का अधिकारीहरू केही परबाट उनको गतिविधि पछ्याइरहेका थिए। जब उनी ठमेलको एक होटल पुगिन्, भारतीय महिलासँग उनको भेट भयो। लगत्तै प्रहरी उनीहरूको कोठामा पुग्यो। सुटकेशको फल्स बटम खोलेर हेर्दा सिलिकनसँग मिसाएर पातलो कपड़ा जस्तो आकार दिइएको 4 किलो कोकिन फेला परेपछि कोलम्बियन महिला युनेत गार्जोन काइकेडो र भारत मणिपुरकी 37 वर्षीय रेबिका पुले पक्राउ परेका छन्।
1: काठमाडौँ उपत्यकामा हरियो तरकारीको मूल्य अत्याधिक बढ़ेको छ। कालीबाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्ष साउनको पहिलो साताको तुलनामा यस वर्ष साउनको पहिलो साता 5 गुणासम्म प्रतिशतले बढ़ेको छ। समितिका अनुसार यस अवधिमा सबैभन्दा धेरै तने बोडीको मूल्य बढ़ेको छ। त्यसपछि तिते करेला, भन्टा, घिउ, सिमी, साग लगायतका मूल्य पनि गत वर्षको तुलनामा उल्लेख्य बढ़ेको छ।
0: नेपालको सामाजिक तथा राजनीतिक मुद्दाका विषयमा डिजिटल प्लेटफर्मबाट मात्रै पछिल्लो 4 वर्षमा करिब 5 करोड़ रूपियाँ खर्च भएको छ। यस अवधिमा फेसबुक र इन्स्टाग्रामबाट 39,636 विज्ञापन प्रसारण भएको मेटा एड लाइब्रेरीको तथ्याङ्क छ।
1: भीमाकाय पहिरोले अवरूद्ध बनेको कालीगण्डकी करिडोर सड़कको बागलुङ खण्ड एक सातापछि खुलेको छ। दक्षिण बागलुङको जैमिनी नगरपालिका 8 छिस्ती स्थित भुवानी चौरी खोलामा पुल नजिकै खसेको पहिरोले उक्त खण्ड अवरूद्ध बनेको थियो।
0: अब विदेशी मुद्रा सटहीको अनुमति पाएका बैंक, मनी चेन्जर, होटल, एयरलाइन्स लगायतले प्रति व्यक्ति भारू 25,000 सटही गर्न पाउने भएका छन्। राष्ट्र बैंकले बिहिबार सूचना निकालेर यस्तो सुविधा दिएको हो।
1: सम्झौता भएर पनि समयमै सम्पन्न हुन नसकेका प्रमुख दुई निर्माण कार्य यति बेला अन्तिम चरणमा पुगेका छन्। 4 वर्ष अघि शुरू गरिएको निर्माण कार्यको भौतिक प्रगति गत कार्तिक महिनासम्म कमजोर थियो। चितवनको सिसई बगेरी बालुवा क्षेत्रको 6 किलोमिटर तटबन्धन गत कार्तिक महिनासम्म 24% मात्र सम्पन्न भएको थियो। सिंचाई तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालयको सक्रियतासँगै

0: प्रतिशतले धेरै रहेको भन्सार विभागले जनाएको छ। गत वर्ष नेपालको कुल वैदेशिक व्यापार 20 अर्ब 81 अर्ब 15 करोड़ रूपैयाँ थियो।
1: राष्ट्रिय जलवायु परिवर्तन नीति 2083 तर्जुमाका लागि बागमती प्रदेश स्तरीय छलफल तथा सुझाव संकलन गरिएको छ। संघीय सरकारको कृषि वन तथा पर्यावरण मन्त्रालय अन्तर्गतको जलवायु परिवर्तन व्यवस्थापन महाशाखाको आयोजना तथा बागमती प्रदेशको आयोजनामा शुक्रबार हेटौडामा आयोजित कार्यक्रममा प्रारम्भिक मसौदामाथि छलफल गरी प्रदेशका सरकारवालाबाट सुझाव संकलन गरिएको हो।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस्को डिस हो खुशीको कनेक्सन यो आवाज हो नेपाली रेडियो नेटवर्कको तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब विदेशका खबर। कक्रुत जनता पार्टी सीजेपीले भारतीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा नआएसम्म आन्दोलन जारी राख्ने जनाएको छ। शुक्रबार केन्द्रीय मन्त्रीहरू जेपी नंगा र जितेन्द्र सिंहसँग भेटवार्तापछि सीजेपीका प्रवक्ता आशुतोष रानका र सौरभ दासले शिक्षा मन्त्रीले राजीनामा दिनुपर्ने आफूहरूको अडान कायमै रहेको बताएका छन्।
2: अब खेल खबर। लगातार तेस्रो हार बेहोरेपछि नेपालको पाकिस्तानमा जारी काभा मेन्स भलिबल च्याम्पियनशीपमा शीर्ष चार पुग्ने लक्ष्य कठिन भएको छ। पाकिस्तानको राजधानी इस्लामाबादमा शुक्रबार नेपालले आयोजक राष्ट्र पाकिस्तानसँग 3-0 सोझो सेटमा नै पराजित भएपछि लगातार तेस्रो हार सामना गरेको हो। एफआईबीबीको विश्व वरियतामा पाकिस्तान नेपालभन्दा माथिल्लो टोली हो। पाकिस्तान 43 र नेपाल 93 स्थानमा छन्। यो नतिजापछि पाकिस्तानले 2 स्थान सुधार गर्दा नेपाल भने 6 स्थान तल गरेको छ। यस च्याम्पियनशीपमा कुल 6 राष्ट्रले प्रतिस्पर्धा गर्दैछन्। लीगमा शीर्ष 4 टोलीले सेमी फाइनलमा स्थान बनाउने प्रावधान छ। अब सेमी फाइनलमा पुग्ने नेपालले बाँकी 2 खेल जित्नै पर्ने दबावमा छ।
1: अब विचार विश्लेषण। रित्तिदै देश हराउँदै भविष्य शीर्षकमा नागरिक दैनिकमा शोभा ग्यावालीको विचार छापिएको छ। आज गाउँका खेत बाँझिएका छन्, मेलापात गर्ने हातहरू हराएका छन्, साना बजारहरू सुनसान बन्दै गएका छन्। जहाँ उद्योगका चिम्नीहरू धुवा उडाउँथे त्यहाँ आज झार उम्रिएको छ। देशमै बसेर केही गर्छु भन्ने अठोट बोकेका गणेश नेपाली जस्ता युवाले आत्मदाह गर्नु परेको छ। जसको शक्ति उसकै भक्ति भन्ने विकृत संस्कृतिले भ्रष्टाचारलाई संस्थागत बनाइरहेको छ। गरीबले न्याय पाउन सकेका छैनन्। आर्थिक अभावका कारण प्रतिभाशाली विद्यार्थी उच्च शिक्षा पूरा गर्न सकिरहेका छैनन्। उत्पादनको अथाह सम्भावना भएको देश आयातमा निर्भर बन्दै गएको छ। यो केवल आर्थिक समस्या होइन, सामाजिक, नैतिक र राष्ट्रिय अस्तित्वसँग जोड़िएको संकट हो।
2: रैथाने जुम्ली मार्ची शीर्षक
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।
4: राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्बन्धी जिल्ला प्रशासन कार्यालय चितवनको सूचना। चालू आर्थिक वर्षको शुरूआती दिनदेखि नै राष्ट्रिय परिचय पत्रको फोटो खिचाउने र कार्ड लिने सेवाग्राहीहरूको अत्याधिक चाप बढेको हुँदा मिति 2083 श्रावण 7 गतेदेखि निम्नानुसार गरिने व्यवहार जानकारीको लागि अनुरोध छ। सेवाग्राहीहरूको चापलाई मध्यनजर गरी मिति 2083 श्रावण 7 गतेदेखि बिहान 8 बजेदेखि साँझ 7 बजेसम्म दैनिक करिब 750 जनाको लागि सेवा दिने प्रबन्ध मिलाइएको छ। टोकन प्रणालीबाट तय हुने आफ्नो पालोमा धैर्यताका साथ बसी फोटो खिचाउनु हुन अनुरोध छ। विगतमा परिचय पत्र नम्बर प्राप्त गरिसकेका सेवाग्राही महानुभावहरूलाई उक्त नम्बरका आधारमा सबै काम हुने भएकोले केही दिनका लागि जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचय पत्र वितरण गर्ने कार्य नगरिने बेहोरा अनुरोध छ। राष्ट्रिय परिचय पत्रको लागि फोटो खिच्ने कार्य पश्चात तपाईँको राष्ट्रिय परिचय पत्र नम्बर आउने र विभागबाट सिस्टम अपग्रेडको कारण एप्रुभमा ढिलाइ भएको हुँदा क्रमशः एप्रुभ हुँदै जाने र उक्त प्रयोजनको लागि जिल्ला प्रशासन कार्यालयमा धाइ रहनु नपर्ने बेहोरा अनुरोध छ। जिल्ला प्रशासन कार्यालय चितवन।
5: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी

0: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
1: कलेजका विशेषताहरू:
0: पर्याप्त सुविधा सहित आफ्नै भवन,
1: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
0: पर्याप्त छात्रवृत्ति व्यवस्था,
1: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन।
0: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन, सम्पर्क नम्बर 0656493495।
2: राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्बन्धी जिल्ला प्रशासन कार्यालय चितवनको सूचना।
3: रेडियो साइन 89.8 MHz।
4: साहिनो समय सूचक अहिले बिहानको 6 बज्यो 6 AM। यति बेला बिहानको 6 बज्यो। अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनोबाट साझा खबर।

0: उचित कर निर्धारणको तयारी, खर्च टार्न ऋण खोज्दै उको किसान चिनी मिलबाट 27 करोड़ भुक्तानी पाउनु बाँकी।
1: सर्वोच्चका 3 न्यायाधीशलाई राजीनामा गर्न सरकारले दबाव दिएको 3 मानव अधिकार संगठनको दावी। राष्ट्रिय परिचय पत्रका लागि फ्रेन्च कम्पनीबाट 1 करोड़ एबीआईएस खरिद गरिँदै 15 वर्ष पछि पनि अधुरै भेरी बवे डाइभर्सन।
0: नयाँ ढाँचामा फैलिँदै डेंगीको संक्रमण, बर्खामा सरुवा रोग र सर्पदंशको जोखिम, स्थानीय सरकारको पहलमा घरमै पशु चौपायाको उपचार हुन थालेपछि किसानहरूलाई फाइदा।
1: हिमाचल प्रदेशमा पहिरोमा कार पुरिँदा 13 जनाको मृत्यु, भारतमा आन्दोलित युवा र सरकार बीचको वार्ता निष्कर्षविहीन, आज पनि वार्ता हुने, डढेलो बढ़दै जाँदा फ्रान्स र स्पेनमा 1,35,000 बढ़ी मानिस विस्थापित।
0: र काभा पुरूष भलिबल च्याम्पियन शिपमा नेपाल तेस्रो पटक पनि पराजित। T20 अन्तर्राष्ट्रिय क्रिकेटमा आज भारत र जिम्बाब्वे बीच खेल हुने। 20 एसियाली खेलकुदमा पुरूष क्रिकेटतर्फ नेपालले अफगानिस्तान र जापानको सामना गर्ने।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: साझा खबरको सबैभन्दा शुरूमा सर्वोच्चका 3 न्यायाधीशलाई राजीनामा गर्नको लागि सरकारले दबाव दिएको आरोप लागेको प्रसंग।
1: राष्ट्रपा वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा सरकार बनेपछि न्यायाधीशमाथि हस्तक्षेप भएको भन्दै 3 अन्तर्राष्ट्रिय संस्थाले विज्ञप्ति जारी गरेका छन्। एमनेस्टी इन्टरनेशनल, ह्युमन राइट्स वाच र आईसीजेले हिजो संयुक्त विज्ञप्ति जारी गर्दै सरकारले सर्वोच्च अदालतका 3 न्यायाधीशलाई राजीनामाका लागि दबाव दिएको दावी गरेका हुन्। सरकारले भने राजीनामाका लागि दबाव दिएको पुष्टि गर्न चुनौती दिएको छ। सर्वोच्च अदालतका न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी र हरि फुवाललाई राजीनामा दिन राजनीतिक दबाव दिएको भन्दै एमनेस्टी इन्टरनेशनल, ह्युमन राइट वाच र इन्टरनेशनल कमिशन अफ जुरियस आईसीजेले पनि संयुक्त विज्ञप्ति जारी गरेका हुन्। उनीहरूले न्यायपालिकाले स्वतन्त्रतामा खतरामा पार्ने गरी सरकारले कदम चालेको समेत आरोप लगाएका छन्। जेनेभाबाट संयुक्त विज्ञप्ति जारी गर्दै 3 संस्थाले बहालवाला न्यायाधीशलाई जबरजस्ती राजीनामा गर्न लगाए वा उनीहरूमाथि महाअभियोग लगाएर सर्वोच्च अदालतको संरचना परिवर्तन गर्न राजनीतिक दबाव प्रयोग गरिएको भन्ने रिपोर्टहरू प्राप्त भएको समेत जनाइएको छ। यसैबीच सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाले सर्वोच्च प्रशासनलाई यस्तो दबाव वा धम्कीबारे केही जानकारी नभएको बताउनु भएको छ। उहाँले हामीले त समाचार आएपछि मात्रै थाहा पायौं, सर्वोच्च भित्रका कुनै बैठकहरूमा यो विषयमा आधिकारिक छलफल भएको वा चर्चा भएको हाम्रो जानकारीमा छैन। त्यस्तै प्राध्यापक विजय मिश्रले यो विषयको यथार्थ बुझ्न प्रयत्नशील रहेको समेत बताउनु भएको छ। बारका अध्यक्ष समेत रहनुभएका मिश्रले यदि साँच्चीकै विज्ञप्ति आएको अनुसार हो भने त्यो हामीलाई स्वीकार्य नहुने समेत उहाँले बताउनुभयो। राजनीतिक तहमा हामीले एक तहसम्म बुझ्दा त्यस्तो नभएको समेत उहाँले प्रश्न पार्नु भएको छ।
0: प्रशासनिक सुधारका लागि सरकारले चालेका कदमको प्रसंग। प्रधानमन्त्री बालेन्द्र शाहले मुलुकको शिथिल अर्थतन्त्र चलायमान बनाउन र निजी क्षेत्रको खस्किएको मनोबल उकास्न उद्योगी तथा व्यवसायीहरूसँग केही दिन यता नियमित तथा घनीभूत संवाद अगाडि बढ़ाउनु भएको छ। उहाँले विभिन्न क्षेत्रका उद्योगी तथा व्यवसायीहरू, उद्योगी तथा व्यवसायीहरूका विभिन्न संघ संस्थाका प्रतिनिधिहरूलाई प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा नै बोलाएर छलफल संवाद गर्दै आउनु भएको हो। छलफलमा प्रधानमन्त्री शाहले मुलुकको अर्थतन्त्रलाई उकास्न व्यावहारिक काम गर्न आग्रह गर्नुका साथै निजी क्षेत्रलाई बलियो आश्वासन दिँदै आउनु भएको छ। छलफलमा प्रधानमन्त्रीले व्यवसायीहरूलाई सरकार उद्योगी व्यवसायीलाई धरपकड़ गर्ने वा निजी क्षेत्रलाई त्रसित बनाउने पक्षमा नरहेको र मुलुकमा औद्योगिक वातावरण बनाउनु सरकारको प्राथमिकता रहेको स्पष्ट पार्दै आउनु भएको छ। अमेरिकाले यही जुलाई 8 कन्ज्यूमर प्रोडक्ट सेफ्टी कमिशनको प्रमाणीकरण अनिवार्य गरेकोमा नेपालमा त्यसको सुविधा नहुँदा निर्यात रोकिएको र नापतौल विभागको प्रयोगशाला ल्याब समेत जेएनजी आन्दोलनका क्रममा जलिसकेकाले अर्को व्यवस्था नभएसम्म 1 वर्षका लागि उक्त परीक्षण छूट ग्रेस पीरियड पाउन परराष्ट्र मन्त्रालय मार्फत अमेरिकाको भन्सार विभागलाई कूटनीतिक नोट पठाइदिन पनि सरकारवाला निकायले अनुरोध गरेका छन्। प्रधानमन्त्री शाहले क्वारेन्टाइन सर्टिफिकेशनको काम हप्ताको दुई दिन गर्न सम्बन्धित निकायलाई तत्कालै निर्देशन पनि दिनुभएको छ। यसैबीच एप अथवा वेबसाइट मार्फत अनलाइन सट्टेबाजी खेलाउने प्लेटफर्म नियन्त्रणमा सरकारले सफलता प्राप्त गरेको दावी गरेको छ। त्यस्ता प्लेटफर्म बन्द गराउने अभियान शुरू गरेको चार महिनामै करिब 2.5 लाख एप तथा वेबसाइट नेपालमा नचल्ने बनाइएको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी गराएको छ। सरकारले सचिव पदका 10 दरबन्दी घटाउने तयारी पनि गरेको छ। सचिव सहित विभिन्न पदमा संघमा कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले यसबारेमा अनुसन्धान अध्ययन गरिरहेको बताइएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार हालसम्म 9 मन्त्रालयले संगठन तथा व्यवस्थापन ओएनएम सर्वे गरेका छन्। बाँकी मन्त्रालयले सर्वे गरिरहेका छन्। दुई तीन दिनभित्रै टुंग्याउने तयारी गरिएको छ। हालसम्म संघीय मामिला महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय विज्ञान प्रविधि नव प्रवर्तन मन्त्रालय युवा श्रम तथा रोजगार मन्त्रालय शिक्षा तथा खेलकुद मन्त्रालय सूचना तथा संचार मन्त्रालय रक्षा मन्त्रालय कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले ओएनएम गरिसकेका छन्। हाल सचिव पदको दरबन्दी 71 छ। त्यसमध्ये मोटामोटी 10 संख्यामा दरबन्दी घटाउने तयारी भएको भूमि व्यवस्था मन्त्रालयका सचिव मदन भुजेलले जानकारी गराउनुभयो। सरकारले एउटा मन्त्रालयमा एकमात्र सचिव राख्ने नीति बनाएको छ। त्यसैले मन्त्रालयको संख्या घट्ने बित्तिकै 5 सचिवको दरबन्दी स्वतः घटेको छ। यसबाट प्रशासन सेवाका 5 र प्राविधिक सेवाका 5 दरले सचिवको दरबन्दी घट्ने देखिएको छ।
1: अब गोठमै पुगेर पशुको निशुल्क उपचारको प्रसंग। पशुपालक किसानलाई बिरामी पशुको उपचार गर्न सजिलो छैन, बिरामी पशु अस्पतालसम्म लैजान समस्या हुने गर्दछ भने पशु प्राविधिकलाई गोठमै बोलाउँदा किसानलाई महँगो शुल्क तिर्नुपर्ने बाध्यता छ। तर दाङको तुलसीपुर उपमहानगरपालिकाले गोठमै पुगेर पशुको निशुल्क उपचार गर्न शुरू गरेपछि किसानहरू खुशी भएका छन्।
3: दाङ तुलसीपुर 8 गहतेका शशिराम बुढाथोकीका अहिले 13 दुहुनो सहित 25 गाई छन्। तर बेला बेलामा गाईबस्तुमा देखिने समस्या निराकरणका लागि निजी स्तरबाट पशु प्राविधिकलाई ठूलो रकम खर्च गर्नु परेको थियो। पछिल्लो समय तुलसीपुर उपमहानगरपालिकाको पशु सेवा शाखाले गोठमै पुगेर निशुल्क पशु उपचार थालेपछि उहाँलाई सजिलो भएको छ।
4: प्राइभेट सेक्टरमा पशु प्राविधिकहरूलाई बोलाएर जुन उपचार गर्ने पद्धति छ त्यो महँगो पनि छ र त्यस्तो दक्ष प्राविधिक पनि नभेटिने त्यो समस्या थियो। अब यो घरमै आएर चाहिँ गोठमै आएर पशु उपचार हुन थाल्यो भने किसानले धेरै ठूलो राहत गर्छन्। सानो कार्यक्रम भए पनि व्यवहारमा यसले ठूलो राहत गर्छ भन्ने लाग्छ।
3: पशुपालन गरिरहेका धेरै किसानले पशु बिरामी भएमा कि त बिरामी पशुलाई पशु सेवा शाखासम्म लैजानुपर्छ कि त निजी स्तरबाट पशु प्राविधिकलाई गोठमै लैजानु पर्थ्यो। निजी स्तरबाट पशु प्राविधिक लैजाँदा किसानले महँगो शुल्क बुझाउनु परेको अवस्थामा उपमहानगरपालिकाले गोठमै पशुको उपचार निशुल्क रूपमा थालेको छ। तुलसीपुर 7 श्रीगणीका छविलाल भण्डारी।
5: नेपाल सरकारले अब ठाउँ ठाउँमा सुविधाहरू दिनुभयो भने त अझ उचित हुन्थ्यो र किसानलाई पनि केही चाहिँ सहुलियत मिल्थ्यो भन्ने आशा हो। किनभने यस्ता कार्यक्रमहरू सानातिना कार्यक्रमहरू तुलसीपुर नगरपालिकाले राख्नुपर्छ र किसानलाई फेसिलिटी दिनुपर्छ।
3: तुलसीपुर 3 विष्णु प्रसाद शर्मालाई पनि पशुको उपचार गोठमै हुन थालेको राम्रो लागेको छ। 4 अघिदेखि व्यावसायिक रूपमा गाई पालन गरिरहनुभएका उहाँले किसानको गोठमै पुगेर पशुको उपचार गर्ने कार्यक्रमले उत्साह थपिएको बताउनुभयो।
6: जति पनि कृषि फर्महरूलाई अहिले चाहिँ निशुल्क पशु सेवा शाखा र कृषि शाखाको समन्वयमै कार्यक्रमहरू लागिरहेका छ। कृत्रिम गर्भधारणमा हामीले कृत्रिम गर्भधारणमा चाहिँ हामीले पैसातिर एआई गर्नु पर्थ्यो अनि योभन्दा अगाडि एउटा कार्यक्रम भएको थियो त्यहाँबाट चाहिँ त्यो पनि निशुल्क गर्नुभएको छ। खास कृषक हुन् तिनी कृषकलाई उत्साह उत्साहपूर्ण कार्यक्रमहरू थिएनन्। अहिलेको यसले पक्कै पनि कृषकहरूलाई चाहिँ उत्साह जगाउनेछ।
3: पशुको निशुल्क उपचार सेवा तुलसीपुर उपमहानगरपालिकाका 19 ओडाका परम्परागत रूपमा पशुपालन गरिरहेका र व्यावसायिक किसानले पाउनेछन्। तर तुलसीपुर उपमहानगरपालिकाको स्थायी बासिन्दा नभएको हकमा व्यावसायिक रूपमा पशुपालन गरेको हुनुपर्ने प्रावधान छ। पशु सेवा शाखाका प्रमुख डाक्टर मनोज ओली।
7: सार्वजनिक बिदाको दिन बाहेक अरू दिनमा हाम्रो पशु सेवा शाखाको फोनमा सम्पर्क गरेर बिरामी भएको जानकारी गराउनु भएमा उक्त दिन नै हाम्रो पशु सेवा शाखाबाट प्राविधिक सर म्याडमहरू उहाँहरूको गोठ नै गएर निशुल्क त्यो पशु पक्षीहरूको गाई भैँसी र बङ्गुरको उपचार गरेर फर्किनुहुन्छ। जस्तो 11, 12, 13 नम्बरको वडा चाहिँ हाम्रो उरारी सेवा केन्द्रबाट त्यहाँको सर म्याडमहरू यो समस्यालाई समाधान गर्न हिँड्नुहुन्छ भने 14, 15, र 16 लागि चाहिँ डनपुर सेवा केन्द्रमा हुनुभएको प्राविधिक म्याडम चाहिँ उक्त क्षेत्रमा बिरामी भएको पशुलाई उपचार गर्नको लागि निस्कनुहुन्छ। बाँकी भनेको पशु सेवा शाखा दोगरेबाट
3: तुलसीपुर उपमहानगरपालिकाले यस कार्यक्रमका लागि गत वर्षमा 4 लाख बजेट छुट्याएको थियो। चालू आर्थिक वर्षमा मागका आधारमा बजेट थप गर्न सकिने र सबै किसानले सेवा पाउने नगर प्रमुख टीकाराम खड्का बताउनुहुन्छ।
8: किसानको गोठ गोठमा चाहिँ उपचार गर्ने निशुल्क उपचार गर्ने गरी शुरू गरेका छौँ। ती किसानहरू हामीसँग जोडिनुहुन्छ, त्यो सेवामा नगरपालिकाले पूर्णता सफलतापूर्वक अगाडि बढ़ाउन सक्छ, त्यो सामर्थ्य राख्छ।
3: पशु सेवा शाखाको अभिलेख अनुसार तुलसीपुरमा 43 व्यावसायिक फर्म छन्, तर परम्परागत गाई भैंसी पालन गरिरहेका किसान भने धेरै छन्। उपमहानगरपालिकाले किसानको गोठमै पुगेर निशुल्क उपचार गर्ने कार्यक्रम राम्रो भए पनि निरन्तरता हुँदैन कि भन्ने चिन्ता किसानमा छ। जीत सागर जीएम सीआईएन रेडियो हाम्रो पहुँच तुलसीपुर दाङ।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा मौसम सम्बन्धी पूर्वानुमान बारेको मापदण्ड र शब्दावली
9: र 200 मिलिमिटर भन्दा पनि धेरै वर्षा भएको छ। अब अस्ति चितवनकै कुरा गर्नुपर्दा पनि त्यो क्षेत्रहरू आसपास चाहिँ 200-300 मिलिमिटर वर्षा भएको थियो। त्यो त्यसलाई चाहिँ हामीले अति भारी वर्षा भनेर चाहिँ भन्ने गर्छौँ।
1: नयाँ ढाँचामा फैलिँदै डेंगीको संक्रमण, बर्खामा सरुवा रोग र सर्पदंशको जोखिम लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
10: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधियुक्त दृष्टि आँखा अस्पताल भिटामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा
11: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया।

0: नागढुङ्गा सुरुङ मार्ग सोमबारदेखि सञ्चालनमा आउँदै शीर्षकमा अर्को खबर प्रकाशित छ। भ्याट नतिर्ने टिकटकको जवाबपछि कर निर्धारणको तयारी गर्दै कर कार्यालय शीर्षकमा पनि अर्को खबर प्रकाशित छ। त्यस्तै नागरिकको पहिलो पृष्ठमा खर्च टार्न ऋण खोज्दै उखु किसान शीर्षकमा अर्को खबर छ। नवलपरासीको बर्दघाट सुस्ता पश्चिमका सिनी उद्योगहरूले समयमै उखुको भुक्तानी नदिँदा किसानहरू मर्कामा परेका छन्। जिल्लाका दुई चिनी मिलले किसानको 27.5 करोड़ भन्दा बढ़ी भुक्तानी गर्न बाँकी रहेको छ। सरकारले यसपालि चिनी उद्योग र मिललाई उखु किसानलाई खरिद गरेको कृषिको उपजको भुक्तानी 25 दिनभित्र गर्न नभए अन्यथा कार्यवाही हुने जनाएको थियो। 2082 चैतमा सार्वजनिक सरकारको शासकीय सुधार सम्बन्धी 100 कार्यसूचीमा यो विषय समेत समावेश गरिएको छ। त्यस्तै प्रदेशमा मिल्दै एमाले नेकपा शीर्षकमा अर्को खबर प्रकाशित छ। नेपाली कांग्रेस र नेकपा एमाले बीच प्रदेश सत्ता समीकरणमा दरार आएसँगै सातै प्रदेशमा मिलेर अघि बढ़ने कसरतमा दुई वाम दलका नेताहरू जुटेका छन्। एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपाका नेताहरूले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी जसपा नेपाललाई समेत साथमा लिएर अघि बढ़ने तयारी गरेका हुन्। एमाले र नेकपाका दोस्रो तहका नेताले सत्ता सहकार्यको प्रस्ताव अघि बढ़ाएको खबर प्रकाशित छ। त्यस्तै सचिवको 10 दरबन्दी कटौती शीर्षकमा अर्को खबर छ भने नयाँ ढाँचामा फैलिँदै डेंगी संक्रमण शीर्षकमा श्रीराम सुवेदीले खबर लेख्नु भएको छ। बढ़दो तापक्रम, वर्षाको बदलिदो स्वरूप र अव्यवस्थित शहरीकरणसँगै डेंगीको जोखिम नयाँ ढाँचामा विश्वभर फैलिँदै गएको एक अध्ययनले देखाएको छ। जलवायु परिवर्तन र तीव्र शहरीकरणले लामखुट्टेको प्रजनन, भाइरस फैलावट र संक्रमण समयावधिमा परिवर्तन ल्याएको वैज्ञानिकहरूले निष्कर्ष समेत निकालेका छन्। त्यस्तै बर्खामा सरूवा रोग र सर्पदंशको जोखिम शीर्षकमा पवित्र सुनारको खबर छ। साउन भदौ वर्षातको मौसम हो। यो मौसममा वर्षा मात्र पर्दैन, बाढ़ी पहिरो आउँछ, तराई मधेस डुबानमा पर्छ, धेरै मानिस विस्थापित हुन पुग्छन् भने कतिपयको ज्यानै जान्छ। यी सबै जोखिमबाट बच्न इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र स्वास्थ्य मन्त्रालयले सुझाएका छन्। हरेक वर्ष बाढ़ी पहिरोका कारण सयौं परिवार विस्थापित हुने र विस्थापितसँगै कीटाणुजन्य तथा कीटजन्य रोगबाट प्रभावित हुने गरेकाले यो मौसममा सचेत हुन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले बताउनु भएको छ। यस्तो बेला नागरिकले सचेत हुन आवश्यक रहेको समेत उहाँले बताउनु भएको छ।
1: कान्तिपुर दैनिकमा जोखिममा किशोरी आमा शीर्षकमा ज्योति कठुवालले सुर्खेतबाट लेख्नु भएको खबर छापिएको छ। हवाई उद्धार गरिएका मध्ये 19% सुत्केरी 20 वर्ष मुनिका छन्। कम उमेरमै विवाह र गर्भधारणका कारण स्वास्थ्य जटिलता निम्तिएर आमा र शिशु दुवैको ज्यान जोखिममा पर्ने गरेको छ। कर्णालीमा गत आर्थिक वर्षमा 11 महिलाले सुत्केरी हुन नसक्दा ज्यान गुमाउनु पर्यो। पछिल्ला 4 वर्षमा 777 नवजात शिशुको मृत्यु भएको खबरमा उल्लेख गरिएको छ। उल्झनमा एडभेन्चर टुरिज्म उद्योग शीर्षकमा सूरज कुंवरले लेख्नु भएको खबर छापिएको छ। साहसिक खेलमा नयाँ नयाँ प्रविधि र खेल थपिरहने भए पनि नेपालको कानून समय समयमा अध्यावधिक नहुँदा कैयन खेललाई कसरी नियमन गर्ने भन्ने समस्या उस्तै देखिएको उल्लेख गरिएको छ। अर्को खबर भित्री पन्नामा छापिएको छ। सानोमा हुलाक टिकट र पत्रिका बेच्थे विश्वका 5 औं धनी माइकल डेल शीर्षकमा एजेन्सीबाट छापिएको खबर छ भने मनी चेन्जरलाई प्रति व्यक्ति भारू 25,000 साट्ने सुविधा शीर्षकमा अर्को खबर छ। अब विदेशी मुद्रा सतहीका अनुमति पाएका बैंक, मनी एक्सचेन्जर, होटेल, एयरलाइन्स लगायतले प्रति व्यक्ति भारू 25,000 सतही गर्न पाउने उल्लेख गरिएको छ। सामाजिक मुद्दा, चुनाव र राजनीति सम्बन्धी फेसबुक विज्ञापनमा 4 वर्षमा 5 करोड़ भन्दा बढ़ी खर्च भएको बारेमा सजना बरालले लेख्नु भएको खबर छापिएको छ। कोकिन तस्करीको ट्रान्जिट बन्दे नेपाल शीर्षकमा गौरव पोखरेलले लेख्नु भएको छ। 1 वर्षमै 46.71 करोड़ रूपियाँ बराबरको कोकिन बरामद भएपछि नेपाल अन्तर्राष्ट्रिय कोकिन तस्करहरूको ट्रान्जिट बन्द गएको अनुसन्धान अधिकृतहरूले शंका गर्न थालेका छन्। राष्ट्रिय परिचय पत्रका लागि बिना प्रतिस्पर्धा फ्रेन्च कम्पनीबाट 1 करोड़ एबीआईएस खरिद गर्न लागिएको बारेमा अनिल गिरी र जयसिंह मोहराले लेख्नु भएको खबर छ। सरकारले राष्ट्रिय परिचय पत्रका लागि 1 करोड़ अटोमेटेड बायोमेट्रिक आइडेन्टिफिकेशन सिस्टम एबीआईएस फ्रान्सेली कम्पनीबाट बिना प्रतिस्पर्धा खरिद गर्ने भएको छ। सरकारले आइडेमियाको माउ कम्पनी आईएन ग्रुपबाट खरिद गर्न लागेको खबरमा उल्लेख गरिएको छ। मन्त्री वादीले जब उद्धार गरिएको शिशुलाई स्तनपान ग्राइन शीर्षकमा समर्पण श्रीले लेख्नु भएको छ। भिडियो भाइरल भएपछि मन्त्री सीता वादीको मातृत्वप्रतिको सामाजिक सञ्जालमा प्रशंसा पनि भइरहेको छ। गोर्खापत्र दैनिकमा डुबेर मृत्यु हुनेमा

0: बालिका धेरै शीर्षकमा सरोज ढुंगेलले लेख्नु भएको खबर छ भने संसदमा हराउँदै प्रश्न शीर्षकमा नारायण काफ्रेले लेख्नु भएको छ सरकारका काम कार्यवाही तथा नीतिगत निगरानीको औजार मानिने प्रश्न र प्रस्तावको प्रयोग जनप्रतिनिधिको उपेक्षामा परिरहेको तथ्याङ्कले देखाउँछ कुनै समय तीन वर्षको अवधिमा 13,000 भन्दा बढ़ी प्रश्नको प्रयोग भएकोमा अहिले 1,000 आँकड़ा समेत छुन नसकेको उल्लेख गरिएको छ तरकारीको भाउ 5 गुणाले बढ़ेको बारेमा गोर्खापत्र दैनिकको भित्री पन्नामा खबर छ भित्रिन थाल्यो मल शीर्षकमा अर्को खबर छ वीरगंज नाका भएर रासायनिक मल भित्रिन थालेको हो बिहिबार साँझदेखि वीरगंज भन्सार कार्यालयको सिरसिया नाकामा रेलवे मार्फत रासायनिक मल भित्रिन थालेको हो केन्जोलले छेताम्मी हिमाली बगैंचा शीर्षकमा राधा लुइटेलले फिदिमबाट लेख्नु भएको खबर पनि छापिएको छ पाँच थरको याङवर गाउँपालिका 2 अवस्थित केन्जो बगैंचा यतिखेर छेताम्मे छ विगत वर्षभन्दा एक साता अगावै फुल्न थालेको केन्जो वयस्क देखिन थालेपछि यो क्षेत्र मनमोहक भएको हो त्यस क्षेत्रमा रहेका सयौं बिघा चौरमा कहीं केन्जो फुलिसकेको छ त कहीं फक्रन थालेको छ खबरमा उल्लेख गरिएको छ।
1: साझा खबरमा अब विदेशका खबर भारतको हिमाचल प्रदेशको लोहाल स्पीतमा एउटा कार पहिरोमा पुरिँदा 13 मृत्यु भएको छ 2 घाइते भएका छन् मृतकहरूमा 1-6 महिनाका बालक समेत रहेको प्रहरीले जनाएको छ प्रहरीका अनुसार मृतक सबै पांगी उपत्यका बासिन्दा रहेको जनाइएको हो युवा नेतृत्वको ककरो जनता पार्टीको आन्दोलनका नेताहरूसँग भारतीय सरकारले गैराती गरेको वार्ता निष्कर्षविहीन बनेको छ आन्दोलनकारीहरूले देशको राजधानीमा शिक्षा प्रणालीमा व्यापक सुधारको माग गर्दै प्रदर्शन गरिरहेका छन् वरिष्ठ मन्त्रीहरू जेपी नड्डा र जितेन्द्र सिंहले सामाजिक सञ्जालमा ककरो जनता पार्टीका नेताहरूसँग 2 लामो वार्ता भएको उल्लेख गर्नुभएको छ आन्दोलनकारीहरूको मुख्य मागमा शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गरिएको छ आज पनि वार्ता हुने भारतीय संचार माध्यमले उल्लेख गरेका छन् र फ्रान्स र स्पेनमा डढेलो तीव्र रूपमा फैलिएपछि विस्थापित हुनेको संख्या 1,35,000 पुगेको छ फ्रान्सको गृह मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार देशको दक्षिण पश्चिमी क्षेत्रमा डढेलो अनियन्त्रित भएपछि त्यहाँ मात्रै 1,10,000 मानिसलाई सुरक्षित स्थानमा सारिएको छ
0: साझा खबरमा अब खेल खबर पाकिस्तानको इस्लामाबादमा भइरहेको काभा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाल घरेलु टोली पाकिस्तानसँग सोझो सेटमा पराजित भएको छ च्याम्पियनशीपमा नेपालको यो लगातार तेस्रो हार हो खेलमा भलियो टोली पाकिस्तानले नेपाललाई 25-14 25-18 25-10 पराजित गरेको हो भारतले पहिलो T20 अन्तर्राष्ट्रिय क्रिकेटमा जिम्बाब्वेमाथि 7 जित निकालेको छ हरारेमा भएको खेलमा जिम्बाब्वेले दिएको 126 लक्ष्य भारतले 13 2 3 गुमाएर पूरा गरेको हो र आउँदो असोजमा जापानमा हुने 20 एसियाली खेलकुदको पुरूष क्रिकेटको समूह चरणमा नेपालले अफगानिस्तान र जापानको सामना गर्ने भएको छ सार्वजनिक भएको समूह विभाजन अनुसार नेपाल समूह एमा परेको हो समूह बीमा हङकङ मलेसिया र ओमान छन् हरेक समूहका शीर्ष 2 टोलीले क्वार्टर फाइनलमा स्थान पक्का गर्नेछन्
1: मौसम सम्बन्धी शब्दावली र नागरिकको बुझाइमा सहजीकरण गर्ने प्रयास कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
2: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम
1: साझा खबरमा अब मौसम सम्बन्धी शब्दावली र नागरिकको बुझाइको कुरा हिजो आजको मौसम सम्बन्धी पूर्वानुमान पहिलेको भन्दा मिल्दै गएको छ तर मौसमका बारेमा प्रयोग गरिने शब्दावली र यसका सुधारका लागि गरेको प्रयासका बारेमा जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद रोजन लामिसानेसँग साथी सुशीला श्रेष्ठले कुराकानी गर्नुभएको छ
4: यति ठाउँमा 80% पानी पर्छ भनेर पूर्वानुमान गर्दै गर्दाखेरि चाहिँ कति एरियामा पानी पर्छ एरिया चाहिँ यो जुन कुनै पनि जिल्लाको चाहिँ 60% भूभागहरूमा चाहिँ पानी पर्न सक्ने सम्भावना चाहिँ अब कम छ अथवा बढी छ। 100% पानी पर्ने सम्भावना मध्ये त्यो क्षेत्रमा चाहिँ 60% भूभागहरूमा चाहिँ 40% मात्र पानी पर्ने सम्भावना छ भने त्यो एरियामा चाहिँ अब हामीले गुणन गर्दाखेरि कति भ्याल्यु आउँछ त्यसरी चाहिँ हिसाब गरेर चाहिँ 80% पानी पर्न सक्ने सम्भावना भन्छौँ। जति धेरै पानी पर्ने सम्भावना चाहिँ
5: जस्तो 100% सम्भावना छ भने पानी पर्ने सम्भावना चाहिँ धेरै छ है भन्ने बुझ्ने हो।
4: हजुर हजुर एकदमै त्यो 100% एरिया जुन एरियामा अथवा 70% एरियामा चाहिँ पानी पर्ने भयो, 30% एरिया जुन छ भूभागहरू त्यहाँ चाहिँ पानी नपर्न पनि सक्ने भयो। त्यसरी चाहिँ बुझ्नु प्रतिशत कति छ त, एक्युरेसी कति छ त, त्यो हिसाबले चाहिँ हामीले 80% एरियामा चाहिँ पानी पर्न सक्छ, 80% एरियामा चाहिँ कम हुन सक्छ भनेर चाहिँ केही स्थान थोरै स्थान अथवा धेरै स्थान भनेर त्यसरी चाहिँ हामीले पूर्वानुमानमा चाहिँ राख्ने गरेको छ।
5: सबैभन्दा सुरुमै हुन्छ यहाँको त्यो पूर्वानुमान गर्दाखेरि आंशिक रूपमा बदलिरहनेछ, पूर्णतया सफा रहनेछ भन्ने खालको, यो चाहिँ खास के हो आंशिक रूपमा बदली भनेको?
4: हजुर यो चाहिँ एकदमै टेक्निकल टर्म भएको हुनाले चाहिँ सायद सर्वसाधारण अथवा सबैजना अलिअलि चुकिने भएको
5: हामीलाई पनि बुझ्नलाई।
4: हजुर अब मौसम पूर्वानुमानको हिसाबले चाहिँ हामीले दिँदै गर्दाखेरि हामीले त अब सधैँ प्रयोग गर्ने भएको हुनाले चाहिँ हामीले बुझ्ने हुन्छ र यो सामान्यतया बुझ्नु पर्दाखेरि चाहिँ आंशिक बदली अथवा साधारणतया बदली भनेको चाहिँ हामीले बादल लाग्ने भनेर बुझ्नुपर्छ र अहिले हामीले चाहिँ बिस्तारै सिम्प्लिफाइड गर्दै आंशिक बदली भन्दा पनि आंशिक बादल लाग्ने भनेर लेख्ने हो कि आंशिक भनेको चाहिँ 50% भूभागहरूमा चाहिँ बादल देखिएको छ है भनेर, हाम्रो आकाशमा चाहिँ 50% भूभागहरूमा चाहिँ बादल लागेको छ भनेर त्यसलाई हामीले आंशिक भन्छौँ। त्यसै गरी 50% भन्दा अलिकति 75% बादल लागेको छ भने चाहिँ हामीले अब साधारणता बादल अथवा त्योभन्दा बढी लागेको छ भने चाहिँ अधिकांश स्थानहरूमा चाहिँ बादल लागेको छ भनेर भन्छौँ, अथवा पुरै बादलले पुरै ढाकेको छ भने चाहिँ त्यसलाई चाहिँ हामीले पूर्णतया बादल भनेर चाहिँ यसरी चाहिँ हाम्रो टेक्निकल टर्ममा चाहिँ यसरी डिफाइन गरेको छ।
5: यो हल्का वर्षा, मध्यम वर्षा, भारी वर्षा, अति भारी वर्षा भन्ने कुरा हुन्छ नि त, अनि भारी र अति भारीमा के फरक हुन्छ?
4: हल्का वर्षा भनेको चाहिँ 10 मिलिमिटरसम्म 24 घण्टामा हामीले नाप्दाखेरि चाहिँ 10 मिलिमिटर मात्र पानी परेको छ कुनै एरियामा अथवा ठाउँमा भने चाहिँ हामीले हल्का वर्षा भन्छौँ। त्यसै गरी 10 मिलिमिटरदेखि 50 मिलिमिटरसम्मको वर्षा परेको छ, अब त्यो चाहिँ एकैछिन परेको होस् अथवा लगातारको परे पनि अथवा बेला बेलामा पानी परे पनि 50 मिलिमिटर छ 24 घण्टामा भने त्यसलाई मध्यम वर्षा हुन्छौँ। त्यसै गरी अब 50 मिलिमिटरदेखि 100 मिलिमिटरसम्म वर्षा परेको छ भने चाहिँ त्यसलाई हामीले चाहिँ भारी वर्षा भनेर माप्ने गर्छौँ। त्यसै गरी 100 देखि 200 मिलिमिटरसम्म हामीले वर्षा थियो दिनमा चाहिँ वर्षा रेकर्ड गर्यौँ अथवा मापन गर्यौँ भने त्यसलाई चाहिँ धेरै भारी वर्षा भन्छौँ र 200 मिलिमिटर भन्दा पनि धेरै वर्षा भएको छ। अब अस्ति चितवनकै कुरा गर्नुपर्दा पनि त्यो

0: बबई ढाई वर्षन्।
1: नयाँ ढाँचामा फैलिँदै डेंगीको संक्रमण, बर्खामा सरुवा रोग र सर्पदंशको जोखिम, स्थानीय सरकारको पहलमा घरमै पशु चौपायाको उपचार हुन थालेपछि किसानहरूलाई फाइदा।
0: हिमाचल प्रदेशमा पहिरोमा कार पुरिँदा 13 जनाको मृत्यु, भारतमा आन्दोलनरत युवा र सरकार बीचको वार्ता निष्कर्षविहीन, आज पनि वार्ता। डढेलो बढ़दै जाँदा फ्रान्स र स्पेनमा 1,35,000 भन्दा बढ़ी मानिस विस्थापित।
1: र काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाल तेस्रो पटक पनि पराजित। T20 अन्तर्राष्ट्रिय क्रिकेटमा आज भारत र जिम्बावे बीच खेल हुने। विश्व एसियाली खेलकुदमा पुरूष क्रिकेटतर्फ नेपालले अफगानिस्तान र जापानको सामना गर्ने।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले नयाँ पत्रिका दैनिकको भित्री पन्नामा च्यापै शीर्षकमा छापिएको रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ राष्ट्रपाका सांसद र नेताहरू जसलाई नेतृत्वले यो बीचको समयमा आफ्नो निर्वाचन क्षेत्रमा जानु भनेर निर्देशन दिएको थियो र अधिकांश नेताहरू अहिले जिल्लामा पुगेका छन्। तर जिल्लामा पुगेका नेताहरू जो सार्वजनिक पदमा पनि रहिसकेका छन् उनीहरूले सार्वजनिक अथवा अरू सामान्य व्यक्तिले पनि गर्न नहुने जस्तो विभिन्न क्रियाकलापमा भाग लिएका खबर पनि सार्वजनिक भइरहेका छन्। पूर्व मन्त्री बबलु गुप्ता जस्ता देखिने व्यक्ति छन्। एउटा बाइक छ, बाइकमा अगाडिपट्टि चलाइरहेका व्यक्तिले हेलमेट लगाएका छैनन् र पछाडिको सीटमा त्यहाँ उभिएका छन् गुप्ता जस्ता देखिने व्यक्ति। एउटा दाहिने खुट्टा सीटमा छ, देब्रे खुट्टा उठाएका छन् र हातमा मोबाइलबाट भिडियो खिचिरहेको जस्तो देखिएको छ, जसलाई ट्राफिक प्रहरीले कार्यवाही त गरिसकेको छ, यस्तो गर्न मिल्दैन। र पूर्व मन्त्री गुप्ता जस्ता देखिने व्यक्ति भिडियो खिच्दै केही भनिराखेका छन्। माथि यस्तो लेखिएको छ, गाइज लौ ट्राफिक नियमको पालना गरौं।
1: हस्त प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN. 0.8 मेगाहर्ट्ज.

0: साहिनो समय सूचक अहिले बिहानको 7 बज्यो 7 AM।
1: हेलो हेलो 1 2 3 चेक।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 MHz।
3: राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्बन्धी जिल्ला प्रशासन कार्यालय चितवनको सूचना। चालू आर्थिक वर्षको शुरूआती दिनदेखि नै राष्ट्रिय परिचय पत्रको फोटो खिचाउने र कार्ड लिने सेवाग्राहीहरूको अत्याधिक चाप बढेको हुँदा मिति 2083 श्रावण 7 गतेदेखि निम्नानुसार गरिने व्यवहारा जानकारीको लागि अनुरोध छ। सेवाग्राहीहरूको चापलाई मध्यनजर गरी मिति 2083 श्रावण 7 गतेदेखि बिहान 8 बजेदेखि साँझ 7 बजेसम्म दैनिक करिब 750 जनाको लागि सेवा दिने प्रबन्ध मिलाइएको छ। टोकन प्रणालीबाट तय हुने आफ्नो पालोमा धैर्यताका साथ बसी फोटो खिचाउनु हुन अनुरोध छ। विगतमा परिचय पत्र नम्बर प्राप्त गरिसकेका सेवाग्राही महानुभावहरूलाई उक्त नम्बरका आधारमा सबै काम हुने भएकोले केही दिनका लागि जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचय पत्र वितरण गर्ने कार्य नगरिने बेहोरा अनुरोध छ। राष्ट्रिय परिचय पत्रको लागि फोटो खिच्ने कार्य पश्चात तपाईँको राष्ट्रिय परिचय पत्र नम्बर आउने र विभागबाट सिस्टम अपग्रेडको कारण एप्रुभमा ढिलाइ भएको हुँदा क्रमशः एप्रुभ हुँदै जाने र उक्त प्रयोजनको लागि जिल्ला प्रशासन कार्यालयमा धाई रहनु नपर्ने बेहोरा अनुरोध छ। जिल्ला प्रशासन कार्यालय चितवन।
0: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
4: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
0: कलेजका विशेषताहरू:
4: पर्याप्त सुविधा सहित आफ्नै भवन,
0: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
4: पर्याप्त छात्रवृत्ति व्यवस्था,
0: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन।
4: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0656493495। SNP कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
5: कम्पनी N2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन SNP कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
4: SNP कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 98550603059 र 98550603059।
3: जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्त जरुरी सूचना। नेपाल सरकार मन्त्री परिषदको मिति 2083 असार 18 बैठकबाट स्वीकृत भएको जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको लागि पुनर्स्थापना, जीवन यापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजमा उल्लेख भए अनुसार जेएनजी आन्दोलनका क्रममा घाइते भएका तर वर्गीकरणका लागि परीक्षणमा छुट्न गएका घाइतेहरूको परीक्षण तथा वर्गीकरण गर्ने र त्यस अगावै वर्गीकरणमा परेकाहरूको आवश्यकता अनुसार पुनः परीक्षण, पुनः वर्गीकरण तथा प्रमाणीकरण गरी उनीहरूले पाउने सेवा सुविधालाई परिमार्जन गर्ने भन्ने निर्णय भएको हुँदा यस अघि प्रकाशित सूचना अनुसार वर्गीकरणको लागि छुट्न गएका घाइतेहरूलाई पुनः वर्गीकरणका लागि यो सम्बन्धी आवश्यक कागजात सहित सम्पर्क गर्नुहुन सरोकारवाला सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
6: चैते धाममा नेक ब्लास्टको समस्या।
7: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
6: रोगको लागि अनुकूल मौसम।
7: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू:
6: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने।
7: खेतमा पानी जमाइ राख्ने:
6: वेभिस्टिन वा डेरोसा 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने।
7: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
8: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ। विवाहको समय पनि नजिक आइसक्यो, के कुरामा चित्त बुझिन पनि।
3: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ। के कुराको चित्त बुझेन छोरी?
8: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
3: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
8: बाबा, हाम्रै पोसिङ स्टोनको साधनगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छँदैछ नि।
3: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो, तिमी ढुक्क भर बस्छ। तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी सर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदनगर टाउन, चितवन।
8: सम्पर्क नम्बर 98-750-82-997, 98-550-10-997।
9: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनस 89.8 मेगाहर्ट्ज।

87 दशमलव 8 मेगाहर्ट्ज भण्डारा चेतनबाट, सामुदायिक रेडियो सुनवल 90.7 मेगाहर्ट्ज सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो दुधोली एफएम 97.2 मेगाहर्ट्ज दुधोली सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 मेगाहर्ट्ज सोलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 मेगाहर्ट्ज श्रीवाङ रोल्पाबाट, सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 मेगाहर्ट्ज सेटुना मकनपुरबाट, रेडियो वर्षा 91.1 मेगाहर्ट्ज मनङ्गवा नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 मेगाहर्ट्ज वीरगंज पर्साबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 मेगाहर्ट्ज नीलकण्ठ 3 धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 मेगाहर्ज गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 मेगाहर्ज पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग पनि गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 98451 75223 र 98056 75223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गराउने गरेका छौँ। कुनै पनि जिज्ञासा रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क पनि गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु। आजको तिथिमिथि अनि पञ्चाङ्गबाट

1983 साल साउन महिनाको आज 9 गते तदनुसार इसी सन 2026 जुलाई 25 तारिक सकसम वर्ष 1948 नेपाल समुदाय 1146 दिल्ला थो रौद्र नामक संवत्सर दक्षिणायण वर्ष ऋतु आज शनिबार रहेको छ। आषाढ शुक्ल पक्ष तिथि रहेको छ। एकादशी तिथि रहेका छन्। आज विशेष गरी आजका एकादशी विशेष गरी 16 घडी 44 बेला रहेको छ। बिहानको यानि कि दिउँसोको 12:05 तदुपरान्त द्वादशी रहनेछ। यस्तै गरेर नक्षत्रमा रहेको छ अनुराधा नक्षत्र रहेको छ। विशेष गरी 2:10 रहेको थियो भने बिहानको 6:16 रहेको थियो भने अहिले यतिखेर ज्येष्ठा नक्षत्र प्रारम्भ भइसकेका छन्। योगमा रहेको छ ब्रह्म योग, कर्णमा रहेको छ बाबा करण रहेको छ। चन्द्रमा वृश्चिक राशिमा, श्री सूर्यनारायण चाहिँ विशेष गरी कर्कट राशिमा, आनन्दादि योगमा आज अमृत योग रहेको छ। आज बिहान सूर्योदय 5:24 भयो भने साँझ सूर्यास्त 6:55 हुनेछ र आजको दिनमान घडी 13:31 रहनेछ। आज हरि शयनी एकादशी व्रत चतुर्मास व्रत आजदेखि आरम्भ, तुलसी रोप्ने दिन भनेर पञ्चाङ्गले उल्लेख गरिएको छ। यत भए आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई विशेष रूपमा ग्रह गोचरको विषयमा पनि जानकारी भने म तपाईँलाई गराउनेछु। विशेष गरी ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् त भन्ने विषयमा जानकारी गराउनेछु। त्योभन्दा पहिला आजको समय यानि कि आजको शुभ समय, अशुभ समय, लाभ समय के कतिखेर रहन्छ त भन्ने विषयमा विशेष चर्चा र विशेष गरी आज तुलसी रोप्ने समय कति बजे र कति मिनटमा तुलसी रोप्दा राम्रो शुभ मानिन्छ भन्ने विषयमा पनि चर्चा भने गर्नेछु। आजको लागि सर्वप्रथम लागौ आजको कालबेलाको समय। विशेष गरी बिहानको 5:23 8 सेकेन्डदेखि बिहानको 7:04 55 सेकेन्डसम्म कालबेला रहेको थियो भने अहिले यतिखेर शुभ बेला प्रारम्भ भइसकेका छन् र शुभ बेला रहेको छ। अब भने बिहानको 7:04 55 सेकेन्डदेखि 8:46 22 सेकेन्डसम्म शुभ बेला रहेको छ। यस्तै गरेर कालबेला रहेको छ साँझको लागि पनि आज कालबेला रहेको छ। आज साँझको 5:15 37:37 सेकेन्डदेखि साँझको 6:57 24 सेकेन्डसम्म कालबेला भए पञ्चाङ्गले उल्लेख गरेको छ। यस्तै गरेर लाभ बेलाको समय रहेको छ दिउँसोको 1:52:03 सेकेन्डदेखि विशेष गरी दिउँसोको 3:33:50 सेकेन्डसम्म लाभ बेला भनेर पञ्चाङ्गले उल्लेख हुने गरिएको छ। यसै गरी आज तुलसी रोप्नेको लागि रोप्नको लागि असाध्यै राम्रो समय भने विशेष गरी बिहानको 8:05 असाध्यै राम्रो रहेको छ। यस्तै गरेर त्यसपछि 8:00 तपाईँको चाहिँ 33 मिनटमा पनि असाध्यै राम्रो रहेको छ। 30 मिनट अथवा 33 मिनटमा पनि असाध्यै राम्रो रहेको छ। तपाईँले तुलसा रोप्नको लागि चाहिँ असाध्यै शुभ समयमा रोप्नुभयो, शुभ समयमा पूजाहरू गर्नुभयो भने राम्रो हुनेछ। यस्तै काल बेलाको बेलामा हामीले बत्तीहरू बाल्नु हुँदैन, सुरुमा दियो बाल्नु हुँदैन है। जस्तै गरी पूजापाठहरूलाई पनि हामीले काल बेलालाई छरेर गर्न पाइयो भने असाध्यै राम्रो हुनेछ। पूजापाठ गर्दा गर्दै बीचमा ग्रह शान्तिहरू गर्दा गर्दै काल बेला लाग्यो भने त्यसमा केही दोष लाग्दैन, किनकि बत्ती हामीले दियो चाहिँ हामीले शुभ समयमा बालेपछि त्यसको दोष अरू बेलामा पूजा गरेर दोष लाग्दैन, पञ्चाङ्गले उल्लेख गरेको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग। पाल रहेको छ ग्रह गोचर। ग्रह गोचरमा सूर्य कर्कट राशिमा, यस्तै गरी चन्द्रमा वृश्चिक राशिमा, मंगल वृष राशिमा, बुध मिथुन राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र सिंह राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिष्यहरूको राशि वृश्चिक राशि आउँछ। ज्येष्ठको प्रथम चरण नाम आउँछ 9 नाम आएको छ। नोमराज नाम आउँछ आदिनी राक्षस गण परेको छ भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराएँ र अब भने पालो रहेको छ आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेष आदि 12 राशिफल।

0: मेष राशि हुनेहरूको लागि आजको दिन सबैलाई समय लिएर काम लिन नसक्दा पछि परिन्छ। समयको तालमेल नमिल्दा योजना अधुरो रहनेछ। ईर्ष्या गर्नेहरू सक्रिय रहनेछन् भने अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। सानातिना काममै अल्झाउनु पर्ने योग रहेको छ। कामको राम्रो मूल्याङ्कन भए पनि प्रतिफल हात पार्न समय लाग्नेछ। दीर्घकालीन योजना बनाएर काम प्रारम्भ गर्ने बेला पनि राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूको लागि आजको दिन प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिको रूपमा सत्कार पाइन्छ। खर्च लागे पनि घुमफिर तथा मनोरञ्जनको समय रहेको छ। आमदानी बढाउने काम शुरू हुनेछ। प्रेम र मित्रको बन्धन कसिलो भएर जानेछ। व्यवसायको सन्दर्भमा रमाइलो यात्राको अवसर जुट्न सक्छ। साथीभाइको सहयोगले उत्साह मिल्ने खालको योग भने राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूको लागि आजको दिन चुनौतीपूर्ण कामको दायित्व लिनाले अलि दुःख पाइन्छ। सम्भावना देखे पनि न्यून उपलब्धिमै जित बुझाउनु पर्ला। सानो गल्तीले हर्जना तिराउन सक्छ। नयाँ काममा लगानी गर्न केही समय पर्खाउँदा राम्रो हुनेछ। अरूको घरकामा निर्णय गर्नुपर्ने परिस्थिति आउन सक्छ। विशेषको निर्णयले समस्या निम्त्याउन सक्छ। पहिलेको उपलब्धि जोगाउन पनि सजग रहनुपर्ने खालको योग राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूको लागि आजको दिन प्रतिष्ठित काम सम्पादन गर्ने मौका मिल्दैछ। भौतिक प्रतिस्पर्धा विजयी भइँदैछ। फाइदाको सत पहिचान गर्न सकिन्छ। प्रयत्न गरे काम सजिलै सम्पादन हुँदैछन्। शिवमूलक कामबाट धनलाभ हुनेछ। स्वास्थ्य सबल रहनेछ। अध्ययनमा प्रगति हुनुका साथै ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। समय लागे पनि तारिफको कामले अरूको उपकार गर्न सकिने खालको यो भयो राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन काममा धेरै लाभ उठाउन नसके पनि समस्या सुल्झाउँदै जाँदैछन्। पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ। साझेदारीमा देखेका समस्या सुल्झाउन सकिन्छ। साथीभाइ र सहयोगीहरूले साथ दिनेछन्। पहिलेको दुविधा र निर्णायक मूल्य लिन सक्छ। भौतिक सुख सुविधा प्राप्त हुँदै जाँदैछन्। घरेलु प्रयोजनका सामान जुटाउन सकिन्छ। व्यापार व्यवसायमा केही लाभ पनि हुन सक्ने योग राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन विलयमा होस नपुर्याउँदा केही चुनौती झेल्नु पर्ला। समयको प्रतिकूलताले काम बिग्रिन सक्छ। परिश्रम परे पनि कम प्रतिफल प्राप्त हुँदै जाँदैछन्। काम बने पनि उठ्नुपर्ने रकम अड्किन सक्छ। नियमित तथा व्यापार व्यवसायमा सामान्य फाइदा भइरहनेछ। सजग नहुँदा आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। तैपनि चुनौतीभित्र अवसर खोज्ने समय पनि राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साई तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845725223, 9856725223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि उनीहरूको लागि आजको दिन प्रयत्न गर्दा गर्दै पनि केही कमजोरी देखा पर्न सक्छ। मौकामा प्रयत्न गर्दा काम बन्दै जाँदैछन्। तर आलोचकहरूबाट अलि सतर्क रहनुहोला। शोकले खर्च बढाए पनि मालमत्ता जोड्ने समय रहेको छ। आर्थिक कारोबारतर्फ लाभ मिल्दैछ तर खर्च बढ्दै जानेछन्। आज बाहिरीको धन भने फिर्ता आउन मुस्किल पर्नेछ। विवाद जस्पद काम समस्या सुल्झाउनले जिम्मेवारी वहन गर्नुपर्ने पनि हुन सक्ने योग राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि हुनेहरूका लागि आजको दिन आँटे काम लिन नसक्दा व्यवहार पछि परिन्छ। अरूको मुख ताक्ने बाँगे पनि आफ्नो काम अधुर रहनेछ। आगन्तुकले अल्मलिन हुँदा काममा समय दिन नसकेला, तैपनि विगतका कमी कमजोरीलाई सुधार गर्ने मौका मिल्नेछ। बुद्धिको उपयोगले ढिलै भए पनि काम बन्न सक्छ। फाइदाका लागि दोहोऱ्याएर प्रदान गर्नु पर्ला। विश्वास पात्रमाथि शंका जाग्न पनि सक्ने योग राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ।
2: धनुराशि
0: हुनेहरूका लागि आजको दिन खर्चको जोहो गर्न आफन्त परिवारबाट टाढिनु पर्ला। केही पाउन केही वस्तु त्याग्नु पर्ला। यात्रा तथा भ्रमणका लागि प्रयत्न गर्ने समय रहेको छ। टाढाका साथीभाइहरूले काममा साथ दिनेछन्। दोहोऱ्याएर प्रयत्न गर्दा रोकियो काम सम्पादन हुँदै जाँदैछन्। अर्थ अभाव फर्किए पनि आवश्यक पर्दा सापट वा कर्जा मार्फत धन जुट्दै जाँदैछन्। पेसा व्यापार व्यवसायमा लगनी बढाउने अवसर समेत प्राप्त हुने खालको योग बनि राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि हुनेहरूका लागि आजको दिन नयाँ अवसरका साथै आमदानीका स्रोत फेला पर्दै जानेछन्। नोकरी तथा व्यवसायमा फाइदा हुनेछ। आवश्यक भौतिक साधन जुट्नले नयाँ काम थालनी हुनेछ। कामको धेरै मन जित्न सकिन्छ। रुचिका विषयमा लगानी बढाउने समय रहेको छ। व्यापारमा थोरै लगानीबाट पनि लाभ आर्जन गर्न सकिन्छ। नयाँ कामतर्फ अग्रसर भइनेछ र छोटो समयमै काम बढाउन पनि सकिने खालको योग बनि राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि हुनेहरूका लागि आजको दिन पछिको लागि राम्रो सम्भावना देखे पनि तत्काल सोचेको लाभ नहुन सक्छ। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने चेष्टा गर्लान्, तैपनि बुद्धिले काम लिँदा चिताको योजना कार्यान्वयनमा आउनेछ। शिवमूलक काम बन्दै जानेछन्। तर अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ। तत्काल ठूलो फाइदा नदेखेकाले लाभ उठाउन हतार नगर्दा नै राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि हुनेहरूका लागि आजको दिन काम थाल्ने र पछिका लागि सम्भावना खोजी गर्ने समय रहेको छ। आजको मेहनतले भविष्यमा राम्रो प्रतिष्ठा दिलाउन सक्छ। साथीभाइहरूको सहयोगले हिम्मत दिलाउनेछन्। दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिन्छ। सामाजिक दायित्व बढ्दै जाँदैछन्। सानो प्रयत्नले समाजका लागि धेरै फाइदा हुने काम गर्न सकिन्छ। तारिफका कामले लोकप्रियता समेत दिलाउने खालको योग बनि राशि मीनलाई आजको दिन विशेष देखिएको छ।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भू, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने हेराउने
1: वास्तुशास्त्र सम्बन्धी परामर्श
0: घर घडेरीको माटो परीक्षण
1: विदेश यात्राको समस्याको समाधान
0: वैवाहिक समस्याको निराकरण
1: व्यापार व्यवसायमा भएका बाधा
0: निसन्तान सम्बन्धीका समस्याहरू
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण
0: नानी बाबुको भविष्य प्रेम मित्रता पछिको दोष निवारण
1: पितृ उद्धार
0: ग्रह अनुसार रत्न र कवच धारण
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल नम्बर 9845175223 र 9806575223 पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
4: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबु को भविष्य प्रेम मित्रता पछिको दोष निवारण काल सर्प योग राशि रत्न मांगलिक योग पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल 9845175223

सम्बन्धी पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी भने गराइसकेका छौँ। आजका तिथि मिति पञ्चाङ्ग मेषादि बाह्र राशिफलका विषयमा जानकारी हामीले तपाईँलाई गराइसकेका छौँ। र अब भने पारा रहेको छ तपाईँको भूत वर्तमान अनि भविष्यको विषयमा, ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउनेछु। र आज दिन पनि असाध्यै विशेष रहेको छ, तपाईँलाई थाहा पाइसक्नु भएको छ। आज हरि शयनी एकादशी व्रत यानि कि तुलसी रोप्ने दिन रहेको छ। आजदेखि चतुष्मास व्रत शुरू भएको छ। चार महिनाको व्रत असाध्यै पवित्र व्रत रहेको छ। यो हरि शयनी एकादशी भन्नाले के बुझिन्छ, के हो यो हरि शयनी एकादशी भनेको, र यसलाई किन विशेष रूपमा हामीले मनाउनु पर्ने हुन्छ, र विशेष गरी चतुष्मास व्रत भनेको के हो, यसका फाइदाहरू के रहेका छन् त भन्ने विषयमा विशेष चर्चा भने म गर्नेछु। विशेष रूपमा एकादशी त हरेक महिनामा दुईवटा एकादशी आउने गर्दछन्, एउटा कृष्ण पक्षको एकादशी, एउटा शुक्ल पक्षको एकादशी आउने गर्दछ। र आजको एकादशी भन्नाले हरि शयनी एकादशी यानि कि देव शयनी भन्न पनि बुझिन्छ। आज देव शयनी एकादशी हिन्दू धर्मका 24 एकादशी मध्ये सबैभन्दा महत्वपूर्ण एकादशी मध्ये एक मानिन्छ। यो चाहिँ आषाढ शुक्ल पक्षको एकादशी तिथिमा पर्दछ। हरि भनेको विशेष गरी भगवान विष्णु र शयनी भनेको शयन यानि कि सुत्नु हो। यसले यस दिनलाई हरि शयनी एकादशी भनेर हामीले बुझ्न सकिन्छ। भगवान विष्णु किन सुत्नुहुन्छ भन्ने विश्वास रहेको छ। विशेष गरी किन सुत्नुहुन्छ भन्ने पनि विशेष प्रश्नहरू रहेको छ। आजदेखि सुत्ने अनि चार महिनासम्म सुतिराख्ने अनि फेरि हरि बोधिनी एकादशी भन्ने आउँछ पछि, है चार महिनापछि, यो के होला भन्ने पनि तपाईँको मनमा लाग्या हुन सक्छ। सनातन परम्परा अनुसार भगवान विष्णु सम्पूर्ण सृष्टिको पालनकर्ता हुनुहुन्छ। हरि शयनी एकादशीका दिन उहाँ चाहिँ विशेष गरी क्षीर सागरमा शेष नागको शय्यामा योग निद्रामा प्रवेश गर्नुहुन्छ भन्ने धार्मिक विश्वास रहेको छ। यो सामान्य निद्रा होइन, यो योगद्वारा प्राप्त दिव्य विश्रामको अवस्था हो। विशेष गरी चार महिनापछि हरिबोधिनी यानि कि देव उठनी एकादशीका दिन भगवान योग निद्राबाट जाग्नुहुन्छ भन्ने विश्वास गरिन्छ। त्यसैले यी चार महिनालाई चतुष्मास पनि भनिन्छ। यो चार महिनालाई चतुर्मास पनि भनिन्छ। चार महिना चतुर्मास किन महत्वपूर्ण रहेको छ, विशेष गरी वर्षायाममा पहिलेका ऋषि मुनिहरू यात्रा गर्न कठिन हुने भएकाले एकै स्थानमा बसेर जप तप ध्यान गर्ने गर्नुहुन्थ्यो। वेद पुराणको अध्ययन र प्रवचन गर्ने गर्नुहुन्थ्यो। शिष्यलाई शिक्षा दिने, विशेष गरी आत्मशुद्धि र आध्यात्मिक उन्नतिमा ध्यान दिन्थे। विशेष गरी यसै परम्पराबाट चतुर्मासको विशेष महत्व स्थापित भएको पनि हामीले बुझ्न सकिन्छ। यो चतुर्मासमा विशेष गरी विवाह शुभ कार्य किन रोक्ने चलन रहेको छ, यो चतुर्मासमा विवाहहरू हुँदैन, व्रतबन्धहरू पनि हुँदैन, घर भनेको गृह प्रवेश हुँदैन, गृहारम्भ हुँदैन। विशेष गरी यो चतुर्मासमा विशेष रहेको छ। विशेष गरी यो चतुर्मासमा विशेष गरी 84 पूजाहरू पनि हुँदैन। धार्मिक मान्यता अनुसार भगवान विष्णु योग निद्रामा रहने भएकाले विवाह व्रतबन्ध गृह प्रवेश नयाँ घर निर्माणको शुभारम्भ जस्ता केही शुभ कार्यहरू चतुर्मासमा नगर्ने परम्परा बसेको, यद्यपि यो धार्मिक परम्परा हो

गरी हरि शयनी एकादशीको पौराणिक कथा पनि रहेको छ एउटा, आजको दिनको कथा रहेको छ, आज तुलसी रोप्ने दिन पनि रहेको छ। विशेष गरी पद्म पुराण लगायत अन्य पुराणमा एकादशीको महिमा वर्णन गरिएको मानिन्छ र विशेष गरी यसमा एउटा प्रसिद्ध कथा अनुसार चाहिँ प्राचीन समयमा राजा मानधाताको राज्यमा धेरै वर्षसम्म वर्षा भएन अनि भोकमरी दुःख फैलियो। राजा ऋषिहरू कहाँ पुगे र उपाय सोधे र ऋषिले आषाढ शुक्ल एकादशीको व्रत गरी भगवान विष्णुको आराधना गर्न सुझाव दिनुभएको थियो ऋषिहरूले। राजाले प्रजासहित श्रद्धापूर्वक व्रत गरे, त्यसपछि वर्षा भयो, अन्नबाली राम्रो भयो र राज्यमा फेरि सुख समृद्धि आयो। यस कथाले श्रद्धा संयम र सत्कर्मको महत्वलाई प्राचीन विशेष रूपमा देखाउने गर्दछ। यो मैले छोटो छोटकरीमा मैले तपाईँलाई जानकारी पनि गराउन खोजेको हो। अब व्रत कसरी बस्ने, के गर्ने के नगर्ने, के गर्न हुन्छ के गर्न हुँदैन, के खानुपर्छ के खानु हुँदैन, विशेष गरी बालकलाई के छ, वृद्धलाई के छ अनि युवालाई के छ, होइन अशक्त बिरामी औषधि सेवन गर्नलाई के दोष लाग्छ, के रहेको छ यो व्रतको विशेष गरी कस्तो रहेको छ भन्ने विषयमा पनि जानकारी म गराउँछु तपाईँहरूलाई। सर्वप्रथम त हामी राति सुति सकेपछि बिहान ब्रह्म मुहूर्तमा उठ्नु पर्दछ। स्नान गरेर सफा वस्त्र धारण गर्ने, सफा वस्त्र भनेको चोखो कपडा धोएर राखेको कपडाहरू स्नान गरिसकेपछि वस्त्र धारण गर्ने। वस्त्रमा पनि विशेष गरी तपाईँहरूसँग छन् भने पहेँलो वस्त्र, पीताम्बर वस्त्र, श्वेत वस्त्र, सेतो वस्त्र तपाईँहरू प्रयोग गर्न सक्नुहुन्छ। आजको दिनमा कालो वस्त्र प्रयोग नगर्नुहोला, विशेष गरी कालो वस्त्र सकभर प्रयोग नगर्ने। आजको दिनमा सफा गरेर वस्त्र धारण गर्ने, भगवान विष्णु र तुलसीको पूजा गर्ने, तुलसी रोपिसकेपछि है, अनि भगवान विष्णु तुलसीको पूजा गर्ने, त्यसपछि धुपधी फूल अर्पण गर्ने, ओम नमो भगवते वासुदेवाय यो मन्त्र जाप गर्ने। यो मन्त्र जाप गर्नुभन्दा पहिला आफ्नो गायत्री मन्त्र सन्ध्याबन्धन जप तप आफ्नो कामहरू गर्नु पर्ने, नित्य कर्म त्यो गरिसक्ने, अनि ओम नमो भगवते वासुदेवाय यो सकिन्छ 1008 पटक, सकिँदैन 108 पटक भए पनि यो मन्त्र जाप गर्नुहोला। सम्भव भएछ भने दिनभर उपवास पलाहार गर्ने, बेलुका आरती गरी भगवानको स्मरण गर्ने, अर्को दिन यानि कि भोलि द्वादशीका दिन विधिपूर्वक व्रत पारायण गर्ने। अब व्रत पारायण कसरी गर्ने त, के गर्ने त भन्ने पनि मनमा तपाईँको लागेको हुन सक्छ। यो चतुर्मासको व्रत एकैचोटि तपाईँले चाहिँ हरिको दिन एकादशीको दिन पनि व्रत पारायण गरे पनि हुन्छ है, नभए तपाईँले के गर्न सक्नुहुन्छ भन्दा तपाईँको चाहिँ एक माना चामल, सागसब्जी, दाल, नुन तेल अथवा तपाईँको चाहिँ घिउहरू तपाईँले चाहिँ कुनै पण्डितजीलाई अथवा कुनै मन्दिरमा लगेर तपाईँले चाहिँ दान गर्ने, अन्नदान गर्ने, यानि त्यसलाई भन्छ सिद्धदान गर्ने भनिन्छ, त्यो गर्न सकिन्छ। अथवा तपाईँले सिद्धदान गर्न असम्भव छन् भने तपाईँको घरमा पण्डितजीलाई बोलाउने अनि खिर अनिवार्य रूपमा पकाउने, खिर गाईको दुधमा खिर पकाउने, पुरी पकाउने, हलुवाहरू पकाउने, मिष्ठान्न भोजनहरू गराउने तपाईँले त्यो पनि गर्न सक्नुहुन्छ। पण्डितजी नजिक हुनुहुन्न, टाढा हुनुहुन्छ गुरुबाहरू भने तपाईँले आफ्नो भान्जालाई बोलाउने, भान्जीलाई बोलाउने, ज्वाइँ चेलाहरूलाई बोलाउने अनि कसैलाई एकजनालाई मात्रै बोलाए पनि हुन्छ अनि भोजन गराउने र भोजन गराइसकेपछि जति सक्नुहुन्छ आफ्नो दक्षता आफ्नो क्षमता अनुसारको टिका लगाएर दक्षिणा गर्ने, त्यसपछि मात्रै तपाईँले भोजन गर्ने। अब के खाने के नखाने, के खान हुन्छ के खान हुँदैन, विशेष गरी धेरै भक्तहरूले चाहिँ फलफुल दुध दही यस्तै गरी फलफुलमा मेवाहरू पनि पानी हल्का सात्विक आहार लिने गर्नुहुन्छ। कसै कसैले मकैको च्याख्ला लिनुहुन्छ, कसै कसैले जौको तपाईँको चाहिँ दलियाहरू लिनुहुन्छ, होइन सामान्यतया आजको दिनमा विशेष गरी आज र भोलिको दिनमा माछा मासु रसरी प्याज मदिराहरू तामसिक भोजनबाट टाढा रहने परम्परा पनि रहेको छ। अब स्वास्थ्य पनि ढल्किएको छ, उमेर पनि ढल्किएको छ, गर्भवती महिलाहरू हुनुहुन्छ, अशक्त बालबालिकाहरू रहेका छन् भने सात्विक भोजन गर्न मिल्छ।
सात्विक भोजन भन्नाले त्यस्तै मकैको अथवा जौको अथवा तपाईँले अन्न चाहिँ नखाइदिने आज है। सात्विक भोजन गर्न मिल्छ, सब्जीहरू बनाउनुहोस्, सब्जीहरू खानुहोस्, चोखो सब्जी शुद्ध सब्जीहरू खानुहोस्, भगवान विष्णुको नाम जप गर्न सकिन्छ, गीता वा विष्णु सहस्र नाम पनि पढ्न सकिन्छ, दान सेवा र राम्रो कर्म गर्न सकिन्छ, सनातन धर्ममा भगवानलाई पनि महत्वपूर्ण रूपमा हामीले भगवान विष्णुलाई महत्वपूर्ण रूपको रूपमा पनि हामीले बुझ्न सकिन्छ। यस दिन तुलसीको पनि विशेष महत्व रहेको छ। तुलसीलाई भगवान विष्णुको अत्यन्त प्रिय मानिन्छ। हरि शयनी एकादशी व्रतमा तुलसीको पूजा, जल अर्पण र दीप बाल्दा शुभ फल प्राप्त हुने धार्मिक विश्वास पनि रहेको छ। विशेष गरी नेपालमा कसरी मनाइन्छ भन्दा बुढा नीलकण्ठ मन्दिर जुन काठमाडौँमा रहेको छ, मन्दिरमा चागो नारायण मन्दिर र देशभरका विभिन्न विष्णु मन्दिरहरूमा हजारौं भक्तजन पूजाको दर्शन र भजन कीर्तन व्रतमा सहभागी हुने गरिन्छ। यस्तै गरेर एकादशीको व्रतमा चाहिँ तपाईँले बेलुका घरमा भजन राख्ने, भजन कीर्तन गर्ने, सम्पूर्ण आफ्ना टोलवासीहरूलाई बोलाउने, भजन कीर्तन गर्ने पनि गर्न सकिन्छ। जस्तै आज चाहिँ मेरो घरमा बेलुकाको भजन रहेको छ, सम्पूर्ण टोलवासीहरूलाई मैले निमन्त्रणा गरेको छु अनि बेलुका भजन हुन्छ है। बेलुका चाहिँ के हुन्छ भन्दा भजन हुन्छ, सम्पूर्ण टोलवासीहरूलाई मैले निमन्त्रणा गरेको छु अनि भजन गर्ने, आज धुमधामका साथ भजन कीर्तन गर्ने, नाचगान गर्ने पनि हामीले गर्ने गरेका छौँ। तपाईँले पनि आफ्नो विशेष गरी गाउँ टोल समाजलाई बोलाएर कसैको कुनै एउटा व्यक्ति घरमा भजन राख्ने यो एकादशीमा, अनि अब फेरि 15 दिनपछि अर्को एकादशी आउँछन्, त्यो एकादशीमा अर्कोको घरमा राख्ने, त्यसपछि अर्कोको घरमा राख्ने होइन। एकादशीको व्रत भजन कीर्तन गर्नाले घर शुद्धि हुन्छ, घरमा स्थिर लक्ष्मी प्राप्ति हुन्छ भन्ने पनि चलन रहेको छ र विश्वास पनि रहेको छ। विशेष गरी तपाईँले पनि गर्नुहोला आज एकादशीको दिन भजन कीर्तन, अथवा कोही पनि मान्छे हुनुभएन, जम्मा हुनुभएन भने तपाईँको चाहिँ एउटा मन्त्र छ, महामन्त्र, त्यो मन्त्र तपाईँले परिवार मात्र मिलेर, मादल छन् मादल बजाउनुहोस्, मुजुरा छन् मुजुरा बजाउनुहोस्, जे छ तपाईँसँग हार्मोनियम छ हार्मोनियम बजाउनु, जे छ त्यही बजाउनु होला, अनि मन्त्र पढ्नु होला, मन्त्र भन्नु होला तपाईँले, भजनको मन्त्र हो यो चाहिँ, महामन्त्र हो यो चाहिँ। यो मन्त्र तपाईँहरूले कुनै पनि अवस्थामा तपाईँले भन्न सक्नुहुन्छ, आफू एक्लै हुँदाखेरि पनि यो मन्त्र जाप गर्न सक्नुहुन्छ, कुनै विभिन्न कार्यहरू गर्न खोजिराख्नु भएको छ, विशेष कार्य गर्न खोजिराख्नु भएको छ अनि यो मन्त्र भन्नुहोस् तपाईँको काममा धेरै सकारात्मक आउँछ, ऊर्जा आउँछ। मन्त्र रहेको छ हरे राम राम राम हरे हरे, हरे कृष्ण कृष्ण कृष्ण हरे हरे। यो मन्त्र तपाईँले जप गर्न थाल्नुहोस् एक हप्ता मनमनमा तपाईँले है, त्यसपछि मलाई फोन गर्नु, तपाईँको मन कस्तो हुन्छ, तपाईँको शरीर कति हल्का हुन्छ, तपाईँको गरेका कामहरू कति धेरै राम्रो हुन्छ भन्ने कुराहरू तपाईँलाई बल्ल थाहा पाउनुहुन्छ। मन्त्र हो हरे राम राम राम हरे हरे, हरे कृष्ण कृष्ण कृष्ण हरे हरे। सुरु सुरुमा त तपाईँलाई अलिक अप्ठ्यारो अप्ठ्यारो लाग्छ है, गर्दै जानुहोस् त्यति मजा आउँदै जान्छ, फेरि यो चाहिँ हेर्नुहोस् बुझ्नुभयो नि, जति गर्नुहुन्छ उति धेरै मजा आउँछ यो मन्त्र जप गर्दाखेरि चाहिँ। मनमनमा यही मन्त्र जप गर्नुहोस्, कोही साथीहरूसँग गफ गरिराख्नु भएको छ भने उहाँहरू साथीहरू बोलिरहनु भएको छ भने तपाईँले त सुन्ने मात्रै काम हो, मनमनमा भन्नुहोस् हरे राम राम राम हरे हरे, हरे कृष्ण कृष्ण कृष्ण हरे हरे। यसरी मन्त्र तपाईँले मनमनमै भन्नुहोस्, साथीको कुराहरू सुन्नुहोस् पनि मन्त्र पनि पढ्नुहोस् र साथीले के जवाब दिनुहुन्छ त्यसपछि तपाईँले क्वेसन के गर्नुहुन्छ, फेरि मन्त्र जप गरेर छोडेर क्वेसनको एन्सर दिनुहोस्, साथीले फेरि के प्रश्न गर्नुहुन्छ, प्रश्न गर्दाखेरि अथवा कहीँ भुल्दाखेरि चाहिँ हरे राम राम राम हरे हरे, हरे कृष्ण कृष्ण कृष्ण हरे हरे, यसरी मन्त्र तपाईँले जप गर्नुहोस् त। तपाईँको परिवारमा राम्रो भएनछ भने मलाई भन्नु, एक हप्ता मात्रै गर्नु, धेरै गर्नु भन्दिनँ मैले तपाईँहरूलाई, त्यसपछि तपाईँलाई आफै गर्न मन लाग्छ, ओहो यो त यस्तो मन्त्र रहेछ त, यसलाई त्यसै महामन्त्र त भनेको रहन्छ, मन्त्रको पनि ठुला महामन्त्र कुरा बुझ्नुभयो। त्यो भएर के भन्छ शास्त्रले भन्दा, कलौ केशव कीर्तनात् भन्छ,
कलियुगमा चाहिँ भगवान विष्णुको कीर्तन गर्नु यो जतिको ठुलो उपाय अरू केही पनि होइन, बुझ्नु भयो नि? योभन्दा ठुलो उपाय केही पनि होइन। जस्तै तपाईँले भजन कीर्तन गर्न सक्नुहुन्न, लाउन सक्नुहुन्न, पूजा पाठहरू दान धर्महरू तपाईँले गर्न सक्नुहुन्न, होइन, अशक्त हुनुहुन्छ, आर्थिक रूपमा अशक्त हुनुहुन्छ, सामाजिक रूपमा अशक्त हुनुहुन्छ, धार्मिक रूपमा अशक्त हुनुहुन्छ, मन हुँदा हुँदै पनि कर्म गर्न सकिराख्नु भएको छैन भने यो मन्त्र तपाईँले जाप गर्नुहोस्। हरे राम हरे राम राम राम हरे हरे, हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे, यसो गर्नुहोस् त कति धेरै राम्रो हुन्छ, एकदमै राम्रो, एकदमै मजा आउँछ तपाईँले गर्दै जानुभयो भने। एकछिन गर्नुहोस् तपाईँले मनमनमा यो मन्त्र, तपाईँले चौबिसै घन्टा जाप गर्न मिल्छ, चौबिसै घन्टा होइन यो मन्त्र तपाईँ त्यस्तो गर्न मिल्छ। उठ्ने बित्तिकै हरे राम हरे राम राम राम हरे हरे, हरे कृष्ण कृष्ण कृष्ण हरे हरे, यसो गर्नुहोस्। फोनमा कसैले फोन गर्दाखेरि हेलो नभन्नुहोस्, हजुर राधे राधे भन्नुहोस् है। तपाईँको यति गर्नुहोस् त ल, तपाईँ रिजल्ट कस्तो पाउनुहुन्छ। पैसा लाग्दैन यो मन्त्र भन्दा, पैसा लाग्दैन, कुनै गुरुबाट यो मन्त्र लिनु पनि पर्दैन होइन। फोन गर्दाखेरि हेलो नभन्नुहोस्, हजुर राधे राधे भन्नुहोस्, कुरा बुझ्नुभयो होइन। यसो गर्नुहोस् अनि मन्त्र तपाईँले अध्ययन गरिराख्नुहोस्, पढिराख्नुहोस्, भनिराख्नुहोस्। हरे राम हरे राम राम राम हरे हरे, हरे कृष्ण कृष्ण कृष्ण हरे हरे, यसरी गर्नुहोस्। तपाईँको मन यति धेरै राम्रो हुन्छ नि, यति धेरै राम्रो, यति धेरै हल्का हुन्छ नि। तपाईँले मनन गर्नुहुन्छ, तपाईँले यो पनि एकदम ग्यारेन्टी कुरा हो, हेर्नुहोस् है, ग्यारेन्टी हो यो। फेरि तपाईँहरू व्यापारी हुनुहुन्छ होइन, व्यापार भएको छैन, व्यापारी हुनुहुन्छ भने यो मन्त्र गर्नुहोस्, तपाईँको त्यो दिनको व्यापार कत्तिको राम्रो हुन्छ, मलाई भन्नुलाई फोन गरेर। यो ग्यारेन्टी कुरा हो, फेरि कुरा बुझ्नु भयो नि, शास्त्रले बताएको कुरा हो यो, मैले अनुभव गरेको कुराहरू नि यी कुराहरू चाहिँ, कुरा बुझ्नु भयो नि। त्यही भएर तपाईँले पनि गर्नुहोला, धेरै नगर्नुहोस् न, एक हप्ता विचार गर्नुहोस्। तपाईँलाई राम्रो लागेन भने गुरुबा मैले त फोन यस्तो गरेको खै त मलाई राम्रो भएन भनेर तपाईँले मलाई फोन गर्न पाउनुहुन्छ ल। तपाईँले मलाई फोनै गर्नुहुन्न, किन फोन गर्नुहुन्न भन्दा यो मन्त्र पढेपछि तपाईँलाई राम्रो हुन्छ, राम्रो भएपछि हो रहेछ गुरुबाले भनेको कुरा हो रहेछ भनेर विश्वास गर्नुहुन्छ। अहिले तपाईँलाई विश्वास लागेको छैन, कुरा बुझ्नु नि, अहिले तपाईँलाई विश्वास लागेको छैन, यो पुरा पक्का हो। त्यही भएर यति गर्नुभयो भने तपाईँलाई कति धेरै राम्रो भइहाल्छ। यो हरि शयनी एकादशी केवल उपवासको दिन मात्र होइन, यसले मानिसलाई चाहिँ इन्द्रिय संयम गर्न सक्छ है, लोभ क्रोध र अहंकार घटाउँछ, सेवा र दानमा प्रेरित गराउँछ, आध्यात्मिक जीवनतर्फ उन्मुख हुन्छ, परिवार र समाजमा सद्भाव बढाउने प्रेरणा पनि यसले दिन्छ। जस्तै तपाईँले सेवा गर्नु पर्यो, तपाईँले चाहिँ बुझ्नुभयो, सेवा गर्नु पर्यो। तपाईँले कस्तो खालको सेवा गर्नु पर्यो भन्दा, तपाईँले चाहिँ विशेष गरी सेवा र दानमा प्रेरित गर्ने। सेवा भनेको गरिबलाई दान गर्ने, दान गर्ने भनेको पैसा दान गर्ने होइन, अन्न दान गर्ने, अन्न पनि किनेर लगाएर दान गर्ने होइन, भोजन गराउनुहोस् तपाईँले। जस्तै उदाहरण म दिन्छु तपाईँलाई, तपाईँको घरमा कोही आउनुभयो, भिक्षुकहरू आउनुभयो, कोही भोकाएर आउनु भएको छ भने उहाँलाई भोजन तपाईँसँग जे छ त्यही खुवाउनुहोस्, जे छ मिठो खुवाउनुपर्छ, ओहो व्यञ्जन बनाएर खुवाउनुपर्छ, दाल भात तरकारी अचार घिउ मही दुध सबै खुवाउनुपर्छ भन्ने छैन। तपाईँले गुन्द्रुक भात मात्रै खुवाउनुहोस् अथवा ज्वानो भात मात्रै खुवाउनुहोस् होइन, जे छ घिरमलाको तरकारी पकाएर तरकारी भात मात्रै दिनुहोस्, जे छ घरमा होइन त्यो तपाईँले दिनुहोस् त, भोजन गराउनुहोस् त, भोको पेटलाई भोजन गराउनु, जस्तो ठुलो दान अरू केही पनि छैन यो संसारमा, बुझ्नुभयो। जस्तै तपाईँको जन्म उत्सव पूजा आउँछ होइन, तपाईँको हेप्पी बर्थडे आउँछ भन्छ नि, हेप्पी बर्थडे भन्छ नि, हो हेप्पी बर्थडेमा तपाईँले कुनै जीवलाई तपाईँले चाहिँ खुल्ला गरिदिनुहोस्, उन्मुक्ति गराउनुहोस् उसलाई चाहिँ। जस्तै उदाहरणको लागि, जस्तै तपाईँले माछा पसलमा गएर माछालाई जुन मार्न काट्न बेच्नलाई राखेको हुन्छ नि, हो त्यो माछा जिउँदो माछालाई तपाईँले चाहिँ एउटा बट्टामा पानी राख्नुहोस्, पानीमा हालेर तपाईँले चाहिँ माछाहरू किन्नुहोस्, त्यहाँबाट दुईवटा चारवटा पाँचवटा दसवटा कति सक्नुहुन्छ तपाईँको क्षमता अनुसारको माछा किन्नुहोस्, त्यो माछा लगेर खोलामा लगेर छोडिदिनुहोस्, उसलाई आजाद गरिदिनुहोस्। कुरा बुझ्नुभयो, यसमा पनि ठुलो राम्रो हो, यो एकदमै ठुलो धर्म हो यो चाहिँ।
हाम्रो समाजमा के छ भन्दाखेरि चाहिँ शब्द पुराण लगायो भने धर्म हुने, पुण्य कमाउने, अनि तपाईँको चाहिँ विशेष गरी दान गर्यो, धर्म गर्यो भने करोड करोड लाखौँ लाख हजारौँ हजार दान गर्यो भने राम्रो हुने होइन, त्यस्तो होइन, त गलत हो। यस्तै खालको सेवा गर्नुहोस् तपाईँले, पैसा तपाईँले कसैलाई दिनै पर्दैन, कुरा बुझ्नुभयो नि, दान गर्नै पर्दैन, यस्तै यस्तै खालको सेवा गर्नुहोस् तपाईँले। जाडो महिनामा कपडाहरू दान गर्नुहोस्, फेरि हुने खानेलाई होइन क्या, फेरि बुझ्नु, गरिबलाई दान गर्नुहोस् जसको छैन, गरिबलाई दान गर्नुहोस्, हुने खानेलाई कपडा, जाडो महिनामा कपडा दान गर्नुहोस्, गर्मी महिनामा तपाईँको चाहिँ हाते पङ्खा हुन्छ नि, त्यो हातले चलाउने खालको पङ्खा हो, त्यो दान गर्नु सक्नुहुन्छ भने तपाईँले एउटा स्ट्यान्ड फेनै गराएर दान गर्नुहोस्, होइन, उसलाई आवश्यक परेको छ भने दान गर्नुहोस् क्या। अनि तपाईँले चाहिँ जस्तै देख्नुहुन्छ माछा पसलमा गएर माछालाई चाहिँ त्यो खोलामा लगेर चाहिँ तपाईँको चाहिँ सिराइदिने, जिउँदो माछालाई लगेर बगाइदिने, होइन, त्यहाँ उसले उन्मुक्ति पायो, आफ्नो स्वतन्त्र भएर जिउन पायो, बाँच्न पायो उसले, कुरा बुझ्नुभयो नि, होइन। अब कुखुराहरू बिचसम्म लगाएर कुखुरालाई तपाईँले ल्याएर चाहिँ छोडिदिनुहोस्, उन्मुक्त गराउनुहोस्, परेवा सुगाहरू बेच्न राखेका हुन्छन्, चराचुरुङ्गी बेच्न राखेका हुन्छन्, उसलाई उन्मुक्ति दिनुहोस्, गर्नुहोस् न, पहिला कति धेरै राम्रो हुन्छ तपाईँलाई। मैले भनेको थिएँ मात्रै भन्नु होला, यो गर्नुहोस् मात्रै तपाईँ कति धेरै राम्रो हुन्छ विशेष गरी चाहिँ। अब यो चतुर्मासको दिन चाहिँ विशेष गरी सनातन हिन्दू धर्मको अत्यन्त महत्वपूर्ण धार्मिक व्रत हो यो। केवल खाना नखाने, उपवास व्रत बस्ने व्रतमा मात्र केही होइन, बरु चार महिनासम्म आफ्नो जीवनलाई पवित्र, अनुशासित र भगवान प्रति समर्पित बनाउने एउटा आध्यात्मिक साधना हो, यो चाहिँ सिक्ने मौका हो। यो चाहिँ एउटा चतुर्मास व्रत भनेको चाहिँ विशेष गरी असारको शुक्ल पक्षको एकादशी, यानि कि आजको एकादशी हरिशयनी एकादशीबाट कार्तिक महिनाको शुक्ल पक्षको एकादशी, यानि कि हरिबोधिनी एकादशी, यानि कि हरि देव उठानी एकादशीसम्म यो चार महिना मानिन्छ। हामीहरू मान्दाखेरि चाहिँ यसरी तपाईँले गर्नुहोला। चतुर्मासको उत्पत्ति चाहिँ तपाईँको चाहिँ किन कसरी भयो भन्दा, धार्मिक मान्यता अनुसार चाहिँ भगवान विष्णु सृष्टि पालनकर्ता हुनुहुन्छ, उहाँ एक वर्षमा एकपटक शयन यानि कि सुत्नुहुन्छ, उहाँ क्षीर सागरमा शेष नागको शयनमा योग निन्द्रामा प्रवेश गर्नुहुन्छ भन्ने मैले तपाईँलाई अघि पनि जानकारी भनी गराइसकेका थिएँ। विशेष गरी चाहिँ प्राचीन समयमा चाहिँ मैले अघि भनेको थिएँ तपाईँलाई, चतुर्मास भर एकै ठाउँ बसेर व्रतहरू गर्ने, एकै ठाउँ बसेर पूजापाठ गर्ने ऋषि परम्पराहरू पनि रहेको छ। यो चाहिँ विशेष गरी चाहिँ शास्त्रमा धेरै अभ्यासहरू उल्लेख गरेका छन्। सबैले एउटै गर्नुपर्छ भन्ने छैन, आफ्नो क्षमता स्वास्थ्य अनुसार पालन गर्नुपर्ने हुन्छ। हामीले चाहिँ गर्दाखेरि ओम नमो भगवते वासुदेवाय, यो मन्त्र जाप गर्नुहोस्, रामायण पाठ गर्नुहोष, कहिले कहिले भागवत पाठ गर्नु, कहिले विष्णु सहस्रनाम पाठ गर्नु, कहिले गीता पाठ गर्नुहोस्, है, यसरी गरेर तपाईँले गर्न सक्नुहुन्छ। दानमा मैले भने तपाईँलाई, अन्नदान गर्नुहोस्, वस्त्र दान गर्नुहोस्, गरिबलाई सहयोग गर्नुहोस्, मन्दिर वा आश्रममा सेवा गर्नुहोस् गएर, होइन, यो पनि एउटा दान नै हो। विशेष गरी चाहिँ सेवामा विशेष गरी चाहिँ आफ्ना माता पिता, गुरु, वृद्ध बिरामीको सेवा गर्नु चतुर्मासको महत्वपूर्ण साधना रूपमा मानिन्छ। हामीहरूले आफ्नो माता पितालाई रुवाएर, आफ्नो माता पिताको मन दुखाएर दान गर्नु, पुण्य गर्नु यो बेकार छ, कुरा बुझ्नुभयो। त्यो भएर तपाईँले चाहिँ आफ्नो माता पितालाई खुसी पाउनु भयो भने नि तपाईँको यो ठुलो धर्म हुन्छ तपाईँलाई चाहिँ। अब हाम्रो चरण के रहेको छ भन्दा, माता पितालाई दुखी गर्ने, उसले उहाँहरूले भनेको कुरा खान नदिने, लाउन नदिने, होइन, तर हामीले मन्दिरमा गएर दानहरू गर्ने, होइन, पुण्यहरू गर्ने, तीर्थ व्रतहरू गर्ने, यस्ता कुराहरू पनि मैले तपाईँको चाहिँ धेरै देखेको छु। त्यही भएर यसमा तपाईँले चाहिँ भरमा नपर्नुहोस्, माता पिताको सेवा गर्नुहोस्। सबैभन्दा ठुलो तपाईँको तीर्थ भनेको माता पिताको चरणमा रहेको छ, पाउमा रहेको छ भने पनि शास्त्रले उल्लेख पनि गरेको छ। यसमा चाहिँ विशेष गरी 9845175223 र 9806575223 नम्बरमा तपाईँले हामीलाई दिनैभर पनि फोन गरेर आफ्नो आफ्नो बारेमा जानकारीहरू तपाईँले लिन सक्नुहुन्छ। यस्तै गरेर कार्यक्रम ज्योतिष वास्तुको समयमा हामी रहेका छौँ। यतिखेर कार्यक्रम ज्योतिष वास्तु हरेक दिन बिहान ठिक 7 बजीदेखि लगभग हामी तपाईँसँग 8 बजेसम्म रहने गरेका छौँ। भूत, वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँलाई गराउँदैछु। र आफ्नो आफ्नो जन्मदिनको बेलामा तपाईँले मैले भने जस्तै गरी
कुनै पनि बन्धक पशु पंक्षीलाई तपाईँले चाहिँ जीवहरूलाई चाहिँ तपाईँले चाहिँ उनीहरूलाई खुल्ला गरिदिनुहोस्, छोडिदिनुहोस्। यति धेरै तपाईँलाई आनन्द आउँछ, एकचोटि गरेर हेर्नुहोस् ल, होइन एकचोटि गरेर हेर्नुहोस् तपाईँले चाहिँ विशेष गरी चाहिँ जसलाई चाहिँ मार्न आँटेको जीवलाई तपाईँले बचाउनुहोस्, त्यो जतिको मन आनन्दै त अरू केही पनि हुँदैन। कुरा बुझ्नुभयो नि? त्यही भएर विशेष तपाईँले ख्याल गर्नुहोला। आज हाम्रो घरमा चाहिँ विशेष गरी भजन रहेको छ बेलुका, होइन तपाईँहरू नजिक हुनुहुन्छ भने सम्पूर्णलाई निमन्त्रणा पनि गर्न चाहन्छु म। हाम्रो टोलवासीहरू सबैले आएर चाहिँ भजन कीर्तन गाउने मैले निमन्त्रणा गरेको छु, उहाँले आएर गाउनुहुन्छ, होइन तपाईँहरू चाहिँ विशेष गरी बेलुका मैले सकभग सकेछु भ्याएछु भने फेसबुक लाइभ पनि गर्नेछु भजन कीर्तनको, तपाईँले हेर्नुहोला। मसँग फेसबुकमा मेसेन्जरमा साथी हुन चाहनुहुन्छ भने मेरो फेसबुक आइडी हो प्रेम प्रसाद सुवेदी भन्ने फेसबुक आइडी छ, तपाईँले आएर फलो गर्नुहोस् अनि मेसेन्जरमा राते राते लेख्नुहोस्, रिप्लाई पाउनुहुनेछ है। भन्दै आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय अवधि सकिएको जानकारी मलाई प्राविधिक मित्रबाट इसारा भएको छ। भोलि बिहान ठिक 7 बजे म कार्यक्रम लिएर फेरि पनि उपस्थित हुनेछु। तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वर्षको कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा।

75223 र 98 75 223 पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

0: पहिलो समय सूचक अहिले बिहानको 8 बज्यो It's 8 AM.
1: Hello, 1, 2, 3, check.
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 MHz.
3: जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्त जरुरी सूचना. नेपाल सरकार मन्त्री परिषदको मिति 2083 असार 18 बैठकबाट स्वीकृत भएको जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको लागि पुनर्स्थापना, जीवन यापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजमा उल्लेख भए अनुसार जेएनजी आन्दोलनका क्रममा घाइते भएका तर वर्गीकरणका लागि परीक्षणमा छुट्न गएका घाइतेहरूको परीक्षण तथा वर्गीकरण गर्ने र त्यस अगावै वर्गीकरणमा परेकाहरूको आवश्यकता अनुसार पुनः परीक्षण, पुनः वर्गीकरण तथा प्रमाणीकरण गरी उनीहरूले पाउने सेवा सुविधालाई परिमार्जन गर्ने भन्ने निर्णय भएको हुँदा यस अघि प्रकाशित सूचना अनुसार वर्गीकरणको लागि छुट्न गएका घाइतेहरूलाई पुनः वर्गीकरणका लागि यो सम्बन्धी आवश्यक कागजात सहित सम्पर्क गर्नुहुन सरोकारवाला सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ.

0: अब चलाउनुहोस् इन्टरनेट र टिभी सँगै युट्युब एकै साथ सजिलैसँग डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइटिएस बाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004477 क्लासिक टेक छोयो कि चल्यो
1: लौ चट्याङ पर्ने आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ
2: हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन त्यहाँ त झन् जोखिम हुन्छ
3: हो र
2: हो नि चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन फ्रिज कम्प्युटर वासिङ मेसिन माइक्रोओभन जस्ता विद्युत सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: मयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना
6: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मयादेवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ
5: कलेजका विशेषताहरू
6: पर्याप्त सुविधा सहित आफ्नै भवन
5: मल्टिमिडिया ई लाइब्रेरी तथा पुस्तकालय सुविधा
6: पर्याप्त छात्रवृत्ति व्यवस्था
5: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन
6: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन सम्पर्क नम्बर 0656493495
7: होइन है दिदी कता हिँड्नु भयो यस्तो थोत्रो पुरानो डिस्प्ले फुटेको मोबाइल लिएर
8: मेरो मोबाइल देखेर जहिले जिस्काउँछ यो कान्छाले अब भनेको जस्तो राम्रो मोबाइल बनाउने ठाउँ हुन परेन हाम्रो चनौली बजारमा
7: ह्या दिदी त्यसै म तपाईँलाई जिस्काउँछु त ल यता सुन्नुहोस् हाम्रै चनौली बजारमा रहेको कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा डिस्प्ले फुटेका मोबाइलहरू एक्सचेन्ज हुन्छ नि ल हेर्नुहोस् त मैले नि पुरानो मोबाइल दिएर नयाँ एक्सचेन्ज गरेर ल्याएको अनि अर्को कुरा नि दिदी नयाँ मोबाइल किन्दा राम्रो खालको इयरफोन मोबाइल कभर मोबाइल ग्लास लगभग 1200-1500 पर्ने मोबाइल एसेसोरिज उपहार स्वरूप पाइन्छ नि साथै घडी मोबाइलका चार्जर कभर ग्लास इयरफोन सँगै इलेक्ट्रोनिक सामान पनि सुपथ मूल्यमा पाइन्छ
8: ए हो र त्यसो भए म त हिँडिहाले कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा पुरानो मोबाइल दिएर नयाँ मोबाइल ल्याउँछु हजुर विगत 20 वर्षदेखि तपाईँ हाम्रै चनौली बजारमा दक्ष एवं अनुभवी जनशक्तिहरूद्वारा सम्पूर्ण मोबाइल घडी मर्मत गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण पनि गरिन्छ सम्पर्क कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउस भरतपुर 20 चनौली चौतारा आडैमा प्रोप्राइटर कृष्ण न्यौपाने मोबाइल 9845009486
9: राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्बन्धी जिल्ला प्रशासन कार्यालय चितवनको सूचना चालू आर्थिक वर्षको सुरुवाती दिनदेखि नै राष्ट्रिय परिचय पत्रको फोटो खिचाउने र कार्ड लिने सेवाग्राहीहरूको अत्याधिक चाप बढेको हुँदा मिति 2083 श्रावण 7 गतेदेखि निम्नानुसार गरिने व्यवहार जानकारीको लागि अनुरोध छ सेवाग्राहीहरूको चापलाई मध्यनजर गरी मिति 2083 श्रावण 7 गतेदेखि बिहान 8 बजेदेखि साँझ 7 बजेसम्म दैनिक करिब 750 जनाको लागि सेवा दिने प्रबन्ध मिलाइएको छ टोकन प्रणालीबाट तय हुने आफ्नो पालोमा धैर्यताका साथ बसी फोटो खिचाउनु हुन अनुरोध छ विगतमा परिचय पत्र नम्बर प्राप्त गरिसकेका सेवाग्राही महानुभावहरूलाई उक्त नम्बरका आधारमा सबै काम हुने भएकोले केही दिनका लागि जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचय पत्र वितरण गर्ने कार्य नगरिने बेहोरा अनुरोध छ राष्ट्रिय परिचय पत्रको लागि फोटो खिच्ने कार्य पश्चात तपाईँको राष्ट्रिय परिचय पत्र नम्बर आउने र विभागबाट सिस्टम अपग्रेडको कारण एप्रुभमा ढिलाइ भएको हुँदा क्रमशः एप्रुभ हुँदै जाने र उक्त प्रयोजनको लागि जिल्ला प्रशासन कार्यालयमा धाई रहनु नपर्ने बेहोरा अनुरोध छ जिल्ला प्रशासन कार्यालय चितवन
10: हेर्नु न नानीको बाबा कोठामा छोरी रुँदै बसेकी छ विवाहको समय पनि नजिकै आइसक्यो के कुरामा चित्त बुझेन कुन्नी
11: नानी के भयो किन रोएको विवाहको समय पनि नजिकै आइसक्यो तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ के कुराको चित्त बुझेन छोरी
12: हेर्नु न बाबा विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
13: बाबा, हाम्रै पसिङस्टोनको सार्दनगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि सनी।
12: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो, तिमी ढुक्क भर बस। तिम्रो विवाहको लागि फोटोसुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदनगर टाउन, चितवन।
13: सम्पर्क नम्बर 98-450-82-997,
14: 98-550-10-997।
15: के तपाई ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ?
16: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप कम्प्युटर, फोटोकपी, प्रिन्टर, सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर, भरतपुर 20 चनौली बजार, चितवन। प्रोप्राइटर लोकनाथ लामिछाने। मोबाइल 98-550-52-454, 98-455-20-454, इमेल lok.logic2@gmail.com।
15: पुनश्च हामी कहाँ फायर एन्ड सेक्युरिटी अलार्म सिस्टम, इन्टरकम एन्ड एटेन्डेन्ट साथै एएमसीमा पनि काम गरिन्छ। लोजिक कम्प्युटर, अ कम्प्लिट आईटी सोलुसन।
17: अब तपाईँको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
18: नेपाली तिथि नीति तथा पञ्चाङ्गको जानकारी,
17: नेपाली चाडपर्व तथा शुभ साइतको विस्तृत विवरण,
18: तपाईँको दैनिक, साप्ताहिक, मासिक तथा वार्षिक राशिफल,
17: स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
18: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
17: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय, हाम्रो गौरव।
16: नसर्ने रोग रोकथाम तथा नियन्त्रणका उपायहरू, धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन नगर्ने, क्यान्सर, मुटु रोग, दीर्घ श्वास प्रश्वास अवरोध सम्बन्धी रोग, मधुमेह हुने सम्भावना बढाउने प्रमुख कारक तत्व चुरोट, बिडी, गुटका, खैनी, ई सिगरेट, हुक्का जस्ता सुर्तीजन्य पदार्थको सेवन नै हो। अरूले गरेको धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिको स्वास्थ्यमा पनि खराब असर गर्छ। धूम्रपान गर्ने व्यक्तिलाई हृदयघातको खतरा लगभग 3 गुणा बढी हुन्छ।
19: मदिराको सेवन नगर्ने, रक्सी, बियर, वाइन, जाँड जस्ता मदिराको सेवन गर्दा हृदयघात, कलेजो सम्बन्धी रोग, पेट वा आन्द्रामा घाउ हुने, क्यान्सर र मानसिक असन्तुलन जस्ता समस्याहरू हुन सक्छन्। मदिराको सेवनले घरेलु हिंसा, अपराध र दुर्घटनालाई बढाउँछ।
16: शारीरिक रूपमा सक्रिय रहने, योग गर्ने, हिँडुल गर्ने, दौड़ने, साइकल चलाउने, पौडी खेल्ने आदि पसिना आउने गरी कम से कम 30 मिनट नियमित रूपमा व्यायाम गर्ने, शरीरको तौल बढी भए घटाउने, स्वस्थ तौल कायम गरी तन्दुरुस्त रहने,
19: नुन र चिनीको प्रयोग कम गर्ने, नुनिलो, गुलियो र चिल्लो खानेकुरा खानाले क्यान्सर, मुटु रोग र मधुमेह हुने जोखिमलाई बढाउँछ। खानामा नुनको प्रयोग कम गर्ने, दिनको 5 ग्राम भन्दा कम खाने, गुलियो पेय पदार्थ, मिठाई, चकलेट जस्ता खानेकुराहरू कम खाने, चिया र कफीमा चिनी कम हालेर खाने, शुद्ध र सफा पानी पिउने, एक दिनमा कम्तीमा 2 लिटर पानी पिउने,
16: सन्तुलित खाना खाने, क्यान्सर, मुटु रोग, मधुमेह र दीर्घ श्वास प्रश्वास अवरोध सम्बन्धी रोग लाग्नबाट बच्न अन्न, दाल, गेडागुडी, दुध, दही, माछा, बोसो नभएको मासु, अण्डा, हरियो सागसब्जी र फलफूल सन्तुलित मात्रामा खाने, मौसमी ताजा फलफूल र सागसब्जी दैनिक प्रशस्त 4-5 पटक खाने, खानासँग नुन नहालेको सलाद नियमित खाने,
19: मानसिक तनावको व्यवस्थापन गर्ने, ध्यान तथा योग गर्ने, रिसलाई नियन्त्रण गर्ने, परिवार तथा साथीभाइसँग पर्याप्त मात्रामा समय बिताउने, घर तथा कार्यालयमा तनावमुक्त वातावरण सिर्जना गर्ने, घुमफिर र रमाइलो गर्ने,
16: उच्च रक्तचाप तथा नसर्ने रोगका अन्य जोखिमहरूलाई व्यवस्थापन गर्ने, उच्च रक्तचाप भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, रगतमा चिनीको मात्रा बढेको, मधुमेह भएमा नियमित इलाज र उपचार गरी नियन्त्रणमा राख्ने, रगतमा चिल्लोपना बढेको, उच्च कोलेस्ट्रोल भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, मोटोपना घटाई स्वस्थ तौल उचाइ अनुसारको तौल कायम गर्ने।
20: आत्महत्या रोकथामका लागि निशुल्क हेल्पलाइन नम्बर 1166 चौबिसै घण्टा सेवा उपलब्ध छ।
16: बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय हेटौडा, जनस्वास्थ्य कार्यालय चितवन।
21: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ज।
22: तपाईको आफ्नै शैक्षिक संस्थाका कुरा, कहिले शैक्षिक समस्याका कुरा, कहिले शैक्षिक सरोकार वालाका कुरा, यो हो कार्यक्रम शिक्षा र सरोकार।
23: हरेक शनिबार बिहान 8 बजे
22: मात्र पश्चिम चितवनको आवाज रेडियो चाहिनु 89.8 मेगाहर्जमा।

0: नमस्कार, पश्चिम चितवनको आवाज रेडियो साइनोको प्रस्तुति कार्यक्रम शिक्षा र सरकार कार्यक्रम लिएर म प्रस्तोता विश्वराज अर्याल उपस्थित भइसकेको छु। शिक्षाको माध्यमबाट समाजमा रूपान्तर र हस्तान्तरण गर्न सकिन्छ भन्ने उद्देश्यका साथमा पश्चिम चितवनको आवाज रेडियो साइनोको आफ्नै उत्पादनमूलक कार्यक्रम हो शिक्षा र सरकार। हरेक हप्ता शनिबार बिहान सभा 8 बजेदेखि 9 बजेसम्म सञ्चालन हुने यो कार्यक्रम शिक्षा क्षेत्रमा आफ्नो अतुलनीय कार्य गर्नुभएका, आफ्नो पूर्व समय व्यतीत गर्नुभएका व्यक्तित्वहरूलाई रेडियो साइनोको भर्चुअल रूपमा होस् वा फिजिकल रूपमा स्टेसनमै ल्याएर उहाँका अनुभव र अनुभूतिलाई पक्षकर्णी गर्ने गरेका छौ। यसै सन्दर्भमा आजका हाम्रा अतिथि हुनुहुन्छ राजकुमार कडेल, माध्यमिक तह शिक्षक नारी नमुना माविका गणित विषय शिक्षक हुनुहुन्छ र उहाँ हालसालै एउटा अवार्डले पनि रिवार्ड हुनुभएको छ। सर्वप्रथम उहाँलाई पश्चिम चितवनको आवाज रेडियो साइनोको भर्चुअल कार्यक्रममा स्वागत गर्न चाहन्छु। राजकुमार सर नमस्कार।
1: हजुर नमस्कार सर, नमस्कार।
0: पश्चिम चितवनको आवाज रेडियो साइनोमा हार्दिक स्वागत गर्न चाहन्छु सर।
1: हस् धन्यवाद सर।
0: यो शिक्षा जस्तो पवित्र क्षेत्रमा राजकुमार सरको चान्स हो कि चोइस हो मेरो जिज्ञासा।
1: मैले प्लस टू जब सकेँ त्यसपछि नै म शिक्षण पेसामा आबद्ध भएँ र शिक्षण पेसामा आबद्ध भइसकेपछि मैले अरू कुनै पनि पेसामा एक पटक पनि ट्राई गरिनँ, त्यसैले मेरो यो चोइस नै हो सर।
0: सरले शिक्षण पेसामा लाग्नु भएको सबैभन्दा पहिलो विद्यालय कुन हो र कति सालबाट सुरु गर्नुभयो सर भन्ने जिज्ञासा।
1: म 2061 साल फागुन 2 गतेबाट श्री आदिकवि भानुभक्त मावि नारायणगढमा शिक्षण गर्न सुरु गरे र त्यसको 1-2 वर्ष अगाडि चाहिँ म एउटा घर नजिकैको एउटा बोर्डिङमा सुरुवात गरेँ र मेरो सामुदायिक विद्यालयको सुरुवात भनेको चाहिँ आदिकवि भानुभक्त मावि नारायणगढबाट सुरुवात गरेँ। त्यसपछि म 2071 सालमा स्थायी, जब आयोग खोल्यो म त्यसमा स्थायी भएँ र स्थायी भइसकेपछि म अलिकति पहाडी भेगमा, सुरुवातमा पहाडी भेगमा परेको थिएँ। त्यस लगत्तै माध्यमिक विद्यालय 12 गरेमा म सरह भएर आएँ। त्यसपछि अनि म निरन्तर नारायण नमुना माविमा हालसम्म कार्यरत छु।
0: मेरो जिज्ञासा सर, म्याथमेटिक्स विषयलाई नै आफ्नो रुचिको विषय मानेर अगाडि बढ्नुभयो। अब धेरैले के भन्ने गर्छन् भने लिटरेचरमा धेरै इन्ट्रेस्ट हुन्छ, साइन्समा पनि फरक हुन्छ, तर म्याथमेटिक्समा त त्यति रसिलो विषय होइन। तर पनि राजकुमार सरको यो म्याथमेटिक्स नै रोजाइको विषय कसरी रह्यो होला भन्ने जिज्ञासा।
1: म 11-12 साइन्स पढेँ अनि साइन्स पढिसकेपछि जब ब्याचलरको मा अब कुन सब्जेक्ट लिने भन्ने कुरामा चाहिँ मलाई त्यो म्याथप्रतिको इन्ट्रेस्ट, जब हामी पहिला विद्यालय तहमा पढ्दाखेरि पनि त्यो म्याथमेटिक्समा चाहिँ असाध्यै बढी इन्ट्रेस्ट हुने र हामी सरले गर्नुभन्दा पनि पहिला पहिला त्यो अभ्यास चाहिँ कति छिटो सकेर सरलाई देखाउने भन्ने चिन्ता हुन्थ्यो। अनि त्यही लगामले होला अब म चाहिँ म्याथ पनि लिएर पढ्छु भनेर ब्याचलरबाट त्यसपछि म्याथमेटिक्स सुरु गरेँ, मास्टर डिग्री पनि त्यसपछि म्याथमै गरेँ।
0: एउटा कुरा के छ भने सर, सोसल र नेपालीले समस्या अल्झाउँछ, साइन्सले प्रोसेसिङ गर्छ र म्याथमेटिक्सले प्रब्लम सल्भ गर्छ भनिन्छ, यो के साँचो छ?
1: म्याथमेटिक्स भनेको चाहिँ एउटा क्रिएटिभिटी पनि हो र म्याथमेटिक्सले चाहिँ दैनिक जीवनको समस्याहरू सल्भ गर्नलाई एउटा नयाँ खालको सोचको विकास गर्छ। विशेष गरी हामीले केही काउन्टिङका म्याथमेटिक्सहरू मात्रै, जो अर्थमेटिकको म्याथमेटिक्सहरूलाई मात्रै हामी दैनिक जीवनमा धेरै प्रयोग गरिरहेछौँ र म्याथ त्यति मात्रै हो कि भन्छौँ। तर म्याथको चाहिँ कस्तो छ भन्दा, तपाईँ जब हामी म्याथमा बढी इन्ट्रेस्ट राख्दै जान्छौँ यसले हाम्रो सोच्ने क्षमतालाई नै एकदम विस्तार गर्छ। नयाँ क्रिएट गर्ने कुरालाई, यो विज्ञानसँग जोडिएको विषय हो. म्याथमेटिक्स इज द क्वीन अफ साइन्स पनि भनिन्छ. त्यसैले यो चाहिँ साइन्स भन्दा पनि अझै भित्रको गहन विषय पर्यो. यसले हाम्रो विद्यार्थीको सृजनात्मक क्षमतालाई पनि अझै ब्रोड बनाउने कामहरू गर्छ सर. त्यसैले यो अब अरू विषय भन्दा मलाई अब अरू विषय पनि आफ्नो ठाउँमा महत्त्वपूर्ण छ. तैपनि म्याथ चाहिँ म्याथ बिना अब अहिले कुनै पनि विषय सम्भव छैन. हरेक विषयमा म्याथ छ. हाम्रो दैनिक जीवनको प्रयोगदेखि लिएर तपाईँ अब जुनसुकै सब्जेक्टमा अगाडि बढ्नुहोस्, म्याथ चाहिन्छ.
0: त्यसो नेपालको शिक्षण सिकाइमा त्यसो कक्षा 8 र कक्षा 10 अलिक बढी फोकस गरिएको, रिजल्ट ओरिएन्टेड भएको, तर शिक्षण सिकाइ नर्सरीदेखि नै गर्नुपर्छ भने चेतनाको विकास गराउन सकिएन कि भएन, कसो होला सर?
1: मैले तपाईँको पछिल्लो प्रश्न अलिक राम्रोसँग सुनिनँ, एकपटक फेरि भनिदिनु.
0: जस्तो सर, कक्षा 8 र 10 फोकस गर्दै शिक्षण सिकाइलाई फोकस गरिन्छ, रिजल्ट ओरिएन्टेड गराइन्छ, तर सिकाउनु पर्ने त नर्सरीदेखि नै स्टेप बाई स्टेप हो नि सर. नेपालको शिक्षण सिकाइमा किन त्यसो भयो होला भन्ने मेरो जिज्ञासा.
1: अब यस्तो छ, त्यो एउटा सामाजिक प्रेसर पनि हुनसक्छ, समाजको प्रेसर, अभिभावकको प्रेसर पनि रिजल्ट ओरिएन्टेड नै छ. त्यसले पनि हामीलाई कक्षा 8, 10 अथवा 12 अलिक बढी चाहिँ फोकस गर्ने, त्यहाँतिर अलिक ओरिएन्टेड हुने कुराहरूमा यो दबाब सिर्जना भएको पनि हुनसक्छ. नत्र सिकाइ भनेको असाध्यै तल्लो क्लासको जुन हाम्रो बेसिक कन्सेप्टहरू छ, त्यो बेसिक कन्सेप्टहरूबाटै अगाडि बढ्दै गएनौँ भने एकैचोटि त्यो क्लासमा अनि हामी पुगेर त्यहाँ मात्रै घोटिएर चाहिँ रिजल्ट राम्रो आउन सक्दैन. केही समयको लागि केही नतिजा देख्न सकिन्छ, तर उसको चौतर्फी विकासको लागि, उसको भविष्यको लागि, ऊ त्यो सम्बन्धित विषयमा अगाडि बढ्नुको लागि चाहिँ तल्लो क्लासदेखि नै उसको त्यो म्याथमेटिक्स नलेज राम्रो हुनैपर्छ. नत्र केही समय घोकाएर मात्रै त्यसले अर्थ राख्दैन.
0: जस्तो शिक्षण सिकाइमा सर आफू विद्यार्थी हुँदाखेरिमा जुन ग्रहण गर्ने शिक्षा र आफू शिक्षक भएर विद्यार्थी गाइडलाइन्स गर्दाखेरिको अन्तर कस्तो पाउँदो छ?
1: अब यस्तो छ, यो अहिले समय पनि परिवर्तनशील हुँदै गएको छ. यो समयको माग अनुसार करिकुलमहरू पनि चेन्ज हुँदै गएका छन्. पहिला हामी अलिकति रटान जो विधि थियो हाम्रो पालोसम्म, हामी अलिक बढी रट्ने विधामै जोड गर्थ्यौँ. हामीलाई पनि सरहरूले रट्ने कुरामै बढी जोड गर्नुहुन्थ्यो. अहिले त्यो बेलामा अलिक बढी कन्टेन्टको कुराहरूलाई अलिक बढी जोड गरेर कन्टेन्ट कसरी सिकाउने भन्ने मात्रै हुन्थ्यो. अहिले तपाईँको कन्सेप्ट कसरी सिकाउने र कन्टेक्स्ट कसरी जोड्ने भन्ने पनि छ. अहिले तपाईँको कन्सेप्ट क्लियर गर्ने कुरा जुनसुकै विषयवस्तुको होस्, कन्सेप्ट कसरी क्लियर गराइदिने विद्यार्थीहरूको माझमा उसलाई, र अनि कन्टेक्स्ट अब हाम्रो दैनिक जीवनसँग चाहिँ कसरी जोड्ने, गणितलाई नै भन्यो भने गणितलाई दैनिक जीवनसँग कसरी जोड्न सकिन्छ भन्ने विषयमा करिकुलमको निर्माताहरूदेखि लिएर अब हामी यसलाई चाहिँ डेलिभर गर्ने शिक्षकहरूको माझमा पनि अहिले हामी अलिक बढी कन्सेप्टमा र यो कन्टेक्स्टमा बढी जोड गरेका छौँ. पहिलेको भन्दा निकै नै फरक छ.
0: अब यसमा मैले सरलाई मैले के जोड्न चाहेँ भने, गणित विषयलाई रोचक र व्यवहारिक बनाउँदै प्रविधिसँग जोडेर कक्षा कोठालाई एउटा व्यवहारमुखी बनाउँदै कसरी लान सकिएला, र सरले नागरी नमुना माविमा गर्नुभएको योगदान, आएको रिजल्ट कसरी सफल हुन सक्यो होला भन्ने मेरो जिज्ञासा.
1: मेरो विचारमा चाहिँ जो हाम्रो एउटा सामाजिक रूपमा पनि अभिभावकको बिचमा र विद्यार्थीको बिचमा पनि एउटा यो म्याथमेटिक्स चाहिँ अलिक गाह्रो हो भन्ने छ, त्यो भनाइ नै गलत छ. र त्यो भनाइलाई चिर्नु हाम्रो पहिलो काम हो. जब गणित शिक्षकले गणित चाहिँ गाह्रो हो भनेर सुरु गर्यो भने त्यो गाह्रै रहन्छ. गणित असाध्यै सजिलो छ, असाध्यै सजिलो छ, यो अरू विषयभन्दा सजिलो विषयवस्तु हो भनेर सुरु गर्नुभयो भने त्यो सजिलो बन्छ. त्यसैले मैले चाहिँ अनि अब अहिले हामी विद्यार्थीहरूमा देख्छौँ म्याथमेटिक्स एन्जाइटी चाहिँ अलिक बढी छ. पहिलो क्लासदेखि नै उसले जति पूर्वाधारहरू जति उसको आधारभूत ज्ञानहरू प्राप्त गर्नुपर्ने हुन्थ्यो त्यो प्राप्त नगरिकन माथिल्लो क्लासहरूमा जाँदै गर्दा चाहिँ अनि थप तपाईँको सङ्केतका कुराहरू थप अमूर्त कुराहरू सिक्दै जाँदाखेरि सिक्न खोज्दाखेरि चाहिँ उसले त्यो ग्यापिङ भेट्छ. जब ग्यापिङ भेट्छ नयाँ कुरा उसले सिक्नै सक्दैन. नयाँ कुरा सिक्न नसकेपछि उसलाई त्यो म्याथदेखि यति चिन्ता हुन्छ त्यो बच्चालाई अनि त्यसपछि म्याथदेखि नै डिप्रेस हुने क्रम बढ्दै जाँदा अनि उसले थप प्रगति गर्न सक्दैन. तर जब हामीले अलिक तल्लो क्लासदेखि नै म्याथमेटिक्सका कन्सेप्टहरूलाई उसलाई व्यवहारिक रूपमा चाहिँ सिकाउँदै अगाडि बढ्यौँ र गणित चाहिँ एकदम सजिलो है भन्ने पार्दै गयौँ भने उसको गणितसँग रिलेटेड विषयहरूको भविष्य पनि राम्रो हुने गर्छ. त्यसैले मैले चाहिँ पहिलो कुरा नै विद्यार्थीको माझमा मैले राख्ने अथवा हाम्रो साथीहरूको टिमले पनि हामी म्याथमेटिक्स डिपार्टमेन्टमै छ हाम्रो विद्यालयमा त्यो म्याथमेटिक्स डिपार्टमेन्टमै हामी मासिक रूपमा करिब करिब मिटिङ गर्छौँ र हाम्रो पहिलो कुरा नै यो म्याथमेटिक्स एन्जाइटी चाहिँ हटाउनुपर्छ है भन्ने नै हो. जसरी हुन्छ विद्यार्थीलाई यो सजिलो छ है भन्ने बनाउने पहिलो कुरा सजिलो छ भन्ने बनाइसकेपछि अनि विषयवस्तुलाई आजसम्म हामीले सिकाइरहँदा चाहिँ अथवा सिक्दाखेरि पनि भनौँ हामी शिक्षकले पढाउने त्यसपछि हामी त्यही कुराहरू ग्रहण गर्ने गर्थ्यौँ. अब अहिलेको अवस्था र विशेष गरी अब हाम्रो पुस्तासम्म यो गणित शिक्षण गर्ने अब हाम्रो जिम्मा हाम्रो पुस्तामा आइरहँदा चाहिँ अब हामीले त्यही पुरानो तरिकाले मात्रै शिक्षण गरेर टिचर एकदम बढी एक्टिभेट हुने विद्यार्थीलाई अलिक निस्किएर राखेर जसरी पहिला पहिला शिक्षण हुने गर्थ्यो त्यसलाई हामीले ड्रास्टिक चेन्ज गर्नुपर्नेछ त्यसलाई उल्टाइदिनुपर्नेछ. हामी हाम्रो विद्यालयमा पनि हामीले त्यसलाई उल्ट्याउने क्रममा चाहिँ जोड गरेका छौँ. अब यो विषयमा अहिले धेरै नयाँ मेथडहरू आएका छन् कसरी विद्यार्थीहरूलाई एक्टिभ बनाउने सिकाइको लागि उनीहरू आफैलाई कसरी एक्टिभ बनाउने भन्ने बारेमा हामी चाहिँ त्यही तरिकाको हामीले योजना बनाउँछौँ. जस्तो शिक्षणकै क्रममा हामीले पहिलो दिनमै विद्यार्थीहरूलाई ठोस वस्तु मार्फत कन्सेप्ट क्लियर गर्नुपर्छ भनेर हामी म्याथमेटिक्स ल्याबमा लैजान्छौँ. कुनै पनि एउटा युनिट अथवा टपिक सुरु हुनुभन्दा पहिला ती विद्यार्थीहरू म्याथमेटिक्स ल्याबमा जान्छन्. त्यो म्याथमेटिक्स ल्याबमा गरेर सम्बन्धित जुन विषयवस्तु पढ्ने हो त्यही विषयवस्तुको ठोस वस्तुहरू सम्भव भएसम्म त्यही हेर्ने आफूले छुने त्यो क्रियाकलाप गर्ने कामहरू विद्यार्थीहरूले गर्छन्. त्यसपछि हामी त्यसलाई त्यो सोलिड फर्म भन्छन् म्याथमेटिक्सको भाषामा त्यसलाई हामी त्यसपछि अब सेमी सोलिडको फर्मतिर अथवा अब हामी आइसिटीको प्रयोग गरेर त्यही विषयवस्तुलाई कसरी क्लियर गराउन सकिन्छ कन्सेप्ट भनेर अनि हामी आइसिटीतिर लगेर केही सिमुलेसन भिडियोहरू अथवा जियो जेब्रा डेस्मोसहरूबाट त्यही कुराहरूलाई देखाउने गर्छौँ र त्यसपछि मात्रै अनि हामी बोर्डमा अथवा स्मार्ट बोर्डमा चाहिँ केही छलफल अन्तर्क्रियाहरू गर्छौँ. जस्तै फर्मुलाहरू कसरी बने हामी इन्डक्टिभ मेथडहरूबाट त्यो फर्मुला यसरी बन्यो भन्ने कुराको कन्सेप्ट विद्यार्थीहरूले जानेका कसरी जान्छन् भन्ने बारेमा हामी त्यसरी उनीहरूलाई मोटिभेट गर्छौँ. र अर्को कुरा विद्यार्थीहरूलाई अहिले यो हामी पहिलाको हामी जुन टिचिङ मेथड छ त्यसमा अहिले हामीले रिभर्स गर्ने प्रयास गरेका छौँ. 100% सफल भइसकेका छैनौँ तैपनि विभिन्न क्लासहरूमा चाहिँ त्यसलाई रिभर्स गरेका छौँ. जस्तो अहिले फ्लिप मोडलको कुराहरू छन् फ्लिप क्लासरुमको मोडलहरू विद्यार्थीहरूलाई त्यो एफर्टबाट चाहिँ हामी त्यसरी पढाउने गर्छौँ. कस्तो भन्दा विद्यार्थी केही न केही ज्ञान प्राप्त गरेका हुन्छन् सम्बन्धित विषयमा उनीहरूले धेरै ज्ञान प्राप्त गरेका हुन्छन् र ज्ञानको स्रोत चाहिँ शिक्षक मात्रै होइन भन्ने कुरा हामीले बुझ्नुपर्छ अब र उनीहरूलाई कुनै पनि विषयवस्तुको बारेमा हामी भोलि अब यो टपिक पढ्दैछौँ तपाईँहरूले यो टपिकको बारेमा के कति जान्नु भएको छ यो के हो भनेर त्यो टपिकको बारेमा केही न केही पहिल्यै उनीहरूलाई काम दिने मेथड चाहिँ फ्लिप मेथड रहेछ र अहिले हामीले सम्भव भएसम्म तपाईँहरूले यो टपिक चाहिँ हेर्नुहोस् है, यो हेर्नुहोस्, यो यो कुरा चाहिँ खोज्नुहोस्, विभिन्न टपिक, जस्तै प्रोबाबिलिटीको टपिक पढाउने बेलामा वाट इज प्रोबाबिलिटी, डिफाइन ट्रायल एन्ड एररहरूदेखि लिएर अनि ऱ्यान्डम एक्सपेरिमेन्ट यी इत्यादि जे जे चाहिँ तपाईँको त्यहाँ टर्मिनोलोजीहरू छ, फर्मुला छ, यो कसरी बन्यो होला एकपटक आफै हेर्नु होला भनेर अघिल्लो दिनमै त्यो काम गरिसकेपछि भोलिपल्ट हाम्रा केही विद्यार्थीहरूलाई हामी त्यसपछि प्रेजेन्ट गर्न लगाउँछौँ, त्यो पनि स्याम्पलिङको रूपमा आइपालो गरेर. अनि त्यो प्रेजेन्टेसन देख्दाखेरि कहिलेकाहीँ चाहिँ के लाग्छ भने, ओहो, हामी भन्दा पनि बच्चाहरूले अझै धेरै चाहिँ कुरा खोजेर ल्याएछन् भनेर उनीहरूको कुरा ग्रहण गर्छन्. त्यसले एउटा उनीहरूको त्यो लर्निङको स्वामित्व पनि ग्रहण गर्छन्, मैले चाहिँ सिकेर आदि यस्तो कुरा आएँ भनेर. अर्को कुरा, टिचरलाई पनि जो वान वे हामीले टिचिङ गरिरहेको थियौँ त्यो चाहिँ अब टु वे रूपमा, इन्टरेक्सनको रूपमा जाने भयो. हामीले एउटा यो फ्लिप क्लासरूमको कुरालाई पनि अहिले हामीले जोड गरेका छौँ. त्यस्तै गरी अब यो फ्लिप जब क्लासरूममा उनीहरूले केही न केही गरेर आइसकेपछि अब त्यसलाई हामीले प्रोजेक्ट वर्कको रूपमा, प्रोजेक्ट बेस्ड लर्निङको कुराहरू अहिले छ, प्रोजेक्टमा जोड दिने, पढेको कुरा र हामी जो पढ्दैछौँ भन्ने कुरा, केही कुराहरूको ज्ञान प्राप्त गरिसकेपछि प्रोजेक्ट केही दिने र त्यो प्रोजेक्टको प्रेजेन्टेसन गराइसकेपछि अनि विद्यार्थी भाइ बहिनीहरूले त्यसको प्रेजेन्टेसन गर्नुहुन्छ. अनि त्यसपछि मलाई चाहिँ यति सजिलो भइरहेछ कि अहिले हामी त्यही केही क्रियाकलापहरू, एउटा दुईवटा क्रियाकलाप गराइसकेपछि चाहिँ विद्यार्थी भाइ बहिनीहरू अहिले लगभग म विभिन्न एक्सर्साइज हेर्छु. अब तपाईँहरूलाई को एक्सर्साइज भएको क्वेसन त पक्कै गरिसक्नुभयो, मैले खासै भन्नु पर्दैन. अब तपाईँले त्यहाँबाट नजानेको अलि चाहिँ केही कन्सेप्ट फरक खालको छ भने त्यो क्वेसनहरू यसो सोध्न सक्नुहुन्छ भने चाहिँ मजाले सोध्न सक्ने र पढेको कुरा केही समयमै कन्सेप्ट क्लियर भएर उहाँले पनि त्यो चाहिँ सल्भ गर्न सक्ने अवस्थामा आइपुग्नुहुन्छ. अब हामीले त्यसपछि क्लासरुमलाई अलिकति म्याथमेटिक्समा पनि गेमलाई अलिअलि जोडेका छौँ, गेमिफिकेसन इन म्याथमेटिक्स, गेमको माध्यमबाट हेर्नु यति धेरै चाहिँ रमाइलो पनि बन्छ, गेम खेलाउँदा खेलाउँदै म्याथमेटिक्स पनि लर्निङ हुन्छ. अनि त्यही नयाँ खालको प्रब्लमहरू कसरी गर्ने होला भनेर उनीहरूले सोच्ने क्षमताको पनि विकास हुन्छ. हामीले त्यसैले यसलाई अहिले गेम अथवा क्विज पनि विभिन्न अहिले एआईले यति सजिलो बनाइरहेको छ. हेर्नु, एउटा कुनै टपिकको बारेमा तपाईँले क्विज बनाउनु भयो भने अनि त्यो क्विज त्यही टपिकको बारेमा सर्व क्विज बनाइदिन्छ, विद्यार्थीहरूलाई त्यो क्वेसनहरू क्विजको रूपमा सोध्न सकियो भने यसो हेर्दा टिचरले असाध्यै धेरै बल गरेर पढा जस्तो पनि देखिन्न, तर उनीहरूको लर्निङ यति धेरै सिकाइ चाहिँ भइरहेको हुन्छ कि अब त्यो हामीले अहिले महसुस गरिरहेछौँ. अनि त्यसपछि हामी प्रोजेक्ट वर्क उनीहरूलाई दिन ल्याउने कुराहरू गर्छौँ. अब त्यसपछि प्रोजेक्ट वर्कको हामीले रेकर्ड राख्छौँ, म्याथमेटिक्स प्रोजेक्ट वर्कको कतिवटा उहाँहरूले प्रोजेक्ट वर्क गर्नुभयो अनि त्यो प्रोजेक्ट वर्कमा चाहिँ उहाँहरूले बुझाइसकेपछि टिक लगाउने, त्यसमा मार्क्स दिने, त्यसलाई डिस्प्ले नै गर्ने, तपाईँले यो खालको यो प्रोजेक्टमा तपाईँले यति मार्क्स प्राप्त भनेर पनि हामी. अब सकेसम्म विद्यार्थीहरूलाई जुनसुकै टपिक पनि दैनिक जीवनसँग जोडेर हामी चाहिँ अब सिकाउने प्रयास गर्छौँ. क्लासरुममा कुनै क्वेसन नै नहोस् भने त्यही क्वेसनलाई पनि एउटा हाम्रो दैनिक जीवनका उदाहरणहरूसँग जोड्दै सल्भ गर्ने गर्छन्. जस्तै क्लास टेनमा हामी कम्पाउन्ड इन्ट्रेस्ट पढाउँदै गर्दा हामी विद्यार्थीहरूलाई प्रोजेक्ट वर्कको रूपमा चाहिँ ब्याङ्कमा पठाएर कुन ब्याङ्कले कति पर्सेन्ट ब्याज दिने रहेछ, तपाईँले चाहिँ 2 लाख रुपियाँ अब 2 वर्षको लागि डिपोजिट गर्नुहुन्छ भने तपाईँ कुन ब्याङ्कमा डिपोजिट गर्नुहुन्छ भनेर या सिएमआई क्वेसन सोध्छ. अनि हामी त्यो क्वेसन उनीहरूलाई व्यवहारिक रूपमै गर्न दिएपछि अनि उहाँहरू विभिन्न ब्याङ्कमा जाने फेरि फरक समयको पनि हामी प्र्याक्टिस गराउँछौँ. अनि त्यो 2-3 ब्याङ्कमा गएपछि सोध्छन् अनि कुन ब्याङ्कबाट चाहिँ कति कुन रेटमा इन्ट्रेस्ट दिँदो रहेछ, 3 महिनाको लागि राख्यो भने कति इन्ट्रेस्ट आउने, 6 महिनाको लागि कति पर्सेन्ट आउने इत्यादि. त्यो विभिन्न तरिकाले जे कन्टेन्टमा छ हामी त्यही कन्टेन्ट चाहिँ दैनिक जीवनसँग सम्बन्धित हुने गरी विद्यार्थीहरूलाई अभ्यस्त चाहिँ गराउने गर्छौँ। यसले खेल्दै सिक्दै जस्तो रमाइलो तरिकाले गणित सिकाइ चाहिँ भइराखेको छ। अब बिस्तारै हामी अलिक पछिल्लो पटक जब हामी कार्तिकसम्म चाहिँ हामी कोर्स सक्ने तरिकाले अलिक छिटो चाहिँ अब अगाडिको कोर्सहरू जान्छ भने छिटै विद्यार्थीहरूले बुझ्ने त्यसमा गर्न सकिने गरी जान्छ। त्यसपछि मङ्सिरतिरबाट चाहिँ अनि जब हामीले पहिला काम गराउँदाखेरि अलिक पछाडि रहेका केही विद्यार्थीहरू छन् भने अलिकति पियर लर्निङमा पनि जोड गर्छौँ। इच वान टिच वान अब तपाईँ सुन्नु होला, इच वान टिच वान भनेपछि एउटा विद्यार्थीले अर्को विद्यार्थीलाई सिकाउने, उसलाई चाहिँ शिक्षकसँग अब अन्तर्क्रिया गर्न अलिक अप्ठ्यारो परिस्थिति भयो अथवा चाहिँ सोध्न अलिक कम गर्यो भने तिम्रो जिम्मा चाहिँ उहाँ यो सम्बन्धी एउटा ए भन्ने विद्यार्थी तिम्रो जिम्मा हो है, तिमीले चाहिँ कुन कुन बेलामा सिकाउनुपर्छ के गर्नुपर्छ सिकाउने भन्दै बिस्तारै उसलाई चाहिँ हामीले त्यो पियर लर्निङतिर पनि जोड गरिरहेछौँ। यसले पनि हामीलाई हाम्रो रिजल्टमा चाहिँ असाध्यै राम्रो गरेको छ। अब पुरानो मेथडलाई हामीले केही न केही चेन्ज गर्दै विद्यार्थी सेन्टर्ड मेथडहरूको प्रयोग चाहिँ हामीले गरिरहेछौँ। त्यसले हामीलाई अहिले पछिल्लो पटकको नतिजाहरू पनि हेर्दाखेरि असाध्यै फलदायी पनि भएको छ। त्यसपछि अर्को एउटा चाहिँ अब हाम्रो राम्रै म्याथमेटिक्सको रिजल्ट राम्रो हुन गएको कारण चाहिँ अहिले हामी पहिला हामी प्रोजेक्टर मार्फत हामी अब ल्यापटपमा केही मेटेरियलहरू बनाएर त्यसरी पनि प्रेजेन्ट गर्ने गर्थ्यौँ। अब अहिले स्मार्ट बोर्डको हामी जोडेका छौँ, स्मार्ट बोर्डबाट अझै चाहिँ बढी अभ्यास गर्न पनि छिटो पनि हुने, सरल पनि हुने, अब केही भिडियो सिमुलेसनहरू पनि तुरुन्तै खोज्दै देखाउँदै गर्न मिल्ने भएको हुनाले त्यसको पनि अझै बढी यो प्रविधिसँग जोडिएपछि अझै बढी राम्रो हो कि राम्रो भएको हो भन्ने कुरा त्यो डाटाले पनि देखाएको छ। र हामीले टिममा पनि जस्तो हामी हाम्रै विद्यालयको म्याथमेटिक्स डिपार्टमेन्टको बैठक मैले अघि पनि भने हामी एक महिनामा एकपटक बस्ने रुल नै छ, त्यसपछि अर्को महिनामा जाँदा कसलाई के समस्या पर्यो तल्लो क्लासदेखि माथिल्लो क्लाससम्म पढाउने कुरामा हामीले ल्याबमा अनिवार्य लानुपर्ने कुराहरू हामीले निर्णय नै गरिसकेका छौँ। त्यसलाई के समस्या पर्यो कसलाई के समस्या पर्यो पढाउने बेलामा त्यो अन्तर्क्रिया गर्ने र एउटा शिक्षकले अर्कोसँग सहकार्य गर्ने सिक्ने कुरामा पनि असाध्यै हामी खुल्ला छौँ, असाध्यै बढी सहकार्य सौहार्दता पनि छ। अनि हामी वर्षको दुई तीन पटक हाम्रै विद्यालयभित्र हामी वर्कसप चलाउँछौँ। एउटा साथीले एउटा टपिकको प्रेजेन्टेसन हामी आफ्नै त्यही माइक्रोटी चाहिँ हामी त्यहीँ गर्छौँ, अनि एकजनाले हामी साथीहरूसँग पढाइरहँदा यसलाई यसरी सकिन्छ कि सौहार्दतापूर्ण चाहिँ वातावरणमा हामीले म्याथमेटिक्सको रिजल्टलाई राम्रो बनाउँदै गइरहेका छौँ। आजसम्म हामी सफल भएकै अनुभूति भएको छ।
0: अब मैले सर धेरै कुराहरू भन्नुभएको छ, जानकारी दिनुभएको छ, किनभने आज मैले सरलाई इन्भाइट गर्नुको कारण नै वास्तवमा म्याथमेटिक्सलाई हाउबुझीको विषय बनाइएको छ, यसलाई सहजीकरण कसरी गर्न सकिएला भन्ने पनि मेरो जिज्ञासा थियो। सरले मेरो जिज्ञासा मेटाइनु भयो। मेरो जिज्ञासा मात्र होइन कि वास्तवमा म्याथमेटिक्स पढाउने माध्यमिक तहका शिक्षकहरूले पनि शिक्षण सिकाएको को लक्ष्य के रहेछ भन्ने कुराको पनि जानकारी होस् भन्ने पनि मेरो महत्त्वपूर्ण मेरो प्लानिङ थियो सर। अब सर कक्षा 9 र 10 को संयोजक रहँदै गर्दाखेरिमा विद्यार्थीहरूका सहजका वातावरण र असहजका वातावरण के कस्ता रहेका छन् भन्ने पनि जिज्ञासा।
1: अब यो समग्र पक्षमा 9-10 को एउटा जिम्मेवारी लिँदै गर्दा अहिले अलिकति विद्यार्थीहरूको माझमा र यो अब सोसल रूपमै अलिकति बढी यो सोसल मिडियातिर विद्यार्थीहरूको अलिक बढी पहुँच हुने भइरहेको छ, त्यसलाई सदुपयोग गर्दा राम्रो नतिजा आइरहेको छ, त्यसलाई राम्रो पनि भएको छ। त्यसलाई यो उमेरको बच्चाहरूले चाहिँ मनोवैज्ञानिक रूपमा पनि उनीहरू संवेगात्मक रूपमा पनि केही परिवर्तनको उमेर भएको हुनाले यो 9-10 मा हामीले त्यो बच्चा सकेसम्म विद्यार्थीहरूलाई कमभन्दा कम सोसल मिडियातिर चाहिँ जोड्नको लागि चाहिँ विभिन्न हामीले प्रोग्रामहरू चाहिँ गर्ने गर्छौँ। सकेसम्म डिभाइस कम प्रयोग गर्ने गरी, त्यसपछि हामीले अभिभावकहरूको पनि भेला राखेर त्यो जे खालको समस्याहरू आए त्यो समस्याहरूलाई उहाँहरूको बिचमा पनि बसेर हामी वर्षमा करिब 3-4 पटक नै हामीले विद्यालयको तर्फबाटै निमन्त्रणा गरेर बस्छौँ र आवश्यकता अनुसार फोन गर्दै बोलाउँदै त्यो विद्यार्थीहरूको रेकर्ड हेर्दै हालसम्मको विभिन्न मासिक परीक्षाहरूको रेकर्ड हेर्दै के कति प्रगति भइरहेको छ त्यसलाई पनि हामीले हेर्दै अनि हामी थप काउन्सिलिङको पार्टमा चाहिँ असाध्यै बढी काउन्सिलिङ गर्नुपर्ने अवस्थाहरू सिर्जना हुन्छ र त्यो काउन्सिलिङको पाटोबाट अगाडि बढ्छौँ। अनुशासनको विषयमा केही कतै केही समस्याहरू हुनसक्छ, त्यो उमेर पनि त्यस्तै हो, त्यसलाई हामीले गाइडेन्स र काउन्सिलिङको माध्यमबाटै त्यसलाई हल गर्ने गरेका छौँ। विद्यार्थीहरूको यो उमेरमा अलिकति चञ्चलता पनि पक्कै हुने गर्छ, त्यसलाई सही व्यवस्थापन गर्न सक्यौँ भने त्यो शिक्षण र सिकाइप्रति हामी मोटिभेट गर्न सक्छौँ। अब त्यही आएका समस्याहरूलाई हामीले तत्कालै जस्ता खालका समस्याहरू छन् हामी बस्छौँ। हाम्रो विद्यालयमा एउटा परामर्श समिति पनि छ, अनुशासन मोटिभेसन समितिहरू पनि छ, त्यसले विभिन्न ठाउँमा चाहिँ आएका समस्याहरू सकेसम्म क्लास टिचरबाटै हल गर्ने विद्यार्थीमा बसेर त्यसपछि अनि अनुशासन समिति र मोटिभेसन त्यो परामर्श समितिसम्म लाने, त्यसपछि भएन भने अनि यो अब डिपार्टमेन्ट अब हाम्रो चाहिँ लेभलको हेडहरूसम्म आइपुग्ने गरी त्यो समस्याहरू हल हुन्छन् र हामीलाई त्यस्तो उल्लेखनीय ठुला समस्याहरू चाहिँ आउने गर्दैनन् किनकि हामीले हरेक क्लासको क्लास टिचरलाई नै त्यो क्लासको हेड सर भनेर घोषणा गरेका छौँ, त्यो क्लासको प्र नै भनेर घोषणा गरिसकेपछि उहाँले हरेक दिन 5 मिनट विद्यार्थीहरूलाई नैतिकताका कुराहरू आचरण व्यवहारका कुराहरू के कसरी चाहिँ हामी दैनिक जीवनमा लागू गर्न सक्छौँ, हामी कसरी नमुना बन्न सक्छौँ भन्ने विषयमा दैनिक करिब 5 मिनट चाहिँ क्लास टिचरले आफ्नो क्लासमा भन्नुहुन्छ। त्यसले गर्दा त्यो जटिल खालका ठुला समस्याहरू देख्दैनौँ, तर तैपनि केही समस्याहरू आइहाल्छन्, त्यसलाई हामीले आजसम्म हामीले सजिलै नै समाधान गरेका छौँ, अभिभावकहरूको परामर्श लिन्छौँ, सल्भ भइरहेका छन्।
0: कुनै पनि कुराको योजना भएपछि सम्पन्न हुन्छ सर, जस्तो नारी नमुना माविले कहिलेदेखि GPA 4 क्लबको सुरुवात गर्यो र सर त्यसैको संयोजक हुनुहुन्छ र यसका सहजता र यसमा मोटिभेसन कसरी गर्नुभएको छ भन्ने पनि मेरो जिज्ञासा।
1: हामीले यो सुरु गर्यौँ जब हाम्रो विद्यालयमा एउटा अब अनफर्चुनेटली विद्यार्थीहरू राम्रा हुँदा हुँदै पनि 4 GPA प्राप्त हुन सकेन एउटा वर्ष, र हामीले त्यही वर्ष नै अब हामी शिक्षक स्टाफहरूको बिचमा बैठक बस्यौँ कसरी अर्को वर्ष राम्रो गर्न सकिन्छ, धेरैभन्दा धेरै 4 GPA प्राप्त गर्न कसरी सकिन्छ भनेर हामीले योजना बनायौँ र एउटा 4 GPA क्लब गठन गरेर त्यो विषय कसरी 4 GPA ल्याउन सकिन्छ भन्ने बारेमा चाहिँ विद्यार्थीलाई मोटिभेट गर्न सकिन्छ कि भनेर चाहिँ सोच्यौँ र एउटा प्लान बनायौँ र 4 GPA क्लब गठन गऱ्यौँ विद्यालयको सम्पूर्ण शिक्षक साथीहरूको सुझाव अनुसार नै, त्यसको जिम्मा साथीहरूले मलाई नै दिनुभयो र हामीले 2 वर्ष त्यो गठन भइसकेपछि नै 3 वर्ष अगाडि गठन गऱ्यौँ।

विद्यालयको हकमा चाहिँ हाम्रो विद्यालयमा करिब 380 जना विद्यार्थीहरू मध्ये 140-150 वरिपरि चाहिँ म्याथमा इङ्ग्लिसमा पनि के अरे कम्प्युटरमा साइन्समा आइरहने 100+ चाहिँ सबै विषयमा आइरहने अनि त्यो भाषाको विषयमा अलिक कम प्राप्त हुने भएपछि त्यसैलाई टार्गेट गरेर हामीले दुईटा कुरा चाहिँ गर्यौँ। एउटा कुरा हरेक विषयको परामर्श कार्यक्रम राख्यौँ र त्यो परामर्श कार्यक्रममा जस्तो नेपालीको परामर्श कार्यक्रम भएको दिनमा त्यो नेपालीको परामर्श कार्यक्रम करिब करिब त्यो त्यो वर्ष 5 पटक चल्यो। एउटा वर्ष 5 पटक चल्यो। 5 पटक हामीले शनिबार अथवा शुक्रबार बिदाको दिन अथवा 4 बजे पछिको समय राखेर 2-3 घन्टा लिएर कुन प्रश्न कसरी लेख्ने भनेर त्यो स्मार्ट बोर्डमै सरहरूले चाहिँ हाम्रो विज्ञ सरहरूले त्यसमा प्रेजेन्टेसन गर्नुभयो। हरेक प्रश्नलाई लेख्ने तरिकाको बारेमा सिकाउनु भयो र स्वयं सरहरूले नै आफ्नै हस्तलिखित एउटा एसकेको सेटको सल्भ आफैले गरेर अनि त्यो स्मार्ट बोर्डमा विद्यार्थी देखाएर यो हो है यसरी लेख्यो भने चाहिँ यस्ता ह्यान्ड राइटिङ चाहिन्छन् यो कन्टेन्टमा यति बनाउनु पर्छ भनेर सबै त्यो खालको काउन्सिलिङ चाहिँ हामी एउटा विषयको 5 पटक गऱ्यौँ। जस्तो नेपाली भयो त्यो परामर्श कार्यक्रम चाहिँ हरेक विषयको गरिसकेपछि अनि उहाँहरूलाई हामीले विद्यार्थीलाई चाहिँ त्यो एउटा करिब 60 जनाको एउटा क्लब थियो। हाम्रो टार्गेट चाहिँ 50-60 भन्दा बढी बनाउनु पर्छ उद्देश्य त ठुलै राख्नु पर्यो भनेर बनायो र त्यसपछि उहाँहरूलाई विभिन्न सेटको चाहिँ प्र्याक्टिस गर्न चाहिँ घरमा एउटा 3 घन्टाको समयभित्र लेखेर अनि सरहरूलाई ल्याएर देखाउने भन्यौँ र हामीले यति पनि भन्यौँ कि विद्यार्थीलाई छुट्टै राखेर सरहरूलाई नछोड्ने जहाँ भेट्छौ त्यही गएर सोध्ने तिम्रो स्टेट लगाएर देखाउने र सरले सरहरूले त्यो 68 कटाउनलाई चाहिँ सरहरूले के आइडिया दिनुहुन्छ के गर्दा मेरो 68 कट्छ त्यो पनि सरहरूलाई सोध तिम्रो कपीमा चाहिँ 68 कटेको हुनुपर्छ भनेर चाहिँ अनि विद्यार्थीलाई पनि काउन्सिलिङ गर्यो। उहाँहरूले तपाईँको हाफ टाइममा तपाईँको 4 बजेपछि 9 बजे अगाडि सरहरूलाई फुर्सद दिनु भएन सधैँ नदिइकन त्यो एकदम हेर्न लगाइरहने गरिरहने ल्याउने हेर्ने त्यो गर्दै हरेक विषयको त्यस्तो हुँदै हुँदै गऱ्यौँ र हामीले एउटा चाहिँ एउटा रिजल्ट एनालाइसिसलाई पनि सुरु गऱ्यौँ। जस्तो फर्स्ट टर्मको रिजल्टको आधारमा फोर्सिपिएट क्लबमा टप 50 अथवा त्यहाँ सम्भावित एउटा चाहिँ प्लान बनायौँ भने अनि सेकेन्ड टर्ममा फेरि त्यो क्लबमा बाट कोहीको अलिकति मेहनत पुगेको रहेछ भने त्यहाँबाट थोरै आउट भइदिने अर्को फेरि मेहनत गरेको त्यो क्लबभित्र छिर्ने अनि सेकेन्ड टर्मको एनालाइसिस पनि गऱ्यौँ। त्यसपछि अनि त्यो डाटा नै विद्यार्थीहरूको माझमा राखेर ल तपाईँहरूले यो सम्बन्धित विषयमा यति यति मार्क्स प्राप्त गर्नुभएको छ अहिलेको यो डाटा अनुसार तपाईँको 60 आइसकेको छ अब 1 नम्बर बढाउनु त सकिहाल्नुहुन्छ तपाईँसँग 3 महिना टाइम बाँकी छ 3 महिनामा तपाईँको 8 त किन बढ्दैन सक्नुहुन्छ भनेर चाहिँ अलिकति त्यो आत्मविश्वास बढाउँदै लाने कामहरू गऱ्यौँ र हामी सफल भयौँ र त्यो फोजिबे क्लब गठन भएको पहिलो वर्ष नै 7 जनाको फोजिबे आयो र अरू 30 जनाको एउटा मात्रै विषयमा रोकियो त्यो वर्ष अनि हामी उत्साहित भयौँ। अब त्यसपछि 7 जना प्लस त्यो अर्को चाहिँ 30 जनाको चाहिँ एउटा विषयमा इन्ट्रोस्पेक्ट त्यो फरक पर्यो एउटा विषयमा कसैको सोसलमा नआउने कसैको नेपालीमा नआउने कसैको अर्को विषयमा नआउने यस्तै भएर अनि क्रस भयो। त्यसले हामीलाई चाहिँ के देखायो भने अब यो राम्रै गरेछौँ हामीले एउटा नयाँ प्रयास गरेको ठिकै भएछ भन्ने पनि लाग्यो। त्यो हाम्रो टिममै छलफल भएर गर्ने कुरा विद्यालयभित्रको टिममै गर्ने कुरा अनि त्यसलाई हामीले अर्को वर्ष पनि अब निरन्तरता दियौँ 37 जनाको जिपिए प्राप्त हुन सफल भयो। अब यसको त्यो एउटा फोजिपिएट क्लबलाई हामीले अगाडि बढाउँदा त्यहाँ त्यो मार्फत केही थप कुराहरू त पक्कै भए होइन त्यसको एउटा कारण हुनसक्छ हामीले त्यसलाई
त्यसलाई काउन्सिल गरी पार गरौँ र त्यो भन्दा पनि

0: शिक्षक साथीहरूको असाध्यै धेरै त्यो मेहनत र एकदम डिभोटसन, यति धेरै डिभोटेड हुनुहुन्छ कि अब हामी अलिकति चाहिँ रिजल्ट तल थोरै घट्यो भने ओहो बर्बाद हुन्छ भन्ने खालको अलिकति चिन्ता, विद्यालयप्रतिको चिन्ता, नतिजाप्रतिको चिन्ता, अब अभिभावकहरूको जुन विश्वास छ त्यो विश्वासलाई हामीले चाहिँ गुमाउनु हुँदैन भनेर हरेक विषयका साथीहरू असाध्यै बढी चिन्तित र हरेक समय तपाईँले हाफ टाइममा तपाईँको अरू कुनै चाहिँ बेलामा चाहिँ हेर्नुभयो भने त्यही विषयवस्तुकै बारेमा, विद्यार्थीकै बारेमा चाहिँ छलफल भइरहेको पाउनुहुनेछ यदि तपाईँ आफ्नो विद्यालयभित्र आउनुभयो भने पनि तपाईँ त्यो देख्नुहुन्छ। र विदा भन्ने कुरा खासै धेरै साथीहरूले विशेष गरी क्लास टेनतिर पढाउने साथीहरू एट टेन क्लास एटदेखि नै भनौँ त्यो धेरै विदा नै नलिएकन विद्यालय नै फर्स्ट मेरो विद्यालय हो भन्ने खालको जुन चिन्तन हाम्रो साथीहरूको माझमा छ त्यो नै यो नतिजा राम्रो आउनुमा चाहिँ त्यो चाहिँ सबभन्दा ठुलो चाहिँ त्यो खालको कमिटमेन्ट हो जस्तो लाग्छ।
1: राजकुमार सर अहिले भन्नुभयो जस्तो जियोजेब्रा लगायतका म्याथमेटिक्सका आइसिटीका टुल्सहरू देखाएर विद्यार्थीलाई शिक्षा शिक्षामा प्रभावकारी तर व्यवहारिक बनाउनु भएको कुरा पनि सर बिर्सिनुभयो। अब सर यदि धेरै मेहनत गर्दाखेरिमा पनि सर रिवार्ड पनि हुनुभएको छ, सर बिपी अग्रवाल उत्कृष्ट शिक्षा पुरस्कार 2080 सर रिवार्ड हजुर बिपी अग्रवाल साइन्स फाउन्डेसनबाट सर रिवार्ड हुनुभएको छ, त्यस्तै भोजपुर महानगरपालिका शैक्षिक प्रशासन महानगरपालिका तथा शिक्षा सम्बन्धी इकाइबाट पनि सर रिवार्ड हुनुभएको छ। अब यो मेहनत गर्दाखेरि थ्याङ्क यू र वेलकम गर्यो भने अझै ऊर्जा बढ्ने हो कि सरको अनुभव के छ यो पनि प्रश्न हार्दिक अनुरोध गरे।
0: वास्तवमा नेपालमा चाहिँ शिक्षकलाई सम्मान गर्नुपर्छ, शिक्षकहरूलाई पनि प्रोत्साहन गर्नुपर्छ भन्ने कुरा चाहिँ नेपाल सरकारसँग अहिलेसम्म मैले देखेको छैन र विभिन्न फाउन्डेसन अथवा विभिन्न संस्थाहरूले बेला बेलामा चाहिँ यो खालको चाहिँ कार्यक्रमहरू राख्नु भएको छ र यो जस्तो महानगर पहिला पहिला जिल्ला शिक्षा कार्यालय मार्फत र चाहिँ यो खालको शिक्षकहरूलाई उत्कृष्ट एभरेजको आधारमा हामी शिक्षकलाई पुरस्कार गर्ने हामी त्यो म चाहिँ त्यो आदिकवि भानुभक्त महाविद्यालय विद्यालय पढाउँदाखेरि पनि त्यो कक्षा 8 जिपिए चाहिँ त्यो बेलाको औसत थियो, त्यो औसत उत्कृष्ट भएको नाताले कक्षा

0: त्यो शिक्षकलाई त्यो काम गरे बापत र केही उसले कस्तो गरिरहेको छ भनेर हेर्ने पनि वास्तव मैले निकाय नै देखेको छैन अहिले. उसले गरेको काम कुन लेभलमा उसले चाहिँ त्यो डिभोटेड भएर काम गरिरहेको छ भन्ने कुरा चाहिँ हेर्ने भनेको चाहिँ त्यो वास्तवमा त्यो सरकारी निकायहरू चाहिँ रहेन छ. अब त्यो हेर्ने चाहिँ बरु हाम्रो हाम्रो बालबालिकाहरूले हाम्रो अभिभावक ज्यूहरूले हेर्नु भएको छ विद्यालयप्रति, त्यसै कारणले माया गर्नुहुन्छ होइन, छँदैछ. तर एउटा कम्तीमा एउटा हाम्रो आधिकारिक र तालुक निकायले चाहिँ त्यो शिक्षकलाई सम्मान गरिदिनुपर्छ. शिक्षक पनि एउटा मानव हो, उसको पनि मन हुन्छ होइन, भावना हुन्छ. राम्रो गरेकोमा चाहिँ एकदम राम्रो गर्नुभएको छ है, धन्यवाद छ, थ्याङ्क यू छ भनेर भन्ने निकाय चाहिँ अलिक भइदियो भने, र अलिक कमजोर नतिजा भएको विद्यालयले पनि बिस्तारै माथि उठेको विद्यालयलाई पनि ओहो तपाईँले राम्रो गर्नुभएको छ है भन्ने खालको चाहिँ अलिकति त्यो खालको थोरै उहाँहरू त्यो संस्थाबाट चाहिँ भइदियो भने चाहिँ शिक्षकहरूलाई उत्प्रेरित हुनुहुन्थ्यो. अहिले मैले देखेको शिक्षकहरूमा उत्प्रेरणा छैन कि. समस्या के छ भने उत्प्रेरणा सेल्फ मोटिभेट भएको जहाँ जहाँ हुनुहुन्छ त्यो ठाउँमा रिजल्ट चाहिँ राम्रो छ. अब जहाँ तपाईँको व्यवस्थापन समिति अथवा चाहिँ सम्बन्धित पक्षले पनि अलिकति अब दबाब चाहिँ मात्रै दिने र सरसल्लाह सुझाव र रिजल्ट कसरी ल्याउन सकिन्छ भनेर चाहिँ नभनिदिने, किन आएन मात्रै खोज्यो भने शिक्षकलाई अझै बढी त्यहाँ मलाई त्यही राम्रो वातावरण बनिरहेको छ भन्ने लाग्दैन. तर राम्रो गरेकोमा पनि फेरि थ्याङ्क यूसम्म नभन्ने परिस्थितिहरू छन्, त्यसले पक्कै पनि प्रभाव पार्छ. यो भिपी फाउन्डेसनले चाहिँ विश्वनाथ प्रसाद अग्रवाल जो नास्टको पूर्व वैज्ञानिक हुनुहुन्थ्यो उहाँको स्मृतिमा गठन भएको यो एउटा फाउन्डेसनले नेपालभरिकै शिक्षकहरूलाई अब विभिन्न क्राइटेरियाहरू बनाउनु भएको थियो. त्यो क्राइटेरियाको आधारमा एउटा लामो प्रोसेस थियो. त्यो क्राइटेरियाको आधारमा शिक्षकहरूलाई सम्मान गर्नुपर्छ, चाहिँ माथि उकास्न चाहिँ शिक्षकहरूको महत्त्वपूर्ण भूमिका हुन्छ, उहाँहरूलाई चाहिँ हामीले सम्मान गर्नुपर्छ भन्ने खालको उहाँहरूलाई सोच आयो आएछ. र फलस्वरूप 2081-82 चाहिँ यो कार्यक्रम सुरु भयो. 82 सालमा एउटा उहाँहरूले फेसबुक पेज मार्फत उहाँहरूको वेबसाइट मार्फत एउटा आह्वान गर्नुभएको रहेछ. विभिन्न क्राइटेरियाहरू थियो, जस्तो आफूले पढाएको विषयमा 80%भन्दा बढी उत्तीर्ण गराइरहेको हुनुपर्ने विगत 3 वर्षदेखि, आफ्नो विद्यालयको नतिजा समग्र नतिजा 35%भन्दा बढी हुनुपर्ने, त्यस्तै गरी विद्यार्थी संख्या पहाड र तराईको भेगमा 30 भन्दा बढी हुनुपर्ने, यस्तै अब असाधारण बेतलबी विद्यालय नलिएको हुनुपर्ने आदि इत्यादि 8 वटा क्राइटेरियाहरू पहिलो चरणमा थिए. र त्यसमा आफूले शिक्षण गरेको विषयमा विद्यार्थीले प्राप्त गरेको त्यो जिपिएहरू पनि कुन कुन A+ ए अथवा के आफ्नो सम्बन्धित विषयमा ल्याए त्यसको पनि डाटाहरू अपलोड गर्नुपर्ने थियो. त्यो अनुसार उहाँले विभिन्न मापदण्डहरू पुरा गरेर शिक्षा मन्त्रालयको पूर्व सचिवहरूको संयोजकको तपाईँ एउटा निर्णायक समिति बनाउनु भएको रहेछ. त्यसपछि त्यो समितिले टप 6 हुँदै टप 3 छानेर त्यसपछि हामीलाई काठमाडौँमा एउटा प्रेजेन्टेसनको लागि बोलाउनु भयो. हामी प्रेजेन्टेसनको लागि काठमाडौँ गयौँ. त्यसमा चाहिँ पनि 8 वटा क्राइटेरियाको आधारमा हामीले जो मोडर्न टेक्निकहरूको प्रयोग गरेर जुनसुकै विषयको पनि मोडर्न टेक्निकहरूको चाहिँ प्रयोग गरेर कसरी चाहिँ सहज तरिकाले शिक्षण गर्न सकिन्छ भनेर एउटा प्रेजेन्टेसन गर्नुपर्ने थियो. 20 मिनटको प्रेजेन्टेसन प्लस 3 मिनटको फेरि एउटा चाहिँ प्रश्नोत्तर सकेर त्यो एउटा त्यसलाई पनि एउटा उहाँले मापदण्डको आधार बनाउनु भयो. र त्यसमा सबै प्रक्रियाहरू पुरा गरेर उहाँहरूले मलाई मेरो नाममा चाहिँ पछि नाम निस्केको रहेछ, तपाईँ छनौट हुनुभयो भनेर. अब त्यसपछि अब हामी अहिले चाहिँ यो यही साउन 4 गते त्यसको पुरस्कार सम्मान कार्यक्रम थियो र हामी गयौँ र त्यो प्राप्त गऱ्यौँ. अब यो
1: सम्मान भइरहँदा

0: मलाई चाहिँ अझै पनि के लागिरहेको छ भने यो सम्मान वास्तवमा हाम्रो विद्यालयप्रति गरिएको सम्मान हो। यो एउटा कुनै एउटा व्यक्तिको मात्रै उपलब्धि पनि होइन, हामी सबै शिक्षकहरूको सामूहिक प्रयास पनि हो। अब त्यसमा मैले अलिकति लिडिङ गरेर गएँ, त्यसपछि त्यहाँ थप प्रेजेन्टेसन गरेँ, त्यो म एउटा पात्र नै हो। समग्र म यो हाम्रो विद्यालयको हामी हाम्रो आदरणीय प्रधानाध्यापक ज्यू, त्यसपछि हाम्रो आदरणीय सहकर्मी स्नेही सहकर्मी शिक्षक साथीहरू कर्मचारी मित्रहरू सम्बन्धित हाम्रा विद्यार्थीहरू जसले असाध्य धेरै मेहनत गरेर जो नतिजा प्राप्त गर्न सफल भए ती विद्यार्थी भाइ बहिनीहरू सँगसँगै अभिभावक ज्यूहरू सबै सबैप्रति म यो सम्मान चाहिँ उहाँहरूप्रति बाँड्न चाहन्छु। यो उहाँहरू सबैको प्रतिको सम्मान हो। त्यसपछि विद्यालयलाई अहिलेको अवस्थासम्म ल्याइपुग्ने अग्रजहरू जो तपाईँलाई थाहै छ नाडी नमुना मावि 2038 सालमा शून्य नतिजा एसएलसीमा शून्य नतिजा ल्याएको विद्यालय हो। त्यसपछि विभिन्न कालखण्डमा यो विद्यालयले यो अवस्थासम्म ल्याइपुर्याउनु हुने आदरणीय अग्रजहरूको असाध्यै धेरै मेहनत छ। विद्यालयको नतिजालाई राम्रो बनाउन, विषयगत नतिजालाई राम्रो बनाउन गणित विषयकै अग्रजहरू हुनुहुन्छ धेरै। उहाँहरूले पनि विद्यालयको अवस्था यो अवस्थासम्म ल्याइपुग्न सक्ने जुन योगदान गर्नुभएको छ त्यो सबै सबैको सम्मिश्रण नै यो उपाधि चाहिँ हामीले प्राप्त गर्न सफल भएका छौँ। म यो चाहिँ सम्पूर्ण जो मैले अघि भने उहाँहरू सबैप्रति यो सम्मान बाँड्न चाहन्छु, उहाँहरू सबैको सम्मान हो यो।
1: कथमा सर धेरै धेरै धन्यवाद र हजुरप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु। कमसेकम हजुर रिवार्ड हुनुभयो, रिवार्ड भएपछि अझै पनि त्यसलाई च्यालेन्जको रूपमा निरन्तर तपाईँको जीवन शिक्षामा नै बितोस्, किनभने अहिले नै सरले आफ्नो कुरा भनिसक्नु भएको छ र मैले सरलाई राख्न छुटेका जिज्ञासा र यो कारणले जिपिए पुर्याउन सकिन्छ है भन्ने सल्लाह सुझावलाई समाप्त गर्नलाई पनि मैले अनुरोध गरेँ सर।
0: फोर जिपिएको कुरा गर्नुभयो कि अर्को म्याथको
1: नतिजा?
0: फोर जिपिएको नतिजाको बारेमा त मैले पनि अघि अब धेरै कुराहरू भने, अब सबै ठाउँमा सबै विद्यालयले क्लब नै बनाउनुपर्छ भन्ने छैन, तर एउटा निश्चित सम्भावित विद्यार्थीको समूहलाई चाहिँ निरन्तर लागेर अब तपाईँको विद्यालयका केही शिक्षकलाई नै जिम्मेवारी दिएर निरन्तर लागेर उहाँहरूको त्यो सिकाइ तपाईँको वैशाख महिनादेखिकै उहाँहरूको सिकाइको स्तर हेर्दै हेर्दै कुन लेभलमा पुगेको छ त्यो सिकाइलाई थप सिकाइको योजना बनाउँदै अगाडि बढ्दै जानुपर्ने हुन्छ। हामीले पनि एउटा सिकाइ नै भयो हामीलाई पनि, यो जो हामीले एउटा प्लान बनाएको थियौँ यो पाइलट प्रोजेक्ट जस्तो कस्तो हुन्छ थाहा थिएन हामीलाई, हामी अब आजसम्म आउँदा त्यो सफल भएको जस्तो लाग्छ। विषयगत रूपमा शिक्षा
2: साहिनो समय सूचक अहिले बिहानको 9 बज्यो
3: थापाको घरको भैकोलामा रहेको डिभिजन प्रमुखको क्वार्टरमा छापा मार्दा ढकाल बसुको सोफामै सेवाग्राहीबाट लिएको 7,50,000 रूपियाँ फेला परेको थियो। खानतलासीका क्रममा स्रोत नखुलिएको थप 71,115 रूपियाँ पनि बरामद भएको अख्तियार कार्यालय बर्दीवासका सूचना अधिकारी प्रकाश पोखरेलले जानकारी दिएका छन्। उनका अनुसार पल्स कार्यालय अन्तर्गत विभिन्न सहल उपभोक्ता समितिसँग बोरिङ तथा मोटर जडानको काम सम्पन्न गरेपछि भुक्तानी माग्दा डिभिजन प्रमुख ढकालले अधिकृत मार्फत घुस मागेका थिए। सो क्रममा मेकानिकल अधिकृत तुलाकान्त चौधरीले डिभिजन प्रमुख ढकालको निर्देशनमा सेवाग्राहीबाट 7,50,000 रूपियाँ बुझी उक्त रकम डिभिजन प्रमुखको सरकारी क्वार्टरमा पुर्याएका थिए। घटनापछि डिभिजन प्रमुख ढकाल र मेकानिकल अधिकृत चौधरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कानूनी कार्यवाही अघि बढ़ाइएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जनाएको छ। व्यावसायिक कृषि प्रणालीलाई प्रोत्साहन गर्दै कृषि उत्पादन बढ़ाउन स्थानीय तहहरूले दिँदै आएको सहुलियत पुनरूदान कार्यक्रममा संघीय सरकारले अंकुश लगाएको छ। अर्थ मन्त्रालयले स्थानीय तहहरूलाई विशेष निर्देशन पठाउँदै विद्युत महसुल लगायतका शीर्षकमा बजेट खर्च नगर्न रोक लगाएपछि देशभरका किसान प्रत्यक्ष मारमा परेका छन्। संघीय सरकारको उक्त नीतिका कारण मोरङको रत्वामाई नगरपालिकाका लगायत सुनवर्षी र रंगेली जस्ता छिमेकी पालिकाहरूले कृषकहरूलाई दिँदै आएको सिंचाई विद्युत महसुल अनुदान सुविधा पूर्ण रूपमा बन्द गरेका छन्, जसका कारण स्थानीय तहबाट सानो भए पनि राहत पाइरहेका ग्रामीण भेगका किसानहरू अब सिंचाईका लागि प्रयोग गर्ने विद्युत महसुल सम्पूर्ण रूपमा आफै बेहोर्न बाध्य भएका छन्। डाक्टर गोविन्द केसीको 24 सत्याग्रहको तेस्रो दिन उनको स्वास्थ्य अवस्था विस्तारै कमजोर बन्दै गएको छ। अनसन र डाक्टर केसीको ब्लड सुगर घट्दै गएकोले शनिबार बिहान 50 एमजीडीएलमा झरेको छ। रक्तचापमा समेत तीव्र उतार चढ़ाव देखिएको छ। मांसपेशी बाउरिने र बोल्न गाह्रो हुने जस्ता स्वास्थ्य समस्या थपिएका छन्। अनसन बस्नु अघि मात्रै खुट्टाको शल्यक्रिया गरिएकाले उनलाई हिडुल गर्न र बाथरूममा जान समेत निकै कठिन भइरहेको छ। उनको स्वास्थ्यको निरन्तर अनुगमन तथा थप चेक जाँचका लागि सेती प्रादेशिक अस्पतालका फिजिसियन डाक्टर जगेन्द्र दुवालको नेतृत्वमा गठित मेडिकल टीम खटिएको छ। यसैबीच डाक्टर केसीका मागका विषयमा सरकारले संवादको पहल थालेको छ। शिक्षा मन्त्री पोखरेलले शुक्रबार साँझ डाक्टर अमृत जयसी र राति 11 बजे डाक्टर केसीसँग टेलिफोनमा कुराकानी गरेका थिए। संवादका क्रममा डाक्टर केसीले शहीद दशरथ चन्द्र स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारीहरूलाई बर्खास्त गर्नुपर्ने र गेटामा तत्काल 300 सयको पूर्णकालीन अस्पताल सञ्चालन हुनुपर्ने लगायतका मुख्य माग राखेका छन्। उनले यी मागहरूलाई सम्बोधन गर्ने गरी आवश्यक गृह कार्य सहित कमाउन सरकारलाई आग्रह समेत गरेका छन्। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको पश्चिम भूभागमा सरदरभन्दा उत्तरतर्फ तथा पूर्वी भूभागमा सरदर स्थानको आसपासमा छ। देशभर साधारणतया बादल लागेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कडाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। गण्डकी, लुम्बिनी र कडाली प्रदेशका पहाड़ी भूभागको एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। आज दिउँसो हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा पनि साधारणतया बादल लाग्नेछ। मध्य कोशी प्रदेशको तराई भूभागमा आंशिक बादल लाग्नेछ। देशका हिमाली र पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ। भारतमा आन्दोलन गरिरहेको कक्रोच जनता पार्टीका दुई मागमा सरकार सकारात्मक भएको छ। सीजेपीका प्रवक्ताहरू आशुतोष राङ्गा र सौरभ दासले हिजो केन्द्रीय मन्त्रीहरू जेपी नाडा र जितेन्द्र सिंहसँग उच्चस्तरीय वार्ता गरेका थिए। यो वार्तामा सरकारले प्रवेश परीक्षाकै कारण आत्महत्या गरेका विद्यार्थीहरूका परिवारलाई क्षतिपूर्ति दिने र आन्दोलनकारी विद्यार्थीमाथि कुनै पनि कानूनी कार्यवाही नगर्ने विषयमा सैद्धान्तिक सहमति जनाएको छ। तर आन्दोलनकारीले राख्दै आएको केन्द्रीय शिक्षा मन्त्रीको राजीनामाबारे निर्णय हुन बाँकी छ। शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामाबारे सरकारले आज सम्मको समय माग गरेको सीजेपीका प्रवक्ता आशुतोषले बताएका छन्। चिकित्सा परीक्षामा हुने प्रश्नपत्र चुहावटलाई लिएर शिक्षा क्षेत्रमा सुधारको माग गर्दै र शिक्षा मन्त्री प्रधानको राजीनामाको अडानसहित सीजेपीले आन्दोलनको नेतृत्व गरिरहेको छ। मन्त्री प्रधानलाई हटाउन ढिलाइ गरिए आन्दोलन थप कड़ा हुने सीजेपीले चेतावनी दिएको छ। आन्दोलनको समर्थनमा रहेका प्रमुख अभियन्ता सोनम वाङचुकले अस्ति बिहिबार 26 औं दिनमा अनसन स्थगित गरेका छन्। त्यस्तै रूसले युक्रेनको राजधानी किव नजिक ड्रोन प्रविधि प्रदर्शन भइरहेको स्थलमा गरेको ब्यालिस्टिक मिसाइल आक्रमणमा कम्तीमा 15 जनाको मृत्यु भएको छ। तीमध्ये 10 जनाको ज्यान किव नजिक आयोजित ड्रोन प्रविधि प्रदर्शनीमा भएको आक्रमणमा गएको हो। त्यस्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई हतियार नबेच्न चीन र रूसलाई चेतावनी दिएका छन्। इरानलाई हतियार बिक्री गरे उनीहरूको हितमा नहुने चेतावनी समेत ट्रम्पले दिएका छन्। फिफा विश्वकप 2026 को समापनसँगै विश्वभरका करोड़ौं फुटबल प्रशंसकहरूले आफ्ना मनपर्ने खेलाड़ीहरूलाई मतदान गरी एउटा विशेष टोली छानेका छन्। ड्रीम इलेभेन वा बेस्ट इलेभेन फिफाद्वारा संचालित एउटा यस्तो मंच हो जहाँ फ्यानहरूले प्रत्येक चरणको खेल प्रदर्शनका आधारमा उत्कृष्ट 11 खेलाड़ी चयन गर्दछन्। यो गोल्डेन बल, गोल्डेन बुट वा गोल्डेन ग्लोभ जस्ता प्राविधिक पुरस्कारभन्दा फरक छ, किनकि यो केवल तथ्याङ्कमा मात्र आधारित नभई प्रशंसकहरूको मन जित्न सफल खेलाड़ीहरूको पहिचान पनि हो। हाउस त काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com बाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई दिने 10 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्बन्धी जिल्ला
1: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना,
2: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
1: कलेजका विशेषताहरू,
2: पर्याप्त सुविधा सहित आफ्नै भवन,
1: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
2: पर्याप्त छात्र व्यवस्था,
1: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन,
2: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन, सम्पर्क नम्बर 056-492-92।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।

0: तारो विषयमा तारो बहस नेपाली बहस
1: यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ
2: डिसोम फाइबर नेट
3: एपमा विभिन्न नियुक्तिहरू परिपूरण गर्न सक्नुपर्ने हो त्यो गर्न नसकेको विषय यतिखेर आएको छ। आधारित सुधार हामी चर्चा गर्न चाहन्छौ, बहस गर्न चाहन्छौ। सर्वोच्चका तीन न्यायाधीशलाई राजीनामा गर्न सरकारले जवाब दिएको विषय पनि आएको छ। यो विषयमा पनि आज हामी बहस गर्दैछौ। सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्ल, कुमार रेग्मी र हरिसियाल तीनजनालाई राजीनामा गर्न सरकारले जवाब दिएको विषय बाहिर आएको छ, यो खुलासा भएको छ। न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी र हरिसियाल राजीनामा दिन अस्वीकार गरे महाभियोग।

म्यान्डेट यतिखेर जनताले दिएका छन्। हरेक क्षेत्र हरेक तहमा यो सरकारले मिलाएर जानुपर्ने एउटा बाध्यात्मक यतिखेर परिस्थिति छ। आजको सरकारले सबैलाई मिलाएर ल्याउन सक्छ त? आजको नेपाली बसमा हामी चर्चा गर्दैछौ सरकार यतिखेर जनताको सरकार जसरी आएको छ उसले सुकुम्बासी समस्या समाधानदेखि लिएर देशमा भएका बेरोजगारी अत्याचार व्यक्तिहरूलाई काबुमा ल्याउन सक्छ त, कानूनको परिपालना गर्न सक्छ त? आजको नेपाली बसमा हामी चर्चा गर्दैछौ। आजले सरकार सक्नु सरकार जनताको बन्नुपर्छ, सरकार नागरिकको बन्नुपर्छ। आजको नेपाली बसमा हामी चर्चा गर्दैछौ विशेष गरी जब यो सरकार भाद्र 23-24 जेएनजी विद्रोह त्यस पछाडिको फागुन 21 निर्वाचन र निर्वाचनपछि जब नयाँ सरकार बन्यो यसले दिनुपर्ने डेलिभरी दिन सक्यो त? आज हामी चर्चा गर्दैछौ सुकुम्बासीलाई स्थायी ठेगानामा फर्काउन कति कानून सम्मत छ त आज हामी चर्चा गर्न चाहन्छौ, किनभने सरकारले सुकुम्बासीहरूलाई उनीहरूको जुन जिल्ला छ त्यही जिल्लामा जानका निम्ति दबाब दिएको विषय यतिखेर आएको छ। आजले श्रोता दोचोर लगाएर विस्थापित भएका भूमिहीनहरूलाई नागरिकता भएकै जिल्लामा पठाउने निर्णय कानून र व्यवहार सम्मत नभएको यतिखेर जानकारहरूले बताएका छन्। तर सरकारले जुन जिल्लाबाट नागरिकता जारी भएको छ त्यसै जिल्लामा जानका निम्ति र होल्डिङ सेन्टर छाड्नका निम्ति दबाब दिएको विषय बाहिरिएको छ। भूमि समस्या समाधान समितिले काठमाडौँ उपत्यका होल्डिङ सेन्टरमा बस्दै आएका 35 परिवारलाई नागरिकतामा उल्लेखित स्थायी ठेगानामा फर्किन निर्देशन दिएको विषय आएको छ। आजले श्रोता हामी चर्चा गर्न चाहन्छौ भूमि अधिकार कर्मीहरूले दशकौंदेखि शहरी क्षेत्रमा बस्दै आएका भूमिहीनहरूलाई एकीकृत बस्ती मार्फत व्यवस्थित गर्नुपर्ने भन्दै सरकारको जिल्ला फर्काउने निर्णय अव्यावहारिक भएको यतिखेर बताइएको छ। किन न्यायाधीश किन सुकुम्बासीलाई समाधान समस्या समाधान गर्न सरकार यतिखेर चुकिरहेको छ त? आजको नेपाली बसमा हामी चर्चा गर्दैछौ दुई सातादेखि व्यापारी र व्यवसायीसँग संवादमा व्यस्त छन् प्रधानमन्त्री बालिन्द्र शाह। प्रधानमन्त्री बालिन पछिल्ला दुई साता यता विभिन्न उद्योग व्यवसाय र निर्यात क्षेत्रसँग आबद्ध प्रतिनिधिहरूसँग श्रृंखलाबद्ध छलफल गर्दै उनीहरूले भोगिरहेको समस्या नीतिगत सुधार र समाधानका उपायबारे सुझाव लिइरहनु भएको छ। प्रधानमन्त्रीले अब हरेक क्षेत्रलाई सुधार गर्ने तेह्र मार्केटदेखि लिएर बिचौलिया तन्त्र भएका हरेक क्षेत्रहरूलाई सुधार गर्दै अगाडि बढ्ने जुन किसिमको रणनीति प्रधानमन्त्रीले अख्तियार गर्नु भएको छ त्यसमा जनताले साथ पनि दिएका छन्। आजले श्रोता आज हामी चर्चा परिचर्चा पनि गर्दैछौ लगानीको वातावरण बनाउनका निम्ति सरकारले नयाँ खाता तयार गरेको छ। कतिपय देशहरूको दोहोरो कर नीतिलाई खारेज गर्ने तयारी पनि यतिखेर भएको छ। विभिन्न देशहरूबाट स्वदेशमा लगानी भित्र्याउन र अर्बौं अर्ब लगानी स्वदेशमा भित्र्याउनका निम्ति सरकारले काम गरिरहेको विषय पनि यतिखेर आएको छ। आजको नेपाली बसमा हामी चर्चा गर्दैछौ र विशेष गरी अब देश बन्नुपर्छ, राष्ट्र बन्नुपर्छ, नेपाल बन्नुपर्छ, त्यो विषयमा चाहिँ विशेष गरी हरेक नेपालीले जुन किसिमको आकांक्षा बोकेका छन्, जुन किसिमको सपना बोकेका छन्, अब देश बनाऊ, सबैजना मिलेर संविधान संशोधनका मुद्दाहरू आएका छन्। 245 कानूनहरू संशोधन गर्ने विषय धाराहरू संशोधन गर्ने विषय जब आएको छ यसका विषयमा पनि सरकारप्रति विभिन्न आलोचना विभिन्न टिप्पणीहरू यतिखेर भइरहेका छन्। नागरिकको सरकारले संविधान संशोधनमा पनि सरकारले प्रत्यक्ष रूपमा जुन किसिमले निर्देशन लिनुपर्ने हो र संविधान संशोधनका नाममा भएका प्रोभिजनहरूलाई लट्याउने काम गर्नु हुँदैन। आजको नेपाली बसमा हामी चर्चा गर्दैछौ छोटो विश्राम लिन्छौ, विश्रामपछि पुनः उपस्थित हुनेछौं।

0: विषयमा सरो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ ग्लोबल आईबी बैंक सबैका लागि बैंक इस होम इन्टरनेट
1: यतिखेर हाम्रो बेसमा नेपाली कंग्रेसका महामन्त्री गुरुराज घिमिरे हुनुहुन्छ। घिमिरेजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ। होइन, अब नेपाली कंग्रेस जुन ढंगले अब मिलेर जानुपर्ने थियो, जुन ढंगले चाहिँ एकताबद्ध हुनुपर्ने थियो, त्यो हुन सकेन। बीपी स्मृतिको दृश्य हामीले देख्यौं, होइन, कोही यताबाट कोही उताबाट धारियात लाउने मात्रै काम भयो। यो कंग्रेसलाई मिलाउन हो कि बिगार्न हो?
2: अब यसो लाग्छ मलाई, पार्टीले एउटा ऐतिहासिक चाहिँ कदम लियो र पार्टीको विशेष महाधिवेशन सम्पन्न भयो। हामीले रेगुलर नियमित महाधिवेशन गर्न सकेनौँ, त्यसैले विशेष भयो, त्यसले नेतृत्व परिवर्तन गर्यो र त्यसका विषयको विवाद पनि निरूपण भएर अहिले हामी 15 महाधिवेशनको प्रक्रियाको चरणमा छौं। त्यस्तो बेलामा चाहिँ हामी सबै एकताबद्ध भएर सबै एकै ठाउँमा उभिएर हामीले 15 महाधिवेशन भव्यतापूर्वक सम्पन्न गर्ने दायित्व हामी सबैको कान्धमा छ, केन्द्रीय समितिमा रहेका साथीहरू या बाहिर रहेका साथीहरू, र यो सबै समस्याको छिनोफानो 15 महाधिवेशनले नै गर्छ। त्यसैले अहिले आरोप प्रत्यारोपको समय होइन र हामीले पार्टीका नेताहरूसँग जो हाम्रो अग्रजहरू पनि हुनुहुन्छ, पार्टीलाई लामो समय नेतृत्व प्रदान गर्नुभयो र संकटमा सहज परिस्थितिमा दुवै परिस्थितिमा उहाँहरूले काम गर्नुभयो, पार्टी चलाउनुभयो, देश चलाउनुभयो, राम्रो काम पनि गर्नुभयो, कमी कमजोरी पनि भयो। त्यसको इतिहासले चाहिँ वस्तुनिष्ठ समीक्षा गर्छ नै। अहिले आरोप प्रत्यारोप गर्ने समय होइन, हामीले त कसैलाई आरोप प्रत्यारोप गरेका पनि छैनौं।
1: तर मिलाउन सकिएन नि त गुरुजी, महामन्त्रीज्यू, किन मिलाउन सकिएन? कंग्रेसलाई एक ठाउँमा भ्याउन सकिएन नि त? सभापतिले जुन जवाब दिए त देखाउनु पर्ने, त्यो देखाउन सक्नु भएन भन्ने छ नि त इतर पक्षको जवाब कुराहरू
2: होइन होइन। चरणबद्ध रूपबाट पार्टी सभापतिज्यूले चाहिँ नि कुराकानी गरिरहनु भएको छ पार्टीका नेताहरूसँग, पूर्णबहादुर खड्कासँग, शेखर कोइरालासँग, अरू नेताहरूसँग पनि कुराकानी भइरहेको छ। उपसभापतिज्यूले पनि कुरा गरिराख्नु भएको छ, हाम्रो पनि थोर बहुत कुराकानी भइरहेका छ र कसरी मिलाउने भन्ने सूत्र हामीले चाहिँ नि पहिल्यै राखेका छौं। त्यसैले यो समस्या महाधिवेशनमा सहभागी हुने र नहुनेको समस्या भएको हुनाले यो समस्या चाहिँ वास्तवमा चाहिँ एक दुई दिन एक दुई घण्टा बसेर मिल्ने समस्या पनि छैन। हामीले राम्ररी नै छलफल गरेर हामीले सबै एउटा मुद्दामा एउटा विषयमा सहमत भएर हामी अगाडि जानुपर्ने अवस्था छ, त्यसैले अलिकति समय लागेको हो। हामी निरन्तर प्रयत्नरत छौं र मलाई आत्मविश्वास छ यसमा हामीले चाहिँ समाधान निकाल्छौ। हामी सबैका बीचमा मेलमिलाप भएर हामी 15 महाधिवेशनतर्फ अग्रसर हुन्छ।
1: होइन, अब सफल त हुने त्यसमा चाहिँ मिलाउने मिलाएर लैजाने एकका बनाउने भने चाहिँ गगन थापाजीले के चाहनु भएको छ, पूर्णबहादुर खड्काजीले अर्थात इतर पक्षले चाहिँ चाहेको के छ, यसको जड के हो? यो चाहिँ जड़ अभियान पनि अस्ति भर्खरै सम्पन्न पनि गर्नुभएको छ तपाईँहरूले त, होइन? यो जड चाहिँ के हो?
2: चाहेको 15 महाधिवेशन हो, चाहेको सबै सहभागी भएर चाहिँ सम्पन्न हुने 15 महाधिवेशन, त्यसले चयन गर्ने नेतृत्व, त्यसले तय गर्ने नीति र आगामी चाहिँ निर्वाचनमा प्रदेश सभा र स्थानीय तहको निर्वाचनमा चाहिँ बलियो हाम्रो उपस्थिति, लोकप्रिय उपस्थिति र त्यो निर्वाचन हाम्रो पक्षमा परिणाम कसरी प्राप्त गरिन्छ त्यसको तयारी, जसलाई हामीले 15 महाधिवेशनको तयारीको क्रममा नै हामीले शुरू गरिसकेका छौं। त्यसो भएको हुनाले अहिले चाहिँ यो विषय चाहिँ हाम्रो साझा विषय हो, हामीले वाद विवाद गर्ने विषय होइन। एकले अर्कालाई लाञ्छना लगाएर आरोप प्रत्यारोप लगाएर चाहिँ समाधान भेटिँदैन। हिजो पनि हामी सँगै थियौं, राम्रो कामका लागि पनि हामी हकदार छौं सबै, होइन? हिजो हामी सँगै थियौं, काम बिग्रेको छ भने पनि त्यसका लागि हामी पनि छौं, हिस्सेदार साझेदार हामी पनि छौं, राम्रो कामका लागि पनि हामी सबै चाहिँ त्यसका लागि जसका भागीदार छौं। यदि काम बिग्रेको छ भने हामी पनि छौं, हिजो हामी सँगै यात्रा गरेका त हो नि, एउटै संस्था हो, एउटै पार्टी हो। त्यसैले कोही चोखो, कोही चाहिँ एकदमै ठूलो त्यसको चाहिँ अभिनेता के अरे खलनायक भन्ने कुरा छैन। सबैले थोर बहुत जिम्मेवारी अनुसार, जसले बढी जिम्मेवारी लियो, ठूलो जिम्मेवारी लियो, उसले बढी जिम्मेदार हुनुपर्छ, त्यसको दोषको भागीदार बढी हुनुपर्छ, होइन? सानो जिम्मेवारीमा भएकाहरूले त्यही अनुसारको चाहिँ भागीदार हुन्छन्। त्यसैले अहिले आरोप प्रत्यारोप लगाएर साथी माथि चाहिँ हिलो छ्यापेर केही हुँदैन, किनभने सँगै बस्नु छ सँगै जानु छ र भोलि पशु त हुने गरिकन अहिले अभिव्यक्ति दिनु पनि हुँदैन।
1: तर एउटा कुरा के देखियो भने स्मृति दिवसको अवसरमा चाहिँ जुन दृश्य देखियो त्यो दृश्यले गर्दाखेरि त सभापतिले गगन थापाजीले नै के अरे शेरबहादुर देव तत्कालीन सभापतिको चाहिँ घर जलाएकोदेखि लिएर पार्टी कार्यालय पनि त्यही समूह गरेर जलाएकोदेखि लिएर हरेक कुराहरूलाई चाहिँ त्यो ढंगले डिफाइन गरियो नि त होइन, यो मिल्ने बाटो
2: होइन, त्यो अकल्पनीय कुरा हो, अकल्पनीय कुरा हो। शेरबहादुर दाई माथि भएको सांघातिक जुन हमला छ, घरमाथिको जुन चाहिँ तोडफोड र त्यहाँ जुन किसिमको विभत्स त्यो त्यहाँ आक्रमण भयो हो, घरलाई चाहिँ तहस नहस पार्ने जुन काम भयो उहाँमाथि भाउजूमाथि, त्यसमा हामी सबै दुखी छौं र त्यसमा हामीले दुःख व्यक्त गरेका छौं। हामीले त झन् त्यो घटनामा संलग्नहरूलाई चाहिँ नि छानबिन गरेर कारवाहीको दायरामा ल्याउनुपर्छ पनि भन्यौं हामीले, होइन त्यसमा कोही पनि व्यक्ति संलग्न भएको जसरी उहाँहरूले त्यहाँ एउटा त्यहाँ अभिव्यक्ति दिनुभयो त्यो अकल्पनीय कुरा हो, त्यो सम्भवै छैन, त्यो कल्पना बाहिरको कुरा हो। अब त्यो त खेदजनक कुरा हो जसले त्यहाँ अव्यक्त भयो त्यहाँ, होइन यसरी चाहिँ अभिव्यक्ति दिन उपयुक्त हुँदैन। पार्टीको एउटा सदस्यले पार्टीको एउटा जिम्मेवार पदाधिकारीले चाहिँ नि पार्टी सभापति माथि त्यस्तो तहको त्यो तहको कल्पना पनि गर्दैन, होइन हामी त्यस्तो कल्पना पनि गर्दैनौ। त्यसैले मेरो आग्रह पनि छ त्यसरी हामी त्यो तहमा नउत्रौं, हामीले एउटा लेभलमा बसेर एउटा मर्यादाको एउटा संस्कारको एउटा तहमा बसेर हामी काम गरौं, हामी प्रतिस्पर्धा गरौं, पन्ध्रौं महाधिवेशन सहभागी हौ, सबैको लागि ढोका खुला गरेका छ। यसरी पत्थर फ्याँकेर कसो लाग्छ नि उहाँहरू पत्थर फ्याँकिराख्नु भएको छ हामी माथि। हाम्रो स्मृति दिवसको कार्यक्रममा त तपाईँहरूले देख्नुभयो हामीले त त्यो तहको चाहिँ नि प्रत्यालोचना त हामीले गऱ्यौं, उहाँहरूले पत्थर फ्याँक्नु भयो हामीले फूल फ्याँक्यौं, होइन पत्थर फ्याँक्नु भयो हामी माथि, हामीले
1: होइन फाल्न त गुलाबकै फूल फ्याँक्नु भयो तर त्यसमा काँडा पनि सँगै थियो क्या,
2: होइन त्यो त गुलाबको फूलमा काँडा भएन भने गुलाबको महत्व रहँदैन,
1: काँडाले बिजाउने काम बिजी पनि रहेको छ, फूल पनि फाल्नु भयो बाहिरबाट तर बिजाउने काम पनि भइरहेको भयो कि काँडाले घोचे पनि,
2: होइन त्यो त फूल कसरी टिप्ने भन्ने कुरा त फूल टिप्ने व्यक्तिले त जान्नुपर्छ, काँडा बेगरको गुलाबको कल्पना पनि सकिँदैन। हाम्रो उद्देश्य के हो भने चाहिँ सबै साथीहरूलाई चाहिँ नि एकै ठाउँमा ल्याएर हातेमालो गरेर एकता पूर्ण वातावरणमा चाहिँ हामीले महाधिवेशन सम्पन्न गराउने भन्ने नै हाम्रो ध्येय, त्योभन्दा अर्को ध्येय छैन। हामी सबैको योगदान छ, हामी सबैले सङ्घर्ष गरेका छौँ, कोही यहाँ सङ्घर्ष गरेको कोही चाहिँ लिगलिग दौड़मा सहभागी भएर सानेपा गएको होइन, दौडिएर सानेपा पुगे होइन, सानेपा एउटा विधि र प्रक्रियाबाट सानेपा पुगे हो, विधि र प्रक्रिया पूरा गरेर जो पनि सानेपा पुग्न पाउँछ सबैका लागि ढोका खुला छ, प्रतिस्पर्धाका लागि ढोका खुला छ, पार्टीको प्रक्रियाका लागि ढोका खुला छ, होइन हिजोको परिस्थितिको म चित्रण गर्न चाहन्न, हिजो कस्तो स्थिति थियो, पार्टी कसरी चलाएको थियो, देश कसरी चलाएको थियो, त्यसको म चित्रण गर्नै चाहन्न, तीतो कुरा म आज स्मरण गर्न चाहन्न। त्यसो भएको हुनाले चाहिँ हामी सबै बसौं, छलफल गरौं, समाधानको बाटो खोजौं, कुनै जटिल मुद्दा एकदमै मिल्नै नसक्ने मुद्दा भन्ने मलाई लाग्दैन। त्यसैले सभापतिजीले उपसभापतिजीले हामी सबैले त्यहाँका सबै तहका नेताहरूसँग कुराकानी गरिरहेका छौँ, पार्टीको ग्रासरूट पार्टीको तल्लो तहका सबै साथीहरू चाहिँ कसरी तपाईँहरू एकै ठाउँ चाहिँ भएर अगाडि बढ्नुहुन्छ भनेर चिन्तित हुनुहुन्छ आज। त्यसो भएको हुनाले यो हामी चाहिँ विनाशको बाटोतर्फ अगाडि नबढौं, हामी सबै एक भएर बढौं भन्ने हामी सबैको चाहिँ आग्रह पनि छ।
1: हुन त अब धेरै पटक हामीले छलफल गरेका छौँ, बहस पनि गरेका छौँ, होइन अब एकै कुरालाई धेरै पटक चाहिँ दोहोऱ्याइराख्ने विषय पनि हुँदैन, तर अब एक ढिक्का बनाऊ, एकजुट बनाऊ, तपाईँ आउनुहोस् भन्ने चाहिँ एउटा मध्यमार्गी एउटा प्रस्ताव हुन्छ नि त, त्यो बाटो चाहिँ उहाँ पनि अटाउने बाटो सम्मान खोज्नु भएको छ नि त, होइन त्यो सम्मान
2: ब्ल्याक एन्ड व्हाइटमै हामी हाम्रो आदान प्रदान भइराखेका छ नि पार्टीका महाधिवेशनसँग सम्बन्धित सबै समितिहरूमा उहाँहरूलाई यो चाहिँ अहिलेको संस्थापन इतर साथीहरूलाई सहभागी गराउने महाधिवेशनसँग सम्बन्धित सबै साथीहरूलाई त्यसरी महाधिवेशनको लागि व्यवस्थापन समिति बनाउने त्यसमा सहभागी गराउने होइन, त्यसपछि एउटा राजनीति संयन्त्रको प्रस्ताव पनि आएको छ, राजनीति संयन्त्र बनाउने प्रस्ताव छ, त्यसमा दुवै पक्षको साथीहरू नेताहरू राखेर चाहिँ नि त्यो राजनीतिक संयन्त्रका मार्फत केही विवादहरू आयो भने समाधान गर्ने भन्ने प्रस्ताव पनि आएको छ। त्यसो भएको हुनाले मलाई लाग्छ हाम्रा मतमतान्तरहरू साँगुरिँदै गएका छन्, त्यसलाई चाहिँ केही दिनभित्रमा हामी टुङ्गो लगाउँछौ, मलाई विश्वास छ धेरै दिन लाग्दैन।
1: होइन गुरुजी, अब एउटा खबर आयो कि सर्वोच्चका तीन न्यायाधीशलाई राजीनामा गर्न सरकारले दबाव दिएछ, होइन सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिफुयाललाई राजीनामा देऊ नत्र भने महाभियोग लाउँछु भन्ने खालको धम्की दिएको भन्ने एउटा रिपोर्ट आएको विषय आयो। त्यसमा चाहिँ एमनेस्टी इन्टरनेशनल, ह्युमन राइट्स वाच र सीआईसीजेले चाहिँ यसमा दावी गरेका छ। अब यो हुँदै गर्दाखेरि के हो, सरकार फेरि न्यायालयतर्फ लाग्यो हो अहिले?
2: होइन, नेपालको राजनीतिमा के अभ्यासहरू भएका छन् पछिल्ला दिनमा, 64 सालमा नेकपा माओवादीले ठूलो पार्टी भएपछि चाहिँ यो अभ्यास चाहिँ सबैतिर सबै संस्थाहरूलाई, राष्ट्रिय संस्थाहरूलाई आफ्नो अधीनमा राख्ने र एउटा सार्वभौम संस्थाहरूलाई, अदालत भनेको स्वतन्त्र जसलाई न्यायपालिका भन्छौँ हामी, होइन त्यसलाई चाहिँ आफ्नो कार्यक्षेत्रमा चाहिँ स्वतन्त्रतापूर्वक काम गर्न दिनुपर्छ, होइन त्यसमाथि पनि हस्तक्षेप गर्ने प्रयत्न भएको थियो, आर्मी नेपाल आर्मीमाथि हस्तक्षेप गर्ने प्रयत्न भएको थियो हिजो, होइन 74 पनि नेकपाले बहुमत प्राप्त गरेपछि त्यतिखेर पनि चाहिँ त्यो प्रयत्न भएको थियो र अहिले फेरि त्यो प्रयत्न चाहिँ शुरू भएको छ। त्यो दुर्भाग्यपूर्ण प्रयत्न हो, कार्यकारीको छाया अदालत हुनै सक्दैन, कार्यकारीले आफ्ना संयन्त्रहरूलाई राम्रो चलाए भइहाल्यो, यो प्रजातन्त्रको जुन मौलिकता हो, होइन चाहिँ जुन सेपरेसन अफ पावरको जुन सिद्धान्त हो, शक्ति पृथकीकरणको सिद्धान्त, कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका लोकतन्त्रका अभिन्न अङ्गहरूले आफ्नो क्षेत्रमा स्वतन्त्रतापूर्वक काम गर्ने हो, नियम कानून संविधानको अधीनमा रहेर। त्यसो भएको हुनाले जुन कुरा अहिले तपाईँले उठाउनु हो यो आपत्तिजनक कुरा हो, दुर्भाग्यपूर्ण कुरा हो र अदालतमाथिको हस्तक्षेप नेपाली जनतालाई सही हुँदैन।
1: तर अब सरकारले त भनेको छ नि तपाईँहरूको प्रशस्त गर्नुहोस् तपाईँहरू भनेर आन्तरिक रूपमा दबाव गएको विषय छ, होइन
2: न्यायालयले
1: गर्दाखेरि चाहिँ अब भोलि त न्यायालयको स्थिति के हुन्छ, तपाईँहरूको भूमिका के हुन्छ?
2: दबाव दिने होइन न्यायालयलाई, अब हामीले अस्ति पनि सुन्यौं नि संवैधानिक अङ्गका पदाधिकारीलाई बोलाएर चाहिँ नि तपाईँ मुद्दा चलाउनुहोस् भनेर चाहिँ घण्टौं चाहिँ नि होइन निजी सचिवालयमा राखेर दबाव दिएको भन्ने पनि सुन्यौं, आज यो कुरा आइराखेको छ। यो चाहिँ प्रजातन्त्रको जुन स्वस्थ अभ्यास हो नि त्यसको विपरीत हो, यो अहिलेको शासन प्रणालीलाई जसरी अभ्यास गर्नुपर्ने हो यसलाई चाहिँ तानाशाहीको चाहिँ बुटले कुल्चिने जुन प्रयत्न देखिँदैछ यो दुर्भाग्यपूर्ण छ, यो नेपाली जनतालाई के मार्छ भने सही छैन।
1: अनि यो राजदूत नियुक्तिको प्रक्रिया पनि ढिलाइ भएको छ, संवैधानिक नियुक्तिका प्रक्रियाहरू पनि ढिलाइ भइरहेका छन्, होइन तत्कालीन अब राजनीतिक नियुक्तिलाई हटियो,
2: हो सरकारको अकुशलता हो, सरकारको असफलता हो, यो चाहिँ सरकारले चाहिँ कुनै भेस्टेड इन्ट्रेस्ट, कुनै अभिष्ट चाहिँ खास खास नियोजित उद्देश्य राख्यो भने ढिलाइ हुन्छ, नभए चाहिँ निष्पक्षतापूर्वक चाहिँ नि नियुक्ति गर्ने हो भने त्यसमा केही पनि ढिलाइ हुँदैन। जसरी आवेदनहरू आएका छन् होइन, राजदूत नियुक्तिमा त आवेदनै माग गर्नुभएको थियो उहाँहरूले, होइन संवैधानिक अङ्गका नियुक्तिहरूमा चाहिँ निश्चित मापदण्ड अनुसार चाहिँ योग्यता पुगेका व्यक्तिहरू नियुक्ति गर्ने चाहिँ कानुनी प्रावधान छ, व्यवस्था छ, त्यसलाई अनुसरण गरेर त्यो प्रक्रियामा प्रवेश गरेर नियुक्तिको प्रक्रिया किन ढिलाइ गर्ने? कामहरू सबै ढिलो भएर विलम्ब भएर राष्ट्रको बहुमूल्य समय खेर गइरहेको छ, त्यसमा के सरकार गम्भीर हुनुपर्छ? राजनीतिक नियुक्तिको ढिलाइले कूटनैतिक सम्बन्ध जुन उचाइमा हामीले निरन्तर चाहिँ हामीले काम गरेर पुर्याउनु पर्ने अवस्था छ, होइन त्यो ठुल्ठुला दात्री राष्ट्रहरू चाहिँ छिमेकी राष्ट्रहरूसँगको सम्बन्धलाई चाहिँ हामीले अहिलेको समय अनुकूल बनाउनु छ, होइन घनिष्ठ बनाउनु छ, सुमधुर बनाउनु छ, त्यसका लागि काम गर्नु छ। यो ढिलाइले त यो त हाम्रो लागि नै ठुलो क्षति पुग्दैछ नि त, यसले दूरगामी प्रभाव पार्दैछ नि, यसमा चाहिँ ढिलाइ गर्नु सरकारको ठुलो कमजोरी हो।
1: तर सरकारले सुकुमासी समस्या समाधानको विषयमा जुन किसिमले पहल कदमी गर्यो, तर अहिले चाहिँ जहाँ जहाँ नागरिकता छ तपाईँहरूको जिल्ला जुनमा चाहिँ नागरिकता जारी भएको छ त्यही फर्किनुहोस् भन्ने छ, होइन यो समस्या बल्झिने भयो कि समाधान हुने भयो?
2: अब यो यसो धपाएर नागरिकलाई बसेको ठाउँ ठिक छ, बसेको ठाउँ उपयुक्त थियो कि थिएन त्यो हेर्ने हो, अध्ययन गर्ने हो, र सुकुमवासी यो देशका नागरिक हुन्, यो देशको यो माटोमा यदि यसलाई चाहिँ 2 करोड टुक्रामा भाग गर्ने हो भने एक टुक्रामा उनीहरूको पनि हक छ। गोपी शेरचन्दको कविता मैले अहिले सम्झेँ, यदि यो देशलाई 1 करोडौं टुक्रामा भाग लगाउने हो भने एउटा टुक्रामा मेरो पनि हक हुनेछ, उहाँले एउटा कवितामा भन्नुभएको छ। मैले भन्न खोजेको के कुरा के हो भने नेपाली नागरिकहरू जो जहाँ बसोबास गरेका थिए उनलाई त्यहाँ भन्दा अन्यत्र सार्नुपर्ने अथवा भूमिहीन नागरिकहरूलाई चाहिँ नि भूमि दिनुपर्ने घरवासको व्यवस्था गर्नुपर्ने राज्यको दायित्व हो। अहिले चाहिँ नि एकदमै चाहिँ उनीहरूलाई चाहिँ घरबार विहीन घरवास विहीन बनाएर चाहिँ एक त चाहिँ सुकुमवासीको जुन प्रताडनामा उनीहरूले झेलिरहेका थिए उनीहरूलाई आफ्नो जिल्ला जाऊ भन्नु त्यो जिम्मेवार काम होइन, राज्य अभिभावक हो, सबै नागरिकको अभिभावक अभिभावकत्व उसले ग्रहण गरेको हुन्छ होइन, त्यो संवैधानिक उसको चाहिँ के हो भने जिम्मेदारी हो, दायित्व हो, त्यो जिम्मेदारी र दायित्वबाट च्युत भएर सरकारले चाहिँ आफ्नै जिल्लामा जाऊ, आफ्नै ठाउँमा जाऊ, बाँचे बाँच मरे मर भन्ने शैलीको व्यवहार गर्नु यो नेपालको दुर्भाग्य हो।
1: एउटा कुरा घिमिरेज्यूमा जान जाँदै तपाईँकै प्रदेशका पूर्व मुख्यमन्त्रीले त सभापतिलाई परिचालित भन्नुभयो नि त होइन,
2: अहिले अब त्यस्तो चाहिँ कुरा कल्पना पनि गर्न सक्दैन, हेर्नुहोस् कल्पना पनि गर्न सक्दैन सबैको, उहाँले बोल्ने साथीको पनि जसलाई आरोपित गर्नुभयो उहाँको पनि नेपाली कंग्रेस पार्टीमा ठूलो योगदान छ, उहाँहरू संघर्षबाट आउनुभएको, त्यसैले बोल्ने साथीलाई पनि म विनम्रतापूर्वक सुविचारित भएर बोल्न आग्रह गर्छु र यस्तो कुराको हामी कल्पना पनि गर्न सक्दैनौ। पार्टीमा लागेको व्यक्ति चाहिँ आफ्नो विवेकले आफ्नो क्षमताले आफ्नो समर्पणले काम गरिराखेका हुन्छ होइन, त्यसो भएको हुनाले बेबुनियाद हामीले कसैलाई पनि आरोपित गर्नु हुँदैन, मन परेन भनेर चाहिँ प्रश्न उठाउनु हुँदैन, मन पर्दा अङ्गमाल गर्ने, मन नपर्दाखेरि तथानाम गाली गर्ने काम हामीले गर्नु हुँदैन, त्यो प्रजातान्त्रिक संस्कार होइन, यो हाम्रो भण्डारमा त यो गाली भन्ने कुनै शब्दावली नै छैन, हामी सबैलाई प्रेमपूर्वक सबै एकै ठाउँ हामी भेला भएर अगाडि बढौँ भन्न चाहन्छौ हामी।
1: हस् महामन्त्रीजी, यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद, नमस्कार।
2: तपाईँलाई
1: नेपाली कंग्रेसका महामन्त्री गुरुराज घिमिरे आदरणीय श्रोता नेपाली बसमा छोटो विषय हुन्छ, विषयपछि पुनः उपस्थित हुनेछ।
3: ए भतिज, त एकाएक शाकाहारी भइसले कमजोर होला है कमजोर।
4: ल काका, भेजिटेरियन हुँदै म कमजोर भइन्छ र, बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
3: जे पाए त्यही खालास अनि रोगले समात्ला।
4: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ, न रोगको डर न त पैसा नै धेर लाग्ने।
5: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
6: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।
3: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
7: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा, मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
8: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

सर एलजीले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज अब किफायती मूल्यमा रेफ्रिजरेटर वासिङ मसिन एसी को कम्प्लिट रेन्ज 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई नागरिकता भए पुग्छ हरेक घरको खुसी घर घरमा एलजी एलजी लाइफ्स गुड

0: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास,
0: आईएमई गरौं।
2: ए भतिज, तँ त एकाएक शाकाहारी भइस रे, कमजोर होलास है कमजोर।
3: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि।
2: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
3: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
5: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुटेकको उत्पादन।
2: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
6: यो नेपाली रेडियो नेटवर्क,
7: हरो विषयमा दरो बहस, नेपाली बहस।
8: यस नेपाली बहसका साथमा
9: प्रीति तयारी चौचौ, ग्लोबल आईएमई ब्याङ्क, सबैका लागि ब्याङ्क,
10: डिस होम इन्टरनेट।
11: आजले सोचाइ तिग्रामी नेपाली बसमा छौं र नेपाली बसमा हामी चर्चा गरिरहेका छौं र विशेष गरी देशको न्यायालयको विषयमा आज हामी चर्चा गर्न चाहन्छौं, जसका निम्ति यतिखेर प्रत्यक्ष रूपमा हामीसँग जोडिनु भएको छ अधिवक्ता सुशील सापकोटा। सापकोटाजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा यहाँलाई स्वागत छ, नमस्कार।
12: हजुर नमस्कार।
11: सर्वोच्चका तीन न्यायाधीशलाई राजीनामा गर्न सरकारले दबाव दिएछ, यस्तो गर्न मिल्छ सरकारले?
12: सर्वोच्च अदालतका तीनजना न्यायाधीशलाई
11: राजीनामा दिन दबाब दिएको विषय आयो क्या बाहिर?
12: दबाब दिएको विषयमा शुक्रबार एमनेस्टी इन्टरनेशनल नेपाल, ह्युमन राइट वाच र इन्टरनेशनल कमिशन अफ जुडिसले चाहिँ एउटा विज्ञप्ति निकालेर राजीनामा गर्न दबाब दिएको भन्ने कुरा आयो। तर सरकारको तर्फबाट कानून मन्त्रीको बीबीसँग भएको अन्तर्गत पनि मैले सुने, त्यहाँ चाहिँ त्यस्तो कुनै पनि दबाब दिएको छैन भन्ने कुरा आयो हेर्नुहोस्। तर यहाँ मनिवेदन के गर्न चाहन्छु भने, कुनै पनि व्यक्तिप्रति लक्षित गरेर कुनै पनि पूर्वाग्रह वा योजना बनाएर हामीले मायाबिग लगाउनु चाहिँ उपयुक्त हुँदैन, विधिको शासनभन्दा बाहिरको विषय हो त्यो। तर एउटा प्रश्नसँगै के छ भन्नुहुन्छ भने, सर्वोच्च अदालत भनेको देशको सर्वोच्च न्यायालय हो, सर्वोच्च न्यायालयमा त्यहाँभन्दा माथि न्यायिक उपचार प्राप्त गर्ने ठाउँ छैन नागरिकको लागि, र त्यहाँबाट आम नागरिकले प्राप्त गर्दै गरेको न्याय चाहिँ कति जनअपेक्षित छ भन्ने कुरा विवेचना गर्न सरकारले न्यायपालिकालाई आफ्नो परिवर्तन गर्नुपर्छ भन्ने कुरा पनि अति नै महत्वपूर्ण अवस्थामा पुगेको छ। यदि केही स्थितिमा केही पहुँच भएका व्यक्तिको लागि चाहिँ पाउने न्याय र आम नागरिकले पाउने न्यायमा विभेद हुँदै गयो भने अर्को क्रान्ति पनि यो देशमा हुन सक्छ। त्यसो हुँदाखेरि मैले निवेदन गर्न खोजेको के हो भने, कुनै व्यक्तिलाई लक्षित गरेर मायाबिग लगाउनु हुँदैन, पूर्वाग्रह राखेर हुँदैन, तर समग्र न्यायपालिकाको आमूल रूपान्तरण गर्नुपर्छ।
11: आवाज अलिकति क्लियर आएन सुशीलजी, तपाईँको आवाजमा अलिकति क्लियर आएन प्लिज, यो नेटवर्कको समस्या हो वा चाहिँ कन्टिन्यू गर्नु न।
12: हजुर
11: सुन्दै हुनुहुन्छ?
12: अहिले मेरो निवेदन गराइ के हो भने, कुनै पनि व्यक्तिलाई लक्षित गरेर महाभियोग लगाउनु हुँदैन, तर देशको न्यायपालिका भनेको समग्र आम नागरिकको आस्थाको प्रतीक हो, त्यहाँबाट जनताले पाउने न्यायमा विभेद हुन्छ, र न्याय चाहिँ सीमित व्यक्तिको कब्जामा जाँदैछ भने न्यायपालिकामा रूपान्तरणको लागि न्यायपालिकाका समग्रगत स्वरूपलाई रूपान्तरण गर्नु जरूरी छ र त्यो आवश्यकता पनि छ। तर त्यसको अर्थ चाहिँ केही टार्गेटेड व्यक्तिलाई फलाना फलानालाई लगाउने भन्ने भन्नु भएन, कार्यक्षमताको अभाव छ, न्याय क्षमता छैन भने छनौट गरेर न्यायपालिकालाई चाहिँ आम नागरिकसम्म विश्वास पुर्याउनका लागि असफल हुनुभएका न्यायाधीशहरू पनि सर्वोच्चमा हुनुहुन्छ भने उहाँहरूमाथि मायाबिग लगाउनुपर्छ, र उच्च अदालतको संरचना पनि परिवर्तन गर्नुपर्छ, तर व्यक्ति लक्षित भएर चाहिँ गर्नु हुँदैन। र यो एमनेस्टी इन्टरनेसनल सहितका मानवाधिकार आयोगले
11: न्यायपालिकाको निष्पक्षतामाथि त प्रश्न उठ्यो नि त, होइन? अहिले पछिल्लो समय पनि
12: एकदम प्रष्ट रूपमा प्रश्न उठेको छ। एउटा आम नागरिकले पाउने न्याय चाहिँ कदापि पनि, मैले भने कदापि पनि जनअपेक्षित छैन, यस्ता फैसला आउन थाले सर्वोच्च अदालतबाट पनि, जहाँ न्याय प्रमाणमा होइन न्याय पहुँचमा न्याय केही व्यक्तिहरूले इजलासमा बसेर मैले गरेको फैसला नै संविधान हो, मैले गरेको निर्णय नै कानून नै मै बनाउँछु भन्ने आशयले निर्णय आउन थालेका छन्। र त्यो अत्यन्त दुर्भाग्य यो देशको न्यायपालिकाको लागि, र यदि यही स्थितिमा छोड्ने हो भने आम नागरिकको लागि न्यायकामा पहुँच हुँदैन, र त्यसको लागि चाहिँ न्यायपालिकामा तपाईँले भन्नुभयो जस्तो तीनजना माननीय न्यायाधीशहरू जो सूचीक्रममा चाहिँ हुनुहुन्थ्यो, उहाँहरूको बाहेकका पनि अरू धेरै न्यायाधीशहरूलाई हामीले छानबिन अनुसन्धान फसलामा र कार्य समर्थन हेर्नुपर्छ, त उहाँहरूलाई टाढा गरेर ल्याउनु चाहिँ हुँदैन र न्यायपालिका सुधारको लागि चाहिँ जरुरी छ। अहिले
11: आज तपाईँले देखिराख्नु भएको छ होइन, प्रदेशमा सत्ताको लुछाचोडी छ, भागमण्डामा एमाले कंग्रेस र माओवादी नेकपा बीच दौडधुप पनि छ, चौरासीमा हुने स्थानीय चुनाव र प्रदेशसभाको चुनावको यतिखेर कस्तो प्रभाव पर्न सक्छ, यसको आकलन कसरी गर्न सकिन्छ सुशीलजी?
12: यस्तो हुन्छ, हामीले एउटा कुरा के मानौ भने स्पष्ट र सक्षम हामीलाई एउटा प्रतिपक्ष चाहिन्छ गणतन्त्रमा, लोकतन्त्रमा। तर प्रतिपक्षहरू कस्ता भए भन्नुहुन्छ भने सत्ताको लुछाचोडीमा फागुन 21 चुनावपछि पनि नेकपा एमाले, नेपाली कांग्रेस र तपाईँको नेकपाले चाहिँ पाठ सिकेको रहेनछन् यिनीहरूले। हेर्नु, सत्तामा भोग गरेर सत्ताको लुछाचोडीले गर्दाखेरि भदौ 24 अवस्था आएको हो, त्यो अवस्थामा उनीहरू सिकेर अझै पनि उनीहरूलाई दलीय भागभण्डा चाहिएको छ, उनीहरूलाई अझै पनि राजनैतिक भागभण्डा चाहिएको छ, अझै पनि सत्ता चाहिएको छ, कुर्सी चाहिएको छ, जनताको अपेक्षित कामको लागि हामी अघि बढ्नुपर्छ भन्ने भावना देखिएन। र ती व्यवस्था मैले अघिल्लो प्रश्न पनि न्यायपालिकाका तीनजना न्यायाधीशहरूमा म आयोग लगाउने, सपना मल्ल, प्रधान कुमार रेग्मी श्रीमान, हरिपयन श्रीमान लगायत तिनजना श्रीमानमाथि म आयोग लगाउने प्रस्तावलाई पनि यताकता घुमरो तरिकाले सत्ताको खेल त होइन यो भन्ने पनि हामीले बुझ्नुपर्ने हुन्छ। त्यसकारणले मैले निवेदन गर्न खोजेको के हो भने नेपाली जनताले चाहेको सुशासन हो, सक्षम न्यायपालिका हो, त्यसको लागि यी दलहरू असक्षम भए आउँदो स्थानीय चुनावमा पनि यी दलको यो भागभण्डाको लुछाचोडीले चाहिँ यिनीहरूको हविगत चाहिँ फागुन 21 सरहमा पुग्छ, सुध्रन सकेनन् भने भन्ने चाहिँ मलाई लाग्छ।
11: अब अहिलेको अवस्थामा विगत 35 वर्षदेखि दलीय आवरणमा विद्यार्थी राजनीति र कर्मचारी संगठन खारेजलाई आत्मसात गरेर बस्नुले अब कंग्रेस, एमाले, नेकपा र उहाँहरूको भातृ संगठन विद्यार्थी संगठनहरू पनि मौन भएर बस्नु भएको स्थिति छ होइन। विद्यार्थी र राष्ट्र सेवक कर्मचारीमा दलीय आवरणलाई आफ्नो राजनैतिक कमजोरी भएको स्वीकार्ने हो कि, वा चाहिँ दलहरूलाई आफ्नो जनविश्वास गुमेको आकलन गर्न सकिन्छ अहिलेको पछिल्लो परिस्थिति हेर्दा?
12: यस्तो हुन्छ, उहाँहरूले आफ्नो हिजोको दिनमा भएका निजामती कर्मचारी वा कर्मचारी संयन्त्रभित्र आफ्नो दलीय संगठन विस्तार गर्ने, विद्यार्थीमा राजनीतिक दलको संगठन विस्तार गर्ने जस्ता कार्यहरूमा आफ्ना ग्लानी उहाँहरूलाई छैन, किनभने उहाँहरूका केही अग्रपन्थीका नेतृत्व परेका व्यक्तिहरूले भड्काइरहेको सामाजिक अभिव्यक्ति दिइरहेको हामी सुनिरहेका छौँ। तर उहाँहरूमा चाहिँ के रह्यो भने जनताको विश्वास चाहिँ देखिएन। अहिले जनताले के मानेनन् भने यी दलहरूले हिजो राजनीतिक भागभण्डामा न्यायलाई पनि नियुक्ति गरे र

0: यता उहाँको त अभिव्यक्ति थियो र त्यस्तै हाम्रा केही काम व्यवसाय साथीहरूले पनि त्यो अभिव्यक्ति दिँदै गरेको म सुन्दैछु। यी अभिव्यक्ति भनेका के हुन् भन्दाखेरि समाजलाई बिथोल्ने, शान्ति सुव्यवस्था कायम नगर्ने, हिजो कमाएर खाने सहजै न्यायपालिकामा दुई चारजना व्यक्ति दुई चारजना अधिवक्ता कानून व्यवसायीहरूको हालीमुहाली हुने प्रक्रियालाई नै निरन्तरता दिनुपर्छ भन्ने आशयमा लागेको मात्रै हो यो, अन्यथा उहाँहरूले आत्मसात गरेको चाहिँ अनुभूति हुँदैन।
1: र यो कुमार बेन सुटुक्को भारत गएको विषय पनि यतिखेर व्यापक रूपमा आएको छ होइन, अब कूटनीतिक सम्बन्धको हिसाबले वा भ्रमणै प्रधानमन्त्रीको भ्रमणकै चाँजो बाजो मिलाउने हो भने पनि परराष्ट्र मन्त्रालय अन्तर्गत जाने विषय थियो किनभने राष्ट्रसभा सभापति अब चीन भ्रमण जाँदै हुनुहुन्छ। यसो हेर्दाखेरि चाहिँ कतै हिजो बोलाउँदा नजाने बोला भन्न जाने भएको त होइन यो सुशीलजी?
0: होइन, मलाई के लाग्छ भने यदा कदा त्यसरी सरकारको निर्णय पाल्टीगतको निर्णय बिना नै पठाइएको हो भने उहाँलाई पठाउने कार्यलाई चाहिँ त्यति हामी कूटनीतिक रूपमा त्यति परिपक्व निर्णय भएर मान्न सक्दैनौँ हेर्नु फेरि हो भने है। तर उहाँ व्यक्तिगत काममा जानुभएको हो कि सरकारको काममा जानुभएको कि जानुभएको छ कि छैन भन्ने कुराको नै स्पष्ट आभास नभइकन त्यहाँसम्म हामी प्रवेश गर्नु भएन। तर यदि त्यसरी पठाइएको व्यक्तिगत रूपमा हो भने त्यो कूटनीतिक सम्बन्धको लागि त्यति राम्रो सम्बन्ध मानिँदैन, त्यसो गर्नु हुँदैन, त्यो गर्नु भनेको चाहिँ हिजका दलको अभिगतसँग पनि हामी अघि बढ़िरहेको देखिन्छ। र अर्कोतर्फ मैले पार्टी सभापति रवि लामिछानेको चीन भ्रमणलाई चाहिँ यो दलीय जुन सत्ताधारी दलको चाहिँ सभापति आफै जाँदाखेरि यहाँ देशमा भएको सरकारको समन्वय पनि त्यहाँबाट हुन्छ र सत्ताधारी दल भनेको नै सरकारको एउटा अङ्ग हो भनेर हामीले मान्नुपर्छ, किनभने लोकतान्त्रिक गणतन्त्र संसदीय व्यवस्थामा दल विहीनको सरकार हुँदैन र यो दल राष्ट्रपाकै दलको सरकार भएको हुँदाखेरि राष्ट्रपाको सभापति जानु भनेको चीनमा चाहिँ त्यसले चाहिँ चीनसँग दलीय सँगसँगै सरकारको पनि सम्बन्ध विस्तार गर्नका लागि देशको कूटनीतिक सम्बन्ध स्थापना गर्नका लागि त्यसले चाहिँ सहयोग गर्छ त राम्रो हो। देशका सीमा सम्बन्धमा लिपिया धुराका समस्या चीनसँग पनि जोडिएको छ र त्यहाँ पनि यो स्वस्थ आवास उठोस्, देश जनताले यो सरकारबाट खोजेको अपेक्षालाई प्राप्त गर्न सकुन्, अन्यथा यो सरकार पनि असफल भयो भने यो देशमा जनताले आशा गर्ने ठाउँ केही पनि छैन, किनभने विगतका 35 वर्षमा देखाएको अभिगतमा यो सरकार फर्केर गयो, आफ्नै बीचमा विभाजन गर्न थाल्यो भने दुर्भाग्य हुन्छ।
1: हस्, सुशीलजी, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
0: हस्, नमस्कार।
1: आजले श्रोता नेपाली बहसमा छोटो विश्राम छ, विश्रामपछि पालिका बहसमा उपस्थित हुनेछौं।
2: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं, जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौं।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश हो,
1: डिश हो खुशीको कनेक्शन।
2: स्थानीय तहको आवाज र अभ्यासलाई देशव्यापी गराउन नेपाली बहसमा पालिका बहस पनि बिहान 6 बजे देशैभरि पालिका बहस।
3: आजले श्रोता हामी पालिका बसमा उपस्थित भएका छौं र पालिका बसमा विशेष गरी स्थानीय तहका काम कारवाही अधिकारका कुराहरूलाई हामी जोड्ने गर्दछौं र पालिका बहसमा उहाँले गरेका राम्रा कामका बारेलाई उठान पनि गर्ने गर्दछौं र स्थानीय तह आइसकेपछि जनताले घर नजिकको सरकारको प्रत्यावर्ति गर्न पाए त उहाँहरूले चाहिँ आफ्नो कार्यकालभरि आफ्नो अवधिभरि के काम गर्न सक्नुभयो त, जनतालाई डेलिभरी दिने कुरामा पालिका सरकारहरू सक्षम छन् त, स्थानीय तहहरू सक्षम छन् त। आजको पालिका बसमा हामी परिचर्चा गर्न चाहन्छौ सुर्खेतको बराताल गाउँपालिकाका अध्यक्ष भीमबहादुर भण्डारीसँग हामी कुराकानी गर्नेछौ र उहाँसँग विशेष गरी स्थानीय तहले अंगीकार गरेका विषयहरू र स्थानीय तहले आफ्नो जिल्लामा अर्थात आफ्नो नगरमा अर्थात आफ्नो गाउँपालिकामा स्थानीय तहमा गरेका कामहरू, किनभने पर्यावरणको विषय, शिक्षाको विषय, स्वास्थ्यको विषय, काम कर्तव्य र अधिकारका विषय, उहाँहरूलाई दिएको संघ सरकारले दिएको अधिकारलाई उहाँहरूले प्रत्यापन गर्न पाउनु भएको छ त, स्थानीय तह प्रदेश बीच संघ बीचको समन्वयता कस्तो छ त, आज यसै विषयमा कुराकानी गर्दैछु। भीमजी, पालिका बसमा यहाँलाई स्वागत छ, नमस्कार।
4: नमस्कार हजुर, धन्यवाद।
3: अब सुर्खेतको बराताल गाउँपालिकाको बारेमा छोटो भन्नुहोस् त, त्यो गाउँपालिका अब तपाईँको कार्यकालको अब अन्तिम अन्तिम चरणमा हुनुहुन्छ होइन, कतिको काम गर्न सक्नुभयो, जनतालाई कतिको खुशी पार्नुभयो, स्थानीय तह भएको अनुभव गरे कि गरेनन् जनताले?
4: बराताल गाउँपालिका एउटा कर्णाली प्रदेश सुर्खेत जिल्लाको नजिकै कर्णाली प्रदेश राजधानीसँग जोडिएको गाउँपालिका हो। हामी स्थानीय सरकार नेतृत्व सम्हालिसकेपछि एउटा मात्रै उद्देश्य राखेका छौं, हरेक नागरिकको जीवनमा सकारात्मक परिवर्तन ल्याउने असल अभिभावक र एउटा जिम्मेवार सन्तानका रूपमा हामीले चाहिँ नागरिकलाई सेवा प्रदान गर्ने एउटा प्रयास गरेका छौं। विशेषत हाम्रो क्षेत्रमा हामीले विकास निर्माणका अन्य पूर्वाधार भन्दा पनि नागरिकको जीवनमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यका साथ कामहरू निरन्तर अगाडि बढ़िरहेको परिस्थिति छ। सबैभन्दा पहिले त हामीले नीतिगत सुधार तर्फ चाहिँ हामीले संघीय र प्रदेश सरकारमा बनेका ऐनहरूको कार्यान्वयन गर्ने र कानूनको अध्ययनमा रही हामीले चाहिँ स्थानीय सरकारको एकल अधिकारभित्र रहेका नीति नियम, निर्देशिका र कार्यविधिहरू कार्यान्वयन निर्माण गरी कार्यान्वयन गर्ने र गाउँपालिकामा सेवा प्रवाह सहज गराउने र पारदर्शी जनमैत्री गराउने उद्देश्यले हामी निरन्तर कामहरू अगाडि बढ़ाइराखेका छौं। भौतिक पूर्वाधार निर्माणका कामहरू, भवन, वडा कार्यालयहरू, स्वास्थ्य संस्थाहरू, शैक्षिक संस्थाहरूका कामहरू स्तर उन्नति गर्ने, आवश्यक भएका ठाउँमा निर्माण गरेर शैक्षिक क्षेत्रलाई पनि अगाडि बढ़ाइराखेको परिस्थिति छ। हाम्रो चाहिँ अब यो विशेष गरेर ग्रामीण क्षेत्र एकदम पूर्वाधारका क्षेत्रमा चाहिँ हामीले अलिकति मजबूत पूर्वाधारहरू निर्माण गर्ने र स्थानीय सरकारको स्रोत र साधनलाई प्रयोग गरेर सड़कहरूको स्तर उन्नतिका कामहरू, संघीय सरकारका बजेटहरूलाई कार्यान्वयन गर्ने र सम्भव भएसम्मका सड़कहरूमा कालो पत्रे गर्ने र विशेष गरेर निरन्तर सेवा प्रवाह, निरन्तर सवारी साधन र नागरिकको स्वास्थ्यका लागि हामीले सड़कहरूको स्तर उन्नतिको कामहरू पनि गरिराखेको परिस्थिति छ।
3: आफ्नो अधिकारलाई कार्यान्वयन गर्न सक्नुभयो त यो अवधिभर?
4: हामीले चाहिँ विशेष गरेर स्थानीय सरकारको एकल अधिकारभित्र पर्ने जति पनि आफ्नो चाहिँ नीति निर्माणका कुराहरू कार्यान्वयन गरेर, नीति निर्माण गरेर कार्यान्वयन गर्ने कुरामा चाहिँ अगाडि बढ़ेका छौं।
3: तर अब स्थानीय तह आइसके पछाडि चाहिँ होइन, अब धेरै नागरिकहरूले भन्छन् क्या, घर घरमा सिंहदरबार त आयो तर सिंहहरू मात्र जन्मिए, राम्रो काम हुन सकेन, सुशासन हुन सकेन, आफ्ना लागि मात्र गरे, जनताको लागि गर्न सकेनन् भन्ने खालका विषयहरू पनि उठ्छन् होइन। तपाईँको हकमा के भएको छ त्यहाँ चाहिँ हरेक

जसमा चाहिँ हामीले चाहिँ यहाँले भने जस्तै गरेर स्थानीय सरकारले मैले अघि पनि भने स्थानीय सरकार असल अभिभावक र कुशल सन्तानका रूपमा चाहिँ सेवा प्रवाह हामीले गर्ने एउटा प्रयास गरेका छौं। नदीले कटान गरेका बस्तीहरूमा चाहिँ स्थानीय स्रोतले भ्याएसम्म झोलुङ्गे पुलहरू जोड्ने र त्यहाँबाट आउट जाउटमा सहज विद्यार्थीहरूलाई नजिक विद्यालयको कुरा बिरामीहरूलाई चाहिँ सहज आफ्नो स्वास्थ्य संस्थामा पुग्ने र किसानहरूलाई चाहिँ आफ्नो उत्पादनलाई चाहिँ सहज हिसाबले चाहिँ गाड़ीको पहुँचसम्म पुर्याउने कामहरू निरन्तर हामीले प्रयास गरिरहेका छौं र भइरहेका छन्। खानेपानी सरसफाईको क्षेत्रमा पनि एक घर एक धाराको लक्ष्य लिएर ब्राताल गाउँपालिका सुरक्षित खानेपानी प्रत्येक नागरिकको अधिकारको मान्यता राखेर निरन्तर रूपमा अगाडि बढ़िरहेको छ। हामीले धेरै काम एक घर एक धारा खानेपानीको काम पनि नागरिकको घर दैलोमा पुगाउने एउटा प्रयत्नमा छौं र धेरै कामहरू हामीले सम्पन्न पनि गरिसकेका छौं। स्वास्थ्य क्षेत्रमा हामीले प्रत्येक नागरिकको घर दैलोमा चाहिँ हामीले स्वास्थ्य सेवा शिविर मार्फत हाम्रो भूगोलले गर्दा हामीसँग सुविधा सम्पन्न हस्पिटलहरू चाहिँ छैन। आधारभूत स्वास्थ्य संस्थाहरू चाहिँ निरन्तर हामीले प्राथमिक उपचारहरू दिने गरिराखेका छौं भने शिविरमा विश्वशक्ति सहितको शिविर हामीले गुणस्तरीय सेवा प्रवाह गर्नका लागि हामीले निरन्तर रूपमा चाहिँ स्वास्थ्य सेवाहरू प्रवाह गरिरहेका छौं, जसमा चाहिँ हाम्रा नागरिकले चाहिँ वर्षौंदेखि थलिएर बस्नु परेको परिस्थिति थियो। त्यसमा चाहिँ हामीले जुन एउटा स्वास्थ्य सेवामा हाम्रो बुढाताल गाउँपालिका संवेदनशील र मानवीय प्राथमिकताको स्थानीय सरकार असल अभिभावक र जिम्मेवारी सन्तानको सेवा प्रवाह गरेका छौं। दाँत दुखेर वर्षौंदेखि पीड़ामा रहेर आएका नागरिकको उपचारदेखि दाँत नभएका ज्येष्ठ नागरिकहरूलाई नयाँ दाँत राख्ने सेवासम्म हामीले प्रवाह गरेका छौं। हाड जोड्ने तथा नशा रोग सम्बन्धीका कारणले चाहिँ एकदम लामो समयदेखि ओछ्यानमा थलिएर बसेका नागरिकहरू वृद्ध आमा बुवाहरूको चाहिँ हामीले उपचार गरेर उहाँहरूलाई चाहिँ हेन्डल गर्न सक्ने र आफूले चाहिँ आफ्नो शारीरिक अवस्था चाहिँ स्वस्थ राखेर आफूले चाहिँ एउटा आफ्नो खुट्टामा उभिन सक्ने अवस्थामा चाहिँ ओछ्यानदेखि वरपर गर्न सक्ने अवस्थामा हामीले चाहिँ हाम्रा आमा बुवाहरूलाई हाम्रो चाहिँ आर्थिक अवस्था नभएर स्वास्थ्य संस्थाको पहुँचमा सहज हिसाबले पुग्न नसकेर एकदम थलिएर बसेका आमा बुवाहरू ज्येष्ठ नागरिकहरूको कामहरू जुन स्वास्थ्य सेवामा प्रवाह पनि हामीले निरन्तर रूपमा विशेषज्ञ सहितको शिविर सञ्चालन गरेर घर दैलोमा जसरी हिजो हामी निरन्तर रूपमा आफू निर्वाचित हुनका लागि भोट माग्ने गरेका थियौं, त्यसै गरेर नागरिकलाई सेवा दिने एउटा प्रयास गरेका छौं। आमाहरूको पाठ्यघर सम्बन्धीको समस्याहरूलाई पनि हामीले त्यसमा जोडेका छौं। आँखा जुन चाहिँ आँखाको शल्यक्रिया गर्ने र आँखाको उपचारका विषयहरूमा पनि हामीले शिविर मार्फत एउटा गुणस्तरीय घर दैलो आँगनमा चाहिँ सेवा दिने प्रयास गरेका छौं र हामीले रोग र दुःख केवल बिरामीलाई मात्र होइन सिङ्गो परिवारलाई यसले चाहिँ समस्या दिने भएका कारणले

नेपाली रेडियो नेटवर्क बिहान 10 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। सर्लाहीको भूमिगत जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी 821,000 घुस लिएको आरोपमा पक्राउ परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय बर्देवासको टोलीले शुक्रबार साँझ बागमती नगरपालिका 12 स्थित रामकाजी थापाको घरको पैतलामा रहेको डिभिजन प्रमुखको क्वार्टरमा छापा मार्दा ढकाल बसेको सोफामै सेवाग्राहीबाट लिएको 7 लाख

50,000 रूपियाँ फेला परेको थियो। खानतला सिका क्रममा स्रोत नखुलेको थप 71,115 रूपियाँ पनि बरामद भएको अख्तियार कार्यालय बरदिवासका सूचना अधिकारी प्रकाश पोखरेलले जानकारी दिएका छन्। उनका अनुसार पल्स कार्यालय अन्तर्गत विभिन्न जल उपभोक्ता समितिसँग बोरिङ तथा मोटर जडानको काम सम्पन्न गरेपछि भुक्तानी माग्दा डिभिजन प्रमुख ढकालले अधिकृत मार्फत घुस मागेका थिए। सो क्रममा मेकानिकल अधिकृत कुलाकान्त चौधरीले डिभिजन प्रमुख ढकालको निर्देशनमा सेवाग्राहीबाट 7,50,000 रूपियाँ बुझी उक्त रकम डिभिजन प्रमुखको सरकारी क्वार्टरमा पुर्याएका थिए। घटनापछि डिभिजन प्रमुख ढकाल र मेकानिकल अधिकृत चौधरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कानूनी कार्यवाही अघि बढ़ाइएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जनाएको छ। डाक्टर गोविन्द केसीको 24 औं सत्याग्रहको तेस्रो दिन उनको स्वास्थ्य अवस्था विस्तारै कमजोर बन्दै गएको छ। अनसन र डाक्टर केसीको ब्लड सुगर घट्दै गएर शनिबार बिहान 50 mg/dL झरेको छ। रक्तचापमा समेत तीव्र उत्तार चढ़ाव देखिएको छ। मांसपेशी बाउरिने र बोल्न गाह्रो हुने जस्ता स्वास्थ्य समस्या थपिएका छन्। अनसन बस्नु अघि मात्रै खुट्टाको शल्यक्रिया गरिएकाले उनलाई हिँडुल गर्न र बाथरूम जान समेत निकै कठिन भइरहेको छ। उनको स्वास्थ्यको निरन्तर अनुगमन तथा थप चेक जाँचका लागि सेती प्रादेशिक अस्पतालका फिजिसियन डाक्टर जगेन्द्र दुवालको नेतृत्वमा गठित मेडिकल टीम खटिएको छ। यसैबीच डाक्टर केसीका मागका विषयमा सरकारले संवादको पहल समेत थालेको छ। शिक्षा मन्त्री पोखरेलले शुक्रबार साँझ डाक्टर अमृत जयसी र राति 11 बजे डाक्टर केसीसँग टेलिफोनमा कुराकानी गरेका थिए। संवादका क्रममा डाक्टर केसीले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारीहरूलाई बर्खास्त गर्नुपर्ने र गेटामा तत्काल 300 शय्याको पूर्णकालीन अस्पताल सञ्चालन हुनुपर्ने लगायतका मुख्य मागहरू राखेका छन्। उनले यी मागहरूलाई सम्बोधन गर्ने गरी आवश्यक गृह कार्यसहित वार्तामा आउन समेत सरकारलाई आग्रह गरेका छनृ।

0: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

0: दिदीले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी घर घरमा एलजी, एलजी लाइफ गुड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। मुलुकको बढ़दो व्यापार घाटालाई नियन्त्रण गर्न, विदेशी मुद्रा आर्जन बढ़ाउन र स्वदेशी उत्पादनलाई विश्व बजारमा प्रतिस्पर्धी बनाउन सरकारले बहुआयामिक मेगा रणनीति अघि सारेको छ। आगामी 5 वर्षभित्र मुलुकको कुल गाह्रास्थ उत्पादनमा वस्तु तथा सेवाको निर्यातको हिस्सा 20% पुर्याउने महत्वाकांक्षी लक्ष्यसहित सरकारले प्रमुख निर्यातयोग्य वस्तुहरूको प्रवर्धनका लागि छुट्टाछुट्टै 5 वर्षे रणनीतिक कार्ययोजना कार्यान्वयनमा ल्याएको छ। यसका साथै प्रधानमन्त्री बालेन्द्र शाहले स्वदेशी वस्तु निर्यात वृद्धि गर्नका लागि उद्योग व्यवसाय संघको प्रत्यक्ष छलफल र समस्या समाधानमा अग्रसरता समेत बढ़ाउनु भएको छ। त्यस्तै प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा शुक्रबार 4 वस्तुगत संघ, गलैचा, छुर्पी, प्लाईवुड र पश्मिनाका अध्यक्षहरूसँगको विशेष छलफलपछि प्रधानमन्त्री शाहले वस्तु निर्यातमा देखिएका तत्कालका अवरोध हटाउन समेत निर्देशन दिनुभएको छ। करिब 1.5 घण्टा चलेको छलफलमा व्यवसायीहरूले उद्योगले भोगेका तत्कालीन र दीर्घकालीन समस्याबारे प्रधानमन्त्रीलाई अवगत गराएका थिए। नेपाल गलैचा उत्पादक तथा निकासी संघका अध्यक्ष बलराम गुरूङका अनुसार अमेरिकाले गत जुलाई 8 लागू हुने गरी कन्ज्युमर प्रोडक्ट सेफ्टी कमिशनको प्रमाणीकरण अनिवार्य गरेपछि नेपाली गलैचा निर्यात ठप्प भएको छ। अमेरिका निर्यात हुने गलैचा रोकिएपछि प्रधानमन्त्री शाहले कूटनीतिक पहल कदमी मार्फत तत्काल समस्या समाधान गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ। रोल्पामा सामाजिक सञ्जालमा भाइरल भएका 3 बालिकाले उच्च शिक्षासम्म निशुल्क अध्ययन गर्न पाउने भएका छन्। पानी परिरहेका बेला रेनकोट ओढेर विद्यालय जाँदै गर्दा भाइरल भएका मनजिता पुन, सिया घरती र मनजिता घरतीलाई स्थानीय बोर्डिङ स्कूल र गाउँपालिकाले निशुल्क पढ़ाउने प्रतिबद्धता गरेका हुन्। अहिले सिया 3 वर्षकी छन् भने दुई मनजिता 5 र 6 वर्षका छन्। रुन्टीगढ़ी गाउँपालिका 4 टोल बाङका उनीहरूलाई सुरपाल बजारमै रहेको एडभान्स चाइल्ड केयर सेन्टरमा नर्सरी, एलकेजी र 1 कक्षामा अध्ययनरत रहेका छन्। उनीहरूलाई हाल पढ़िरहेको विद्यालयले कक्षा 6 निशुल्क अध्ययन गर्ने व्यवस्था गरेको छ। कक्षा 7 उच्च शिक्षासम्म भने रुन्टीगढ़ी गाउँपालिकाले अध्ययन गराउने प्रतिबद्धता जनाएको छ। समाजसेवी तथा पत्रकार भुवन थापाको समन्वयमा शुक्रबार रुन्टीगढ़ी गाउँपालिकाका अध्यक्ष जनक पुन, सुरपाल बजार स्थित एडभान्स चाइल्ड केयर इंग्लिश बोर्डिङ स्कूलका प्रिन्सिपल तेज बहादुर पुन र भिडियो खिच्ने लोकेन पुन लगायतका व्यक्ति पनि ती बच्चाहरूको घरमा पुगेका थिए। तिनै बालबालिकाका बुवाहरू रोजगारीको सिलसिलामा विदेश रहेका छन्। 2 एकै घरका हुन् भने 1 छिमेकी हुन्। घरमा पुगेर 3 बालबालिकाका आमाहरूसँग उच्च शिक्षासम्म निशुल्क अध्ययन गर्न पाउने सहमति भएको जनाइएको छ। सहमति अनुसार सम्बन्धित एडभान्स चाइल्ड केयर इंग्लिश बोर्डिङ स्कूलले कक्षा 6 निशुल्क शिक्षा उपलब्ध गराउने जनाएको छ भने कक्षा 7 उच्च शिक्षासम्मको अध्ययनका लागि आवश्यक व्यवस्था र जिम्मेवारी गाउँपालिकाले लिने रुन्टीगढ़ी गाउँपालिकाका अध्यक्ष प्रमुख जनक पुनले बताएका छन्। हवस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

0: Radio Simon 89.8 megahertz.
1: साहिनो समय सूचक अहिले बिहानको 11 बज्यो AM.
2: हेलो 1 2 3 चेक.
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ट्ज.
1: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना.
4: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्यादभित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोजभित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ. पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा

0: लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
1: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0564909959, 98550-60359 र 98550-67359।
2: चैते धानमा नेक ब्लास्टको समस्या।
3: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
2: रोगको लागि अनुकूल मौसम,
3: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू:
2: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने।
3: खेतमा पानी जमाइराख्ने।
2: वेभिस्ट्रिन वा डेरोसा 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने।
3: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
4: जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्त जरुरी सूचना। नेपाल सरकार मन्त्री परिषदको मिति 2083 असार 18 बैठकबाट स्वीकृत भएको जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको लागि पुनर्स्थापना, जीवन यापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजमा उल्लेख भए अनुसार जेएनजी आन्दोलनका क्रममा घाइते भएका तर वर्गीकरणका लागि परीक्षणमा छुट्न गएका घाइतेहरूको परीक्षण तथा वर्गीकरण गर्ने र त्यस अगावै वर्गीकरणमा परेकाहरूको आवश्यकता अनुसार पुनः परीक्षण, पुनः वर्गीकरण तथा प्रमाणीकरण गरी उनीहरूले पाउने सेवा सुविधालाई परिमार्जन गर्ने भन्ने निर्णय भएको हुँदा यस अघि प्रकाशित सूचना अनुसार वर्गीकरणको लागि छुट्न गएका घाइतेहरूलाई पुनः वर्गीकरणको लागि यो सम्बन्धी आवश्यक कागजात सहित सम्पर्क गर्नुहुन सरोकारवाला सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।

0: अब चलाउनुहोस् इन्टरनेट र टिभी सँगै युट्युब एकै साथ सजिलैसँग डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइपिएस बाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004477 क्लासिक टेक छोयो कि चल्यो
1: लौ चटाइ पर्ने आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ
2: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन त्यहाँ त झन् जोखिम हुन्छ
3: हो र
2: हो नि चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन फ्रिज कम्प्युटर वासिङ मेसिन माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न
2: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: होइन यो दिदी कतै हिँड्नुभयो यस्तो थोत्रो पुरानो डिस्प्ले फुटेको मोबाइल लिएर
6: मेरो मोबाइल देखेर जहिले जिस्काउँछ यो कान्छाले अब भनेको जस्तो राम्रो मोबाइल बनाउने ठाउँ हुन परेन हाम्रो चनौली बजारमा
5: ए दिदी त्यतै म तपाईँलाई जिस्काउँछु त ल यता सुन्नुहोस् हाम्रै चनौली बजारमा रहेको कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा डिस्प्ले फुटेका मोबाइलहरू एक्सचेन्ज हुन्छ नि ल हेर्नुहोस् त मैले नि पुरानो मोबाइल दिएर नयाँ एक्सचेन्ज गरेर ल्याएको अनि अर्को कुरा नि दिदी नयाँ मोबाइल किन्दा राम्रो खालको इयरफोन मोबाइल कभर मोबाइल ग्लास लगभग 1200-1500 पर्ने मोबाइल एसेसोरिज उपहार स्वरूप पाइन्छ नि साथै घडी मोबाइलका चार्जर कभर ग्लास इयरफोन सँगै इलेक्ट्रोनिक सामान पनि सुपथ मूल्यमा पाइन्छ
6: ए हो र त्यसो भए म त हिँडिहाले कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा पुरानो मोबाइल दिएर नयाँ मोबाइल ल्याउँछु हजुर विगत 20 वर्षदेखि तपाईँ हाम्रै चनौली बजारमा दक्ष एवं अनुभवी जनशक्तिहरूद्वारा सम्पूर्ण मोबाइल घडी मर्मत गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण पनि गरिन्छ सम्पर्क कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउस भरतपुर बेस चनौली चौतारा आडैमा प्रोप्राइटर कृष्ण न्योपाने मोबाइल 9845009486
7: हेर्नु न नानीको बाबा कोठामा छोरी रुँदै बसेकी छ विवाहको समय पनि नजिकै आइसक्यो के कुरामा चित्त बुझिन पनि
8: नानी के भयो किन रोएको विवाहको समय पनि नजिकै आइसक्यो तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ के कुराको चित्त बुझेन छोरी
9: हेर्नु न बाबा विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त
8: ल छोरी के गर्ने त कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो
9: बाबा हाम्रै पसिङ स्टोनको 7 नम्बर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि सानी
8: ए छोरी भइहाल्छ नि तिम्रो इच्छा नै हाम्रो इच्छा हो तिमी ढुक्क भएर बस तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन फ्ल्याक्स प्रिन्ट कप प्रिन्ट टी सर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ मिरर फोटो एन्ड भिडियोग्राफी भरतपुर महानगरपालिका वडा नम्बर 19 शारदानगर टाउन चितवन
9: सम्पर्क नम्बर 9845082997
7: 9855109997
10: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ
6: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप कम्प्युटर फोटोकपी प्रिन्टर सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर भरतपुर बीच चनौली बजार चितवन प्रोप्राइटर लोकनाथ लामिछाने मोबाइल 9855052454 9855052454 इमेल lok.logic2@gmail.com
10: हामी कहाँ फायर एन्ड सेक्युरिटी अर्गान सिस्टम इन्टरकम एन्ड एटेन्डेन्ट साथै एएमसीमा पनि काम गरिन्छ लोजिक कम्प्युटर अ कम्प्लिट आइटी सोल्युसन
11: अब तपाईँको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
12: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
11: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
12: तपाईँको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,
11: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
12: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
11: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।
6: नसर्ने रोग रोकथाम तथा नियन्त्रणका उपायहरू: धुम्रपान तथा सुर्तिजन्य पदार्थको सेवन नगर्ने, क्यान्सर, मुटु रोग, दीर्घ श्वासप्रश्वास अवरोध सम्बन्धी रोग, मधुमेह हुने सम्भावना बढाउने प्रमुख कारक तत्व चुरोट, बिडी, गुटका, खैनी, ई सिगरेट, हुक्का जस्ता सुर्तिजन्य पदार्थको सेवन नै हो। अरूले गरेको धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिको स्वास्थ्यमा पनि खराब असर गर्छ। धुम्रपान गर्ने व्यक्तिलाई हृदयघातको लगभग 3 गुणा बढी हुन्छ।
13: मदिराको सेवन नगर्ने: रक्सी, बियर, वाइन, जाँड जस्ता मदिराको सेवन गर्दा हृदयघात, कलेजो सम्बन्धी रोग, पेट वा आन्द्रामा घाउ हुने, क्यान्सर र मानसिक असन्तुलन जस्ता समस्याहरू हुन सक्छन्। मदिराको सेवनले घरेलु हिंसा, अपराध र दुर्घटनालाई बढाउँछ।
6: शारीरिक रूपमा सक्रिय रहने: योग गर्ने, हिडुल गर्ने, दौड़ने, साइकल चलाउने, पौडी खेल्ने आदि पसिना आउने गरी कम से कम 30 मिनट नियमित रूपमा व्यायाम गर्ने, शरीरको तौल बढी भए घटाउने, स्वस्थ तौल कायम गरी तन्दुरुस्त रहने,
13: नुन र चिनीको प्रयोग कम गर्ने, नुनिलो गुलियो र चिल्लो खानेकुरा खानाले क्यान्सर, मुटु रोग र मधुमेह हुने जोखिमलाई बढाउँछ। खानामा नुनको प्रयोग कम गर्ने, दिनको 5 ग्राम भन्दा कम खाने, गुलियो पेय पदार्थ, मिठाई, चकलेट जस्ता खानेकुराहरू कम खाने, चिया र कफीमा चिनी कम हालेर खाने, शुद्ध र सफा पानी पिउने, एक दिनमा कम्तीमा 2 लिटर पानी पिउने,
6: सन्तुलित खाना खाने, क्यान्सर, मुटु रोग, मधुमेह र दीर्घ श्वासप्रश्वास अवरोध सम्बन्धी रोग लाग्नबाट बच्न अन्न, दाल, गेडागुडी, दूध, दही, माछा, बोसो नभएको मासु, अण्डा, हरियो सागसब्जी र फलफूल सन्तुलित मात्रामा खाने, मौसमी ताजा फलफूल र सागसब्जी दैनिक प्रशस्त 4-5 पटक खाने, खानासँग नुन नहालेको सलाद नियमित खाने,
13: मानसिक तनावको व्यवस्थापन गर्ने, ध्यान तथा योग गर्ने, रिसलाई नियन्त्रण गर्ने, परिवार तथा साथीभाइसँग पर्याप्त मात्रामा समय बिताउने, घर तथा कार्यालयमा तनावमुक्त वातावरण सिर्जना गर्ने, घुमफिर र रमाइलो गर्ने,
6: उच्च रक्तचाप तथा नसर्ने रोगका अन्य जोखिमहरूलाई व्यवस्थापन गर्ने, उच्च रक्तचाप भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, रगतमा चिनीको मात्रा बढेको, मधुमेह भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, रगतमा चिल्लोपना बढेको, उच्च कोलेस्ट्रोल भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, मोटोपना घटाई स्वस्थ तौल, उचाइ अनुसारको तौल कायम गर्ने।
13: आत्महत्या रोकथामका लागि निशुल्क हेल्पलाइन नम्बर 1166 24 घण्टा सेवा उपलब्ध छ।
6: बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय हेटौडा र स्वास्थ्य कार्यालय चितवन।

0: राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्बन्धी जिल्ला प्रशासन कार्यालय चितवनको सूचना। चालू आर्थिक वर्षको शुरूवाती दिनदेखि नै राष्ट्रिय परिचय पत्रको फोटो खिचाउने र कार्ड लिने सेवाग्राहीहरूको अत्याधिक चाप बढेको हुँदा मिति 2083 श्रावण 7 गतेदेखि निम्नानुसार गरिने व्यवहारा जानकारीको लागि अनुरोध छ। सेवाग्राहीहरूको चापलाई मध्यनजर गरी मिति 2083 श्रावण 7 गतेदेखि बिहान 8 बजेदेखि साँझ 7 बजेसम्म दैनिक करिब 750 जनाको लागि सेवा दिने प्रबन्ध मिलाइएको छ। टोकन प्रणालीबाट तय हुने आफ्नो पालोमा धैर्यताका साथ बसी फोटो खिचाउनु हुन अनुरोध छ। विगतमा परिचय पत्र नम्बर प्राप्त गरिसकेका सेवाग्राही महानुभावहरूलाई उक्त नम्बरका आधारमा सबै काम हुने भएकोले केही दिनका लागि जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचय पत्र वितरण गर्ने कार्य नगरिने व्यवहारा अनुरोध छ। राष्ट्रिय परिचय पत्रको लागि फोटो खिच्ने कार्य पश्चात तपाईँको राष्ट्रिय परिचय पत्र नम्बर आउने र विभागबाट सिस्टम अपग्रेडको कारण एप्रुभमा ढिलाइ भएको हुँदा क्रमशः एप्रुभ हुँदै जाने र उक्त प्रयोजनको लागि जिल्ला प्रशासन कार्यालयमा धाई रहनु नपर्ने व्यवहारा अनुरोध छ। जिल्ला प्रशासन कार्यालय चितवन।
1: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
2: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
1: कलेजका विशेषताहरू:
2: पर्याप्त सुविधा सहित आफ्नै भवन,
1: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
2: पर्याप्त छात्रवृत्ति व्यवस्था,
1: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन।
2: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0564-93-495।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 MHz।
1: ओए केटा, कति सक्दिन हिँड्ने? कति दिन लाग्छ
2: आज? आज गएर देउराली बस्ने हो, अन्नपूर्ण बेस क्याम्प पुग्न त अझ दुई दिन लाग्छ साथी।
1: हो र,
3: यसको हिँडाइले त चार दिन पनि पुगेन। जाम हिँड्नु

0: पाहिनो समय सूचक अहिले मध्याह्नको 12 बज्यो 8:12 PM
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो पाहिनो 89.8 MHz।

0: सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने निर्णयका विरूद्ध प्रदर्शन सम्बन्धी खबरबाट राष्ट्रिय जेएनजी नागरिक अभियानले सांसदहरूको स्वकीय सुविधा पुनर्वहाली गर्ने निर्णयका विरूद्ध प्रदर्शन गरेको छ। अभियानले शनिबार वाइतिघर मण्डलामा विरोध प्रदर्शन गरेको हो। सरकारको सो निर्णय जेएनजी आन्दोलनको मर्म र भावना विपरीत भएको अभियानको ठहर छ। राष्ट्रिय जेएनजी नागरिक अभियानले सांसदहरूको स्वकीय सचिव नियुक्त गर्ने निर्णयका विरूद्ध प्रदर्शन गर्दै शनिबार माइतीघर मण्डलामा सरकारको सो निर्णय खारेज हुनुपर्ने माग राखेको छ। त्यस्तै प्राध्यापक डाक्टर गोविन्द केसी अनशनरत कैलालीको धनगढ़ी स्थित कृष्ण मन्दिर बाहिर प्रदर्शन भइरहेको छ। चौबिसौं सत्याग्रहमा रहेका केसीले अनशन फिर्ता लिनुपर्ने माग गर्दै मन्दिर बाहिर प्रदर्शन शुरू भएको हो। मन्दिर धर्मशालाको 211 नम्बर कोठामा अनशनरत केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ। शनिबार बिहान सेती प्रादेशिक अस्पतालका चिकित्सक डाक्टर गजेन्द्र दुवालले उनको स्वास्थ्य परीक्षण गरेका थिए। परीक्षणका क्रममा डाक्टर केसीको रक्तचाप 110/90 र रक्तमा सुगरको मात्रा 50 रहेको पाइएको छ। सुगरको मात्रा अत्यन्त न्यून भएकाले स्वास्थ्य अवस्था जटिल बन्दै गएको चिकित्सकहरूले बताएका छन्। चिकित्सकले तत्काल सेती प्रादेशिक अस्पतालको आईसीयूमा भर्ना गरी उपचार गर्न समेत सुझाव दिएका छन्। तर डाक्टर केसीले उक्त सुझावबारे आफू विचार गर्ने प्रतिक्रिया दिएका छन्। डाक्टर केसी बिहिबारदेखि विभिन्न पाँच बुधे माग राख्दै धनगढ़ी स्थित कृष्ण मन्दिर धर्मशालामा 24 सत्याग्रहमा बसेका छन्। डाक्टर केसीका सहयोगी अमृत जयसीका अनुसार स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि मांसपेशी बाहुडी बोल्न पनि असहज हुने, खुट्टाको अपरेशन गरेका कारण हिडुल गर्न पनि कठिन भएपछि बाथरूम जान पनि समस्या भइरहेको छ। केसीले उठाएका माग सम्बोधन गर्न सरकार तयार रहेको शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले बताइसकेका छन्। शुक्रबार साँझ डाक्टर केसीका सहयोगी जयसीसँग कुरा गरेका मन्त्री पोखरेलले राति 11 बजेतिर स्वयं केसीसँगै फोन सम्वाद गरेका थिए। मुगुको मुगुम कर्मारोङ गाउँपालिका वडा नम्बर 5 फुलो बजारमा शुक्रबार बिहान पहिरो जाँदा एक बालकको मृत्यु भएको छ भने उनका आमा बुवा घाइते भएका छन्। पहिरोका कारण फुलो बजारका अन्य 8 घरहरू समेत उच्च जोखिममा परेका छन्। प्रहरीका अनुसार साउन 9 गते बिहान करिब 4 बजेको समयमा बजारमाथिबाट ढुङ्गासहितको पहिरो खसेको थियो। पहिरोले स्थानीय पेमा लामाको घर पूर्ण रूपमा पुरेको मुगुका पत्रकार रत्न रावलले जानकारी दिएका छन्। सोही घरमा भाड़ामा लिई होटल व्यवसाय गर्दै आएका छायानाथ रारा नगरपालिका वडा नम्बर 13 तिरपुवाका 32 वर्षीय जगन्नाथ बडुवाल कि 27 वर्षीय श्रीमती सृजना बडुवाल र 3 वर्षीय छोरा रमेश बडुवाल सुतिरहेको अवस्थामा पहिरोमा परेका थिए। घटना लगत्तै प्रहरी चौकी डोल्फो पुलबाट प्रहरी नायक निरीक्षक सय वीर बहादुर सन्तको कमाण्डमा खटिएको 5 जनाको प्रहरी टोली र स्थानीय बासिन्दाले उद्धार कार्य शुरू गरेका थिए। पहिरोमा च्यापिएका 3 वर्षीय बालक रमेश बडुवाललाई उद्धार गरी उपचारका लागि बिहान 4:48 बजे पुलु स्वास्थ्य चौकी पुर्याइएको थियो। मध्यम अवस्थामा अस्पताल पुर्याइएका बालकलाई बिहान 5:45 बजे चिकित्सकले मृत घोषणा गरेका थिए। प्रत्येक वर्ष असार शुक्ल एकादशीका दिन घर घरमा तुलसीका विरूवा सारी 4 महिनामा गरिने विशेष पूजा आराधना आज गरिएको छ। 1 महिना अघि ज्येष्ठ शुक्ल एकादशीका दिन घर घरको तुलसी मोठमा राखिएको दलको विरूवा आज मोठमा सारिएको छ। सनातन वैदिक परम्परा अनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ। आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ। असार शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म 4 महिना भगवान विष्णु क्षीरसागरमा शयन गर्ने भएकाले आजको दिनलाई हरि शयनी एकादशी भनिएको धर्मशास्त्रविद्हरूले बताएका छन्। भगवान विष्णु शयन गर्नुहुने 4 महिनालाई चतुर्मासा पनि भनिन्छ। एक वर्षमा 24 एकादशी पर्छन्। सक्नेले सबै एकादशीमा फलाहार मात्र गरेर व्रत बस्छन्। नसक्नेले चतुर्मासाका 4 महिनामा पर्ने 8 एकादशीमा व्रत गर्ने गर्दछन्। कामकाजमा सक्रिय हुनुपर्ने र 4 महिनासम्म पनि फलाहार गर्न नसक्नेले भने हरिशयनी एकादशी र हरिबुधनी एकादशीका दिन फलाहार गरी व्रत बस्ने गर्दछन्। हरिशयनी एकादशी अवसरमा आज बिहानैदेखि राजधानीको बुढा नीलकण्ठ उपत्यकाका 4 नारायण लगायत देशभरका नारायण एवं विष्णु मन्दिरमा भक्तजनको भीड़ लागेको छ। हामीसँग खबर अझै नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
1: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाल बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी न हो सधैँ किन एकनास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन।

लिएर आयो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी घर घरमा एलजी लाइफ्स गुड।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। रोल्पामा सामाजिक सञ्जालमा भाइरल भएका तीन बालिकाले उच्च शिक्षासम्म निशुल्क अध्ययन गर्न पाउने भएका छन्। पानी परिरहेका बेला रेनको टोडेर विद्यालय जाँदै गर्दा भाइरल भएका मन्जिता पुन सियाघरती र मन्जिता खर्तीलाई स्थानीय बोर्डिङ स्कूल र गाउँपालिकाले निशुल्क पढ़ाउने प्रतिबद्धता जनाएका हुन्। अहिले सिया 3 वर्षकी छन् भने दुई मन्जिता 5 र 6 वर्षका छन्। रुन्टीगढ़ी गाउँपालिका 4 टोलबाङका उनीहरूलाई सुरपाल बजारमै रहेको एडभान्स चाइल्ड केयर सेन्टरमा नर्सरी एलकेजी र एक कक्षा अध्ययनरत रहेका छन्। उनीहरूलाई हाल पढ़िरहेकी विद्यालयले कक्षा 6 सम्म निशुल्क अध्ययन गर्ने व्यवस्था गरेको छ। कक्षा 7 देखि उच्च शिक्षासम्म भने रुन्टीगढ़ी गाउँपालिकाले अध्ययन गराउने प्रतिबद्धता जनाएको छ। समाजसेवी तथा पत्रकार भुवन थापाको समन्वयमा शुक्रबार रुन्टीगढ़ी गाउँपालिकाका अध्यक्ष जनक पुन सुरपाल बजार स्थित एडभान्स चाइल्ड केयर इंग्लिश बोर्डिङ स्कूलका प्रिन्सिपल तेज बहादुर पुन र भिडियो खिच्ने लोकेन पुन लगायतका व्यक्ति ती बच्चाको घरमा पुगेका थिए। हेटौडा बस पार्क स्थित बासतोला होटलमा बसेर 6 महिनादेखि 3 भारतीय नागरिकले अनलाइन मार्फत ठगी गरिरहेको खुलासा भएको छ। प्रहरीले होटलका संचालक सहित 3 भारतीय नागरिकलाई नियन्त्रणमा लिएपछि यस्तो खुलासा भएको हो। प्रहरीले भारतीय नागरिकहरू बिहार पटनाका 27 वर्षीय इन्द्रजीत सरकार, 20 वर्षीय सहरसजीत सरकार, 23 वर्षीय अमन राजलाई पक्राउ गरेको छ। त्यस्तै हेटौडा 10 बस पार्कमा संचालनमा रहेको बासतोला होटलका संचालक 37 वर्षीय दीपक बासतोलालाई पनि मिलेमतो देखिएको भन्दै नियन्त्रणमा लिएको छ। उनीहरूले भारतीय नागरिकहरूलाई विभिन्न प्रलोभन देखाएर अनलाइनबाट ठगी गरिरहेको सूचना पाएपछि प्रहरीले नियन्त्रणमा लिएर अदालतबाट म्याद थपेर अनुसन्धान जारी राखेको जनाइएको छ। सर्लाहीको भूमिगत जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी 8,21,000 घुस लिएको आरोपमा पक्राउ परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय बर्दीवासको टोलीले शुक्रबार साझा बागमती नगरपालिका 12 स्थित रामकाजी थापाको घरको भुइँतलामा रहेको डिभिजन प्रमुखको क्वार्टरमा छापा मार्दा ढकाल बसेको सोफामै सेवाग्राहीबाट लिएको 7,50,000 रूपियाँ फेला परेको थियो। खानतलासीका क्रममा स्रोत नखुलिएको थप 71,115 रूपियाँ पनि बरामद भएको अख्तियार कार्यालय बर्दीवासका सूचना अधिकारी प्रकाश पोखरेलले जानकारी दिएका छन्। उनका अनुसार पल्स कार्यालय अन्तर्गत विभिन्न जल उपभोक्ता समितिसँग बोरिङ तथा मोटर जडानको काम सम्पन्न गरेपछि भुक्तानी माग्दा डिभिजन प्रमुख ठकालले अधिकृत मार्फत घुस मागेका थिए। सोक्रममा मेकानिकल अधिकृत तुलाकान्त चौधरीले डिभिजन प्रमुख ढकालको निर्देशनमा सेवाग्राहीबाट 7,50,000 रूपियाँ बुझिए। उक्त रकम डिभिजन प्रमुखको सरकारी क्वार्टरमा पुर्याएका थिए। घटनापछि डिभिजन प्रमुख ढकाल र मेकानिकल अधिकृत चौधरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कानूनी कार्यवाही अघि बढ़ाइएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा संसदीय दलले रौतहट निर्वाचन क्षेत्र नम्बर 4 निर्वाचित प्रतिनिधि सभा सदस्य गणेश पौडेलमाथि भएको दुर्व्यवहारको घटनाको भत्सना गरेको छ। रासोपा संसदीय दलका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले विज्ञप्ति जारी गरी साउन 7 गते जनतासंघको भेटघाट कार्यक्रम सम्पन्न गरी फर्कने क्रममा सांसद पौडेलमाथि भएको घटनाको छानबिन गर्न पनि माग गरेको छ। लोकतान्त्रिक व्यवस्थामा असहमति र विरोध व्यक्त गर्ने अधिकार सुरक्षित रहे पनि जनप्रतिनिधिमाथि हुने हिंसा दुर्व्यवहार वा अपमानजनक व्यवहार कुनै पनि लोकतान्त्रिक समाजमा स्वीकार हुन नसक्ने उल्लेख गरिएको छ। व्यावसायिक कृषि प्रणालीलाई प्रोत्साहन गर्दै कृषि उत्पादन बढ़ाउन स्थानीय तहले दिँदै आएको सहुलियतपूर्ण अनुदान कार्यक्रममा संघीय सरकारले अंकुश लगाएको छ। अर्थ मन्त्रालयले स्थानीय तहलाई विशेष निर्देशन पठाउँदै विद्युत महसुल लगायतका शीर्षकमा बजेट खर्च नगर्न रोक लगाए पछि देशभरका किसान प्रत्यक्ष मारमा परेका छन्। संघीय सरकारको उक्त नीतिका कारण मोरङको रत्वामाई नगरपालिका लगायत सुनवर्षी र रंगेली जस्ता छिमेकी पालिकाहरूले कृषकहरूलाई दिँदै आएको सिंचाई विद्युत महसुल अनुदान सुविधापूर्ण रूपमा बन्द गरेका छन्। जसका कारण स्थानीय तहबाट सानो भए पनि राहत पाइरहेको ग्रामीण भेगका किसानहरू अब सिंचाईका लागि प्रयोग गर्ने विद्युत महसुल सम्पूर्ण रूपमा आफै बेहोर्न बाध्य भएका छन्। शुक्रबार दिउँसो 2:30 प्रहरीले गोली चलाएर मिथिला नगरपालिकाको ढल्केबरबाट 2 जना लागू औषध कारोबारी पक्राउ गरेको छ। धनुषाको प्रहरी प्रवक्ता डीएससी मधुसूदन न्यौपानीका अनुसार लागू औषध नियन्त्रण ब्यूरो कार्यालय बर्तिवास इलाका प्रहरी कार्यालय डल्केबरको संयुक्त टोली गुप्तीय सूचनाका आधारमा बसाई खोलाको पुल नजिक पुगेको थियो। प्रहरी देखेर भाग्न खोजेपछि गोली चलाएर लागू औषध कारोबारीलाई पक्राउ गरिएको थियो। पक्राउ पर्नेमा भारत बिहारको हरलाखी थाना वडा नम्बर 5 बस्ने वर्ष 26 सन्तोष कुमार महतो र बासुपट्टी थाना वडा नम्बर 2 बस्ने वर्ष 45 मिथिलेश्वर साहु छन्। उनीहरूको साथबाट प्रहरीले 95 ग्राम 590 मिलिग्राम खैरो हेरोइन बरामद गरेको छ। यसअघि बिहिबार मात्र सिराहाको लाहान नगरपालिका 3 अस्पताल चुकबाट प्रहरीले गोली चलाएर 6 नियन्त्रणमा लिएको थियो। साँझ करिब 6:30 बजे प्रहरीले गोली प्रहार गरी 243 ग्राम ब्राउन सुगर सहित 6 नियन्त्रणमा लिएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

दिलेले आयो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ। हरेक घरको खुसी, घर घरमा एलजी। एलजी लाइफ गुड।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब विदेशका खबर। भारतमा आन्दोलन गरिरहेको कक्रोच जनता पार्टी सीजेपीका दुई मागमा सरकार सकारात्मक भएको छ। सीजेपीका प्रवक्ताहरू आशुतोष राङ्का र सौरभ दासले हिजो केन्द्रीय मन्त्रीहरू जेपी नड्डा र जितेन्द्र सिंहसँग उच्च स्तरीय वार्ता गरेका थिए। यो वार्तामा सरकारले प्रवेश परीक्षाकै कारण आत्महत्या गरेका विद्यार्थीहरूका परिवारलाई क्षतिपूर्ति दिने र आन्दोलनकारी विद्यार्थीमाथि कुनै पनि कानूनी कार्यवाही नगर्ने विषयमा सैद्धान्तिक सहमति जनाएको छ। तर आन्दोलनकारीले राख्दै आएको केन्द्रीय शिक्षा मन्त्रीको राजीनामा बारे निर्णय हुन बाँकी छ। शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा बारे सरकारले आज दिउँसोसम्मको समय माग गरेको सीजेपीका प्रवक्ता आशुतोषले बताएका छन्। चिकित्सा परीक्षामा हुने प्रश्नपत्र चुवावटलाई लिएर शिक्षा क्षेत्रमा सुधारको माग गर्दै र शिक्षा मन्त्री प्रधानको राजीनामाको अडान सहित सीजेपीले आन्दोलनको नेतृत्व गरिरहेको छ। मन्त्री प्रधानलाई हटाउन ढिलाइ गरिए आन्दोलन थप कड़ा हुने सीजेपीले चेतावनी दिएको छ। आन्दोलनको समर्थनमा रहेका प्रमुख अभियन्ता सोनम वाङसुकले अस्ति बिहिबार 26 औं दिनमा अनसन स्थगित गरेका छन्। उनले सरकारले शान्तिपूर्ण प्रदर्शनकारीमाथि कुनै कार्यवाही नगर्ने आश्वासन दिएको समेत बताएका छन्। परीक्षामा बारम्बार प्रश्नपत्र लीक भएपछि उत्पन्न आक्रोशसँगै भारतमा कक्रोच जनता पार्टीको उदय भएको हो। युवा नेतृत्वको यो अभियानमा ठूलो संख्यामा विद्यार्थीहरू सहभागी भइसकै नरेन्द्र मोदी नेतृत्वको सरकार दबावमा परेको छ। यो भारतमा केही वर्ष यताकै सबैभन्दा ठूलो विद्यार्थी आन्दोलन बन्न पुगेको छ। त्यस्तै रूसले युक्रेनको राजधानी किव नजिक ड्रोन प्रविधि प्रदर्शन भइरहेको स्थलमा रहेको ब्यालिस्टिक मिसाइल आक्रमणमा कम्तीमा 15 जनाको मृत्यु भएको छ। तीमध्ये 10 जनाको ज्यान किव नजिक आयोजित ड्रोन प्रविधि प्रदर्शनमा भएको आक्रमणमा गएको हो। युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीका अनुसार आक्रमणमा करिब 100 जना घाइते भएका छन्। उक्त प्रदर्शनीमा युक्रेनको रक्षा क्षेत्रसँग सम्बन्धित उच्च अधिकारी तथा प्रविधि विकासकर्ताहरूको समेत उपस्थिति रहेको थियो। त्यस्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई हतियार नबेच्न चीन र रूसलाई चेतावनी दिएका छन्। इरानलाई हतियार बिक्री गरे उनीहरूको हितमा नहुने चेतावनी शुक्रबार ट्रम्पले दिएका छन्। उनले चीन राष्ट्रपति शी जिनपिङ र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबाट आफूले अहिलेसम्म त्यस्तो नगरेको आश्वासन प्राप्त गरेको भन्दै त्यसप्रति पनि आफू विश्वस्त रहेको बताएका छन्। त्यस्तै फ्रान्स र स्पेनका विभिन्न जंगलमा लागेको भीषण डढेलोका कारण 140,000 भन्दा बढ़ी मानिस विस्थापित भएका छन्। निरन्तरको सुक्खा चरम गर्मी र तीव्र हावाका कारण डढेलो अनियन्त्रित रूपमा फैलिरहँदा अग्नि नियन्त्रकहरूलाई आगो निभाउन निकै सकस परिरहेको छ। स्पेनको मड्रिड र आविला प्रान्तमा डढेलोले गम्भीर क्षति पुर्याएको छ। मड्रिड क्षेत्रमा मात्र 60,000 भन्दा बढ़ी मानिस प्रभावित भएका छन्, जसमध्ये 30,000 सुरक्षित स्थानमा सारिएको छ भने 20,000 घरभित्रै बस्न निर्देशन दिएको समाचारमा उल्लेख गरिएको छ। अब खेल खबर। फिफा विश्वकप 2026 समापनसँगै विश्वभरका करोड़ौं फुटबल प्रशंसकहरूले आफ्ना मनपर्ने खेलाड़ीहरूलाई मतदान गरी एउटा विशेष टोली छानेका छन्। ड्रीम इलेभेन वा बेस्ट इलेभेन फिफाद्वारा संचालित एउटा यस्तो मञ्च हो जहाँ फ्यानहरूले प्रत्येक चरणको खेल प्रदर्शनका आधारमा उत्कृष्ट 11 खेलाड़ी चयन गर्छन्। यो गोल्डेन बल, गोल्डेन बुट वा गोल्डेन ग्लोब जस्ता प्राविधिक पुरस्कारभन्दा फरक छ, किनकि यो केवल तथ्याङ्कमा मात्र आधारित नभई प्रशंसकहरूको मन जित्न सफल खेलाड़ीहरूको पनि पहिचान रहेको जनाइएको छ भने त्यस्तै क्रिस्टियानो रोनाल्डोले आफ्नो 6ठ तथा अन्तिम फिफा विश्वकप भारी मनका साथ समाप्त गरे। स्पेनसँगै पराजित हुँदै पोर्चुगल विश्वकपबाट बाहिरिएपछि उनले अब आफू अर्को विश्वकपमा नखेल्ने पुष्टि गरेका छन्। यसरी क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट विदाएपछि पोर्चुगलले अरबौं डलरको आर्थिक झड्काको सामना गर्नुपर्ने चेतावनी विज्ञहरूले दिइरहेका छन्। रोनाल्डो पुरूष अन्तर्राष्ट्रिय फुटबल इतिहासका सर्वाधिक गोलकर्ता हुन् र 6 विश्वकपमा गोल गर्ने विश्वकै पहिलो खेलाड़ी बनेका छन्। पोर्चुगिज फुटबल महासंघको चुनौती नयाँ खेलाड़ीको सामूहिक पहिचान र ब्राण्ड निर्माण गर्नुहुनेछ, किनकि रोनाल्डो को जस्तो विश्वव्यापी व्यावसायिक प्रभाव कसैसँग नभएकाले अहिले पोर्चुगललाई अरबौं डलरको आर्थिक झड्काको चेतावनी लागेको छ। त्यस्तै काँधा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाल लगातार तेस्रो खेलमा पराजित भएको छ। हिजो आयोजक टोली पाकिस्तानसँग नेपाल 3-0 सोझो सेटमा पराजित भयो। पाकिस्तानले नेपाललाई 25-14, 25-18, 25-10 हराएको। पाकिस्तानले यसअघि पनि आफ्नो दुई खेल 3-0 सोझो सेटमा नै जितेको थियो। नेपाल भने श्रीलंका र कजाकिस्तानसँग पराजित भएको थियो। अब नेपालले बंगलादेश र उज्बेकिस्तानसँग खेल्नेछ। शीर्ष चारमा रहँदै सेमी फाइनल पुग्न नेपालले बाँकी दुई खेलमा जित निकाल्नुपर्नेछ। प्रतियोगितामा नेपाल सहित आयोजक पाकिस्तान, कजाकिस्तान, श्रीलंका र बंगलादेश, उज्बेकिस्तान गरी 6 टोली छन्। सबैले एकअर्कासँग खेलेपछि शीर्ष चारमा रहने टोली सेमी फाइनल खेल्नेछन्। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः पटक। सांसदहरूलाई स्वकीय सचिव नियुक्त गर्ने निर्णयका विरूद्ध प्रदर्शन गोविन्द केसीलाई सिटी अस्पताल भर्ना गरिँदै अनसन स्थल नजिकै लाग्यो गोब्याकको नारा मुगुको पुलुमा पहिरो 3 वर्षीय बालकको मृत्यु 7 घर परिवार विस्थापित लागू औषधको दलदलमा बदेश नियन्त्रणमा आक्रामक बन्दै प्रहरी आज हरिशयनी एकादशी नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो हेटौडाको होटलमा बसेर 6 महिनादेखि अनलाइन मार्फत ठगी 3 भारतीय सहित होटल संचालक पक्राउ बर्ड फ्लूको संक्रमण नियन्त्रणतर्फ जैविक सुरक्षाका विधि र निरन्तर अनुगमन गर्न किसानलाई आग्रह 8,21,000 घुससहित सिंचाई डिभिजन सर्लाहीका प्रमुख अधिकृत पक्राउ रोल्पामा भाइरल भएका 3 बालिकालाई गाउँपालिकाले उच्च शिक्षासम्म निशुल्क पढ़ाउने सीजेपीका 2 मागमा भारत सरकार सकारात्मक शिक्षा मन्त्रीको राजीनामा बारे निर्णय हुन बाँकी किब नजिक ड्रोन प्रदर्शनी स्थलमा रूसी मिसाइल आक्रमण कम्तीमा 15 जनाको मृत्यु इरानलाई हतियार बिक्री नगर्न रूस र चीनलाई अमेरिकी राष्ट्रपतिको चेतावनी र कावा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाल पराजित अब नेपालले बंगलादेश र उज्बेकिस्तानसँग खेल्ने क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट विदाईपछि पोर्चुगललाई अरबौं डलरको आर्थिक झड्काको चेतावनी अवस्थ नेपाली खबर अहिलेलाई तिनै 1 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं अहिलेलाई बिदा दिनुहोस् नमस्कार।

0: रेडियो नेटवर्कको दिउँसो 3 बजेको नेपाली खबरमा समीक्षा महतेको नमस्कार। सर्पदंशबाट बालकको ज्यान गएपछि सिरहामा तनाव, समयमै एम्बुलेन्स नपाएको भन्दै स्वास्थ्य केन्द्रमा तोड़फोड़। 5 समस्याग्रस्त सहकारीका 48 बचतकर्ताको रकम फिर्ता, ज्येष्ठ नागरिक र गम्भीर बिरामीलाई प्राथमिकता। राष्ट्रपति सिन्धुपाल्चोकको रोकिएको अधिवेशन साउन 22 हुने, अभिषेक गिरीका सहयोगी मुकेश कार्की पक्राउ। आपराधिक सञ्जाल र आर्थिक कारोबारमाथि मोरङ प्रहरीको छानबिन। मधेशका 10 पालिकामा कृषिको नमूना कार्यक्रम सञ्चालन गरिने, गत आर्थिक वर्षमा 12 लाख भन्दा बढ़ी विदेशीले गरे नेपाल भ्रमण, भारतीय पर्यटकको संख्या सबैभन्दा धेरै। शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग्दै नयाँ दिल्लीमा प्रदर्शन जारी, माग पूरा नभई देशभर आन्दोलन आउने चेतावनी, साउदीमा हुथीको मिसाइल प्रहारपछि खाड़ी क्षेत्र अशान्त। र काभा भलिबल अन्तर्गत नेपालको सेमी फाइनल यात्रा संकटमा, आइतबार बंगलादेश र सोमबार उज्बेकिस्तान विरूद्ध खेल्ने, आगामी सिजनका लागि बार्सिलोनाको नयाँ जर्सी सार्वजनिक।
1: सुरक्षित कारोबार सँगै ढुक्क रहो हरेक दिन ग्लोबल स्मार्ट प्लस लाइफको प्रेसमा।

0: प्रहरीले गिरीको सञ्जालमा जोड़िएका अन्य व्यक्तिहरूमाथि पनि निगरानी बढ़ाएको जनाएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रिके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

एलजी ले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी, घर घरमा एलजी, एलजी लाइफ्स गुड।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: बाँकी खबर मधेस प्रदेशका 10 स्थानीय तहमा किसानका खेत समय प्रत्यक्ष सेवा पुर्याउने गरी नयाँ कृषि कार्यक्रम सञ्चालन गरिने भएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले कृषि अनुसन्धान प्रविधि हस्तान्तरण र प्राङ्गारिक खेतीलाई प्राथमिकता दिँदै यो योजना अघि बढ़ाएको हो। मधेसका मुख्यमन्त्री कृष्ण प्रसाद यादवसँगको भेटमा कृषि मन्त्री गीता चौधरीले कार्यक्रमका लागि 10 पालिका छनौट गर्न आग्रह गर्नुभएको छ। नीति निर्माण भन्दा पनि कार्यान्वयनलाई जोड़ दिँदै किसानलाई आधुनिक प्रविधिसँग जोड़न एकीकृत रूपमा काम गरिने मन्त्रालयले जनाएको छ। छनौटमा पर्ने पालिकामा कृषि उत्पादन बढ़ाउनका साथै तालिम परामर्श र माटोको उर्वरा शक्ति संरक्षणका कामहरू गरिनेछ। यसका लागि संघ प्रदेश र स्थानीय तहबीच समन्वय गरेर अघि बढ़ने मन्त्री चौधरीले बताउनु भएको छ। खोप सम्बन्धी अन्तर्राष्ट्रिय साझेदार संस्था गाभीले नेपालसँग 3.5 लाख अमेरिकी डलर भन्दा बढ़ी रकम फिर्ता नमाग्ने निर्णय गरेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार गाभीले 3,08,271 अमेरिकी डलर फिर्ता नमाग्ने जनाएको हो। उक्त रकम अब गाभीको आगामी सहयोग कार्यक्रमबाट समायोजन गरिने भएको छ। स्वास्थ्य मन्त्रीलाई पत्र पठाउँदै गाभीले यो व्यवस्था नेपालका लागि एकपटकका लागि मात्र गरिएको विशेष निर्णय भएको स्पष्ट पारेको छ। गाभीले हालसम्म नेपाललाई 50 मिलियन अमेरिकी डलर भन्दा बढ़ीको सहयोग उपलब्ध गराइसकेको छ, जसबाट नियमित खोप भण्डारण प्रणाली र स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि जस्ता कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन्। चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै धनगढ़ीमा अनसन बसिरहनुभएका डाक्टर गोविन्द केसीलाई अस्पताल भर्ना गरिएको छ। धनगढ़ीको कृष्ण मन्दिरस्थित धर्मशालामा 24 अनसनमा रहनुभएका डाक्टर केसीको स्वास्थ्य बिग्रिएपछि उहाँलाई सेती प्रादेशिक अस्पताल पुर्याइएको हो। अस्पतालका अनुसार उहाँलाई अहिले आईसीयूमा राखेर उपचार थालिएको छ। डाक्टर केसी स्वास्थ्य सेवाको पहुँच र समग्र स्वास्थ्य क्षेत्र सुधारका विभिन्न माग राख्दै 3 दिनदेखि अनसनमा हुनुहुन्छ। गत आर्थिक वर्ष 2082 राशिमा 12 लाख भन्दा बढ़ी विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन्। नेपाल पर्यटन बोर्डका अनुसार यसो अवधिमा 12,09,357 जना अन्तर्राष्ट्रिय पर्यटक नेपाल भित्रिएका हुन्। नेपाल आउने पर्यटकमध्ये सबैभन्दा ठूलो संख्या छिमेकी मुलुक भारतको रहेको छ, जसमा आगमनको करिब 25% अर्थात 3,11,000 भन्दा बढ़ी पर्यटक भारतबाट आएका छन्। अन्तर्राष्ट्रिय बजारमा गरिएका प्रवर्धनात्मक कार्यक्रम, हवाई पहुँच विस्तार र निजी क्षेत्रसँगको सहकार्यका कारण पर्यटक आगमनमा सुधार आएको बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मत सिंह ऐरले बताउनु भएको छ। सरकारले सन् 2027 आरोग्य पर्यटन वर्ष घोषणा गरेकाले चालू आर्थिक वर्षमा पर्यटकको संख्या अझै बढ़ने अनुमान गरिएको छ। हामीसँग खबर अझै पनि बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

सर एलजीले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी घर घरमा एलजी, एलजी लाइफ्स गुड।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश हो,
1: डिश हो खुशीको कनेक्सन।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब विदेशका खबर। भारतका शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएका छन्। उनी विरूद्ध झण्डै एक महिनादेखि दिल्लीको जन्तर मन्तरमा कंग्रेस जनता पार्टी सीजेपीको प्रदर्शन चलिरहेको छ। नेट पेपर लेख मालिक मामिलामा भारतका विभिन्न राज्यहरूमा शिक्षा मन्त्री प्रधानले राजीनामा दिनुपर्ने माग अघि सारेर प्रदर्शन भइरहेको थियो। प्रधानले सामाजिक सञ्जाल एक्स मार्फत राजीनामा बारे जानकारी दिएका छन्। इरान समर्थित हुती विद्रोहीहरूले साउदी अरेबियाका दक्षिण शहर जिरजानमा मिसाइल आक्रमण गरेको दावी गरेका छन्। साउदी नेतृत्वको गठबन्धनले पनि लाल सागरमा व्यावसायिक जहाजहरूलाई धम्की दिने हुतीका केन्द्रहरूमा कार्यवाही गरिएको जनाएको छ। अमेरिकी सेनाले इरानी सैन्य लक्ष्यहरूमा लगातार आक्रमण जारी राखेका बेला यो घटना भएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आणविक हतियार विकास नगर्ने सम्झौतामा नआएसम्म कार्यवाही जारी राख्ने बताएका छन्। तर्फ इरानले पनि बहराइन, जोर्डन र कुवेतमा रहेका अमेरिकी सैन्य ठेगानाहरूलाई लक्षित गरी जवाफी आक्रमण गरेको दावी गरेको छ। क्षेत्रमा बढ़दो तनाव कम गर्न चीनले वार्ता र समझदारीको बाटो रोज्न आह्वान गरेको छ। अब खेल खबर। पाकिस्तानमा जारी काभा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालले लगातार तेस्रो हार बेहोरेको छ। आयोजक पाकिस्तानसँग 3-0 सोझो सेटमा पराजित भएसँगै नेपालको शीर्ष चारमा पुग्ने सम्भावना कठिन बनेको छ। यसअघि नेपाल कजाकिस्तान र श्रीलंकासँग 5 सेटसम्म पुगेर पराजित भएको थियो। राउण्ड रोबिन लीगका आधारमा संचालित 6 राष्ट्र सम्मिलित यस प्रतियोगितामा सेमी फाइनल पुग्न नेपालले अब बाँकी रहेका 2 खेल जित्नै पर्ने दबाव छ। नेपालले भोलि आइतबार बंगलादेश र सोमबार उज्बेकिस्तान स्थानसँग प्रतिस्पर्धा गर्नेछ र स्पेनिस फुटबल क्लब बार्सिलोनाले आगामी सिजनका लागि नयाँ अवे जर्सी सार्वजनिक गरेको छ। क्लबले प्रसिद्ध खेलकुद सामग्री उत्पादक नाइकी र दिवंगत बास्केटबल खेलाड़ी कोबे ब्रायन्टको ब्राण्डसँग सहकार्य गरेर यो पोशाक तयार पारेको हो। खेलाड़ीलाई आरामदायी र हलुका बनाउन नयाँ प्रविधि प्रयोग गरिएको यो जर्सी पहिलो टोलीले आगामी प्रि सिजनका खेलहरूबाट प्रयोगमा ल्याउने क्लबले जनाएको छ। मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। सर्पदंशबाट बालकको ज्यान गएपछि सिराहामा तराम, समयमै एम्बुलेन्स नपाएको भन्दै स्वास्थ्य केन्द्रमा तोडफोड। 5 समस्याग्रस्त सहकारीका 48 बचतकर्ताको रकम फिर्ता। ज्येष्ठ नागरिक र गम्भीर बिरामीलाई प्राथमिकता। राजसपा सिन्धुपाल्चोकको रोकिएको अधिवेशन साउन 22 हुने। अभिषेक गिरीका सहयोगी मुकेश कार्की पक्राउ। आपराधिक सञ्जाल र आर्थिक कारोबारमाथि मोरङ प्रहरीको छानबिन। मधेसका 10 पालिकामा कृषिको नमूना कार्यक्रम सञ्चालन गरिने। गत आर्थिक वर्षमा 12 लाख भन्दा बढ़ी विदेशीले गरे नेपाल भ्रमण। भारतीय पर्यटकको संख्या सबैभन्दा धेरै। भारतका शिक्षा मन्त्री धर्मेन्द्र प्रधानद्वारा राजीनामा। साउदीमा हुतीको मिसाइल प्रहारपछि खाड़ी क्षेत्र अशान्त। र काभा भलिबल अन्तर्गत नेपालको सेमी फाइनल यात्रा संकटमा। आइतबार बंगलादेश र सोमबार उज्बेकिस्तान विरूद्ध खेल्ने। आगामी सिजनका लागि बार्सिलोनाको नयाँ जर्सी सार्वजनिक। हौस् त नेपाली खबर अहिलेलाई यति नै। अपराह्न 4 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। बिदा दिनुहोस्। नमस्कार।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

0: अहिले दिउँसोको 4 बज्यो, 4 PM.
1: रेडियो साइन 89.8 मेगाहर्ज.
2: जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्त जरुरी सूचना. नेपाल सरकार मन्त्री परिषदको मिति 2083 असाढ 18 बैठकबाट स्वीकृत भएको जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको लागि पुनर्स्थापना, जीवन यापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजमा उल्लेख भए अनुसार जेएनजी आन्दोलनका क्रममा घाइते भएका तर वर्गीकरणका लागि परीक्षणमा छुट्न गएका घाइतेहरूको परीक्षण तथा वर्गीकरण गर्ने र त्यस अगावै वर्गीकरणमा परेकाहरूको आवश्यकता अनुसार पुनः परीक्षण, पुनः वर्गीकरण तथा प्रमाणीकरण गरी उनीहरूले पाउने सेवा सुविधालाई परिमार्जन गर्ने भन्ने निर्णय भएको हुँदा यस अघि प्रकाशित सूचना अनुसार वर्गीकरणको लागि छुट्न गएका घाइतेहरूलाई पुनः वर्गीकरणका लागि यो सम्बन्धी आवश्यक कागजात सहित सम्पर्क गर्नु हुन सरोकार वाला सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ.
3: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना.
4: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह, BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ.
3: कलेजका विशेषताहरू:
4: पर्याप्त सुविधा सहित आफ्नै भवन,
3: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
4: पर्याप्त छात्रवृत्ति व्यवस्था,
3: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन.
4: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन. सम्पर्क नम्बर 0656493495.
5: चैते धानमा नेक ब्लास्टको समस्या.
6: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ. एक किसिमको ढुसी जन्ने रोग हो. यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ.
5: रोगको लागि अनुकूल मौसम:
6: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ. समाधानका उपायहरू:
5: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने.
6: खेतमा पानी जमाइराख्ने:
5: वेभिस्टिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने.
6: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
7: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज.

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

0: ए लौ न लौ लौ चट्याङ पर्ने आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ।
1: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
2: हो र?
1: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
2: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
1: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
2: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
1: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: अब चलाउनुहोस् इन्टरनेट र टिभी सँगै युट्युब एकै साथ सजिलैसँग डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइपिएस बाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004477 क्लासिक टेक छोयो कि चल्यो।
1: अब तपाईको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
2: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
1: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
2: तपाईको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,
1: स्थानीय राष्ट्रिय

0: पुनस्त लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
1: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0564909959, 98550359 र 98550369।
2: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
1: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
2: कलेजका विशेषताहरू:
1: पर्याप्त सुविधा सहित आफ्नै भवन,
2: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
1: पर्याप्त छात्रवृत्ति व्यवस्था,
2: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन।
1: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0564934495।
3: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ। विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिन कुन्नी।
4: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ। के कुराको चित्त बुझेन छोरी?
5: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त।
4: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो।
5: बाबा, हाम्रै पश्चिम चितवनको शारदानगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि सानी।
4: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो। तिमी ढुक्क भर बस, तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि

0: रेडियो साइनम 89.8 मेगाहर्ट्ज।
1: मायादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
2: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मायादेवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
1: कलेजका विशेषताहरू:
2: पर्याप्त सुविधा सहित आफ्नै भवन,
1: मल्टिमिडिया ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
2: पर्याप्त छात्रवृत्ति व्यवस्था,
1: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन।
2: प्रिन्सिपल मायादेवी कन्या कलेज भरतपुर 10 चितवन, सम्पर्क नम्बर 0656493495।
3: राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्बन्धी जिल्ला प्रशासन कार्यालय चितवनको सूचना। चालू आर्थिक वर्षको शुरूवाती दिनदेखि नै राष्ट्रिय परिचय पत्रको फोटो खिचाउने र कार्ड लिने सेवाग्राहीहरूको अत्याधिक चाप बढेको हुँदा मिति 2083 श्रावण 7 गतेदेखि निम्नानुसार गरिने व्यवहार जानकारीको लागि अनुरोध छ। सेवाग्राहीहरूको चापलाई मध्यनजर गरी मिति 2083 श्रावण 7 गतेदेखि बिहान 8 बजेदेखि साँझ 7 बजेसम्म दैनिक करिब 750 जनाको लागि सेवा दिने प्रबन्ध मिलाइएको छ। टोकन प्रणालीबाट तय हुने आफ्नो पालोमा धैर्यताका साथ बसी फोटो खिचाउनु हुन अनुरोध छ। विगतमा परिचय पत्र नम्बर प्राप्त गरिसकेका सेवाग्राही महानुभावहरूलाई उक्त नम्बरका आधारमा सबै काम हुने भएकोले केही दिनका लागि जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचय पत्र वितरण गर्ने कार्य नगरिने बेहोरा अनुरोध छ। राष्ट्रिय परिचय पत्रको लागि फोटो खिच्ने कार्य पश्चात तपाईँको राष्ट्रिय परिचय पत्र नम्बर आउने र विभागबाट सिस्टम अपग्रेडको कारण एप्रुभमा ढिलाइ भएको हुँदा क्रमशः एप्रुभ हुँदै जाने र उक्त प्रयोजनको लागि जिल्ला प्रशासन कार्यालयमा धाइरहनु नपर्ने बेहोरा अनुरोध छ। जिल्ला प्रशासन कार्यालय चितवन।
4: जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्त जरुरी सूचना। नेपाल सरकार मन्त्री परिषदको मिति 2083 असार 18 बैठकबाट स्वीकृत भएको जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको लागि पुनर्स्थापना, जीवन यापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजमा उल्लेख भए अनुसार जेएनजी आन्दोलनका क्रममा घाइते भएका तर वर्गीकरणका लागि परिच्छेदमा छुट्न गएका घाइतेहरूको परिचयलाई पुनः वर्गीकरणका लागि यो सम्बन्धी आवश्यक कागजात सहित सम्पर्क गर्नुहुन सरोकारवाला सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
0: रेडियो साइनम 89.8 मेगाहर्ट्ज।
2: यति बेला बेलुकीको 7:30 बज्यो। अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनोबाट साझा खबर।
5: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353।
6: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको IPTV सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। एक महिनामा पहिरोका 439 घटनामा 8 जनाको मृत्यु। आज मात्रै रोल्पाका 2 महिलाको मृत्यु। काठमाडौँको तारकेश्वरमा गाड़ीभित्र जलेको अवस्थामा महिलाको शव फेला, अनुसन्धान जारी।
1: गाडीको भित्री भागहरूमा के क्षति छन्? तर अक्सिजन बाहिरबाट पर्याप्त जान्न सकेको कारणले धेरै गाडीको बाहिरी भागहरू क्षति भएको छ, भित्री भागहरूमा के क्षति पुगेको छ?
0: कर्णालीका मुख्यमन्त्री कौडेलको राजीनामा। एमाले नेकपा बीच प्रदेश सरकार गठनमा 3 बुँदे सहमति। 5 प्रदेशमा संयुक्त सरकार। मधेस र गण्डकीमा थप परामर्श हुने।
2: सहमति जुन भएको छ सुरुवात हो र विगतका सबै अनुभवहरूलाई शिक्षाका रूपमा दिएर हामीले चाहिँ यसलाई अङ्कत कति कतासम्म पुर्याउने हो।
0: डाक्टर गोविन्द केसीसँग वार्ताका लागि सरकारी टोली धनगढ़ीतर्फ। प्रेस स्वतन्त्रताको माग गर्दै पत्रकार महासंघको माइती घरमा प्रदर्शन। शालिग संरक्षणमा स्थानीयको चासो कम।
3: अब अहिले कसको शालिग बनाउने, कसको शालिग नबनाउने? शालिग बनाउनलाई त राष्ट्रमा योगदान दिएको व्यक्तिको शालिग बनाउनु पर्छ।
0: र भारतका शिक्षा मन्त्री धर्मेन्द्र प्रधानद्वारा पदबाट राजीनामा। ककरोच जनता पार्टीको आन्दोलन फिर्ता। 21 क्लबद्वारा रोकिएका राष्ट्रिय लीग तत्काल आयोजना गर्न माग।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: बर्खायाममा माटोको ढिस्कोले पुरिएर ज्यान गुमाउनेको घटना बढ़दै जानु गम्भीर चिन्ताको विषय हो। माटो खने क्रममा सामान्य सावधानी अपनाइए पनि भिजेको जमीनका कारण जोखिम उच्च रहने भएकाले सुरक्षा मापदण्डको अझ कड़ाईका साथ पालना गर्नुपर्छ। स्थानीय तह, निर्माण व्यवसायी र सम्बन्धित निकायले जोखिम मूल्यांकन, नियमित अनुगमन र मौसम अनुसार काम संचालनमा विशेष ध्यान दिन आवश्यक छ। समयमै अपनाइने सतर्कता, जनचेतना र प्रभावकारी नियमनले दुखद घटनालाई उल्लेखनीय रूपमा न्यूनीकरण गर्न सकिन्छ। अब खबर सन्तोष गन्धर्वबाट।
5: रोल्पाको सुनछहरी गाउँपालिका एक शेरम स्थित दबाङ लेकमा पहिरो जाँदा 2 महिलाको पुरिएर मृत्यु भएको छ। आज दिउँसो पहिरो जाँदा 2 महिलाको मृत्यु भएको र 1 घाइते भएको प्रहरीले जनाएको छ। दिउँसो गाई बाख्रा चराइरहेका बेला 81 पहिरो खसेको थियो। पहिरोमा केही पशु चौपाए पुरिएको प्रहरीले जनाएको छ। इलाका प्रहरीकाले सुलीचौरबाट प्रहरी टोली घटनास्थलतर्फ पुगेको र थप विवरण संकलन भइरहेको रोल्पाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर छेत्रीले सीआईएनलाई जानकारी दिनुभयो।
6: पहिरो पनि कस्तो भन्दा माथि पहरो फुटेर ढुङ्गै ढुङ्गा आएछन् र माथिबाट आएको ढुङ्गाले चाहिँ तर्किँदा तर्किँदै ढुङ्गाले लागेर दुईजना महिलालाई ती ढुङ्गाले पुरेछ र उहाँहरूको चाहिँ त्यही घटनास्थलमै मृत्यु भएको भन्ने खबर छ र 1 घाइते हुनुहुन्छ, उहाँलाई चाहिँ उद्धार गरेर चाहिँ उपचारमा पठाएको छ र अरू 2 गोरु मरेको भेटिया छ। त्यस्तै 4-5 चाहिँ बाख्रा पाठाहरू पनि मरेको भन्ने आएको छ। त्यही घटनास्थलमा गाउँपालिकाको अध्यक्ष पुग्नु भएको छ। गाई रहेको ठाउँबाट 25 किलोमिटर जति पैदल दूरीमा छ। त्यसले गर्दाखेरि चाहिँ अब जो घटना चाहिँ घटेको र घटनाका कारणले चाहिँ 2 चाहिँ मृत्यु भएको भन्ने चाहिँ पुष्टि भएको।
5: यसैबीच पछिल्लो 1 महिनामा देशभर पहिरोका 439 घटना भएका छन्। ती घटनामा 8 मृत्यु, 19 घाइते तथा 1 बेपत्ता भएको विपत्त जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। यस अवधिमा पहिरोका कारण करिब 60 लाख रूपियाँ बराबरको क्षति भएको छ। यस अवधिमा 8 पूर्वाधारमा क्षति पुगेको छ भने 20 चौपाए मरेका छन्। मनसून सक्रिय रहेकाले पहिरो र बाढ़ीको जोखिम उच्च रहेको भन्दै जोखिमयुक्त क्षेत्रमा सतर्कता अपनाउन सम्बन्धित निकायले आग्रह समेत गरेका छन्। काठमाडौँको तारकेश्वर नगरपालिकामा 1 महिला कारभित्र जलेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ। तारकेश्वर नगरपालिका वडा नम्बर 1 स्थित काले बासे चुनी देवी बालुवा प्रशोधन केन्द्र नजिकै पार्किङ गरी राखिएको विद्युतीय कारभित्र शव भेटिएको हो। मृत्यु हुनेमा तारकेश्वर नगरपालिका 9 शुभकामना चोक बस्ने 45 वर्षीय रश्मि रिजाल रहेको प्रहरीले जनाएको छ। नक्साल स्थित सानीमा क्यापिटल्स लिमिटेडमा मर्चेन्ट हेडको रूपमा कार्यरत उहाँ साउन 8 बिहान 7 सम्पर्कविहीन भएको पारिवारिक स्रोतले जनाएको थियो। आज दिउँसो करिब 1 बजे विद्युतीय कारभित्र पछाडिको सीटमा जलेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दीपक घिमिरेले सीआईएनलाई जानकारी दिनुभयो।
1: नुवाकोट घर भई नेपाल टार बस्ने रश्मिरी जाल अफिस जान्छु भनेर गएको र अफिस नबुकिकन हिजै हराइसकेपछि हिजो खोजतलासको लागि हाम्रो प्रहरीमा पनि उजुरी निवेदन परेको थियो। त्यही क्रममा हामी विभिन्न ठाउँहरूमा सम्भावित ठाउँहरूमा खोजतलास गरेको थियौं। त्यही खोजतलास गर्ने क्रममा आज यो तारकेश्वर नगरपालिकाको झोल टोखा भन्ने ठाउँमा यो गाड़ीको पछाडि सीटमा जलेर रहेको अवस्थामा उहाँको शव चाहिँ आज सभा आयोगभित्र फेला परेको थियो। अहिलेसम्मको अनुसन्धानले एमजीको कोमेट गाड़ी BAE 0410 नम्बरको गाड़ी आफैले चलाएर गएको देखिन्छ र त्यहाँ पुगिसकेपछि आफैले आफ्नो शरीरमा प्रज्वलनशील पदार्थ राखेर जलाएर मृत्यु भएको देखिन आउँछ। अहिलेसम्म गाड़ीको भित्री भागहरूमा केही क्षति छन् तर अक्सिजन बाहिरबाट पर्याप्त जान नसकेको कारणले धेरै गाड़ी बाहिरी भागहरू क्षति भएको छैन, भित्री भागहरूमा केही क्षति पुगेको छ।
5: एसपी दिलीप घिमिरेले घटनास्थलमा जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त बालाजुको टोली पुगेर प्रारम्भिक अनुसन्धान शुरू गरेको समेत जानकारी दिनुभएको छ। नेपाल कम्युनिष्ट पार्टी एमाले र नेपाल कम्युनिष्ट पार्टी बीच प्रदेश सरकार गठन र कार्य सहकारीका विषयमा 3 बजे सहमति भएको छ। आज भएको उक्त सहमति पत्रमा नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गर्नुभएको हो। पछिल्लो समय प्रदेश सभामा बजेट निर्माणमा देखिएको असमझदारी, बजेट हीनताको अवस्था र अस्वस्थ राजनीतिक प्रतिस्पर्धा लगायतका समस्या समाधान गर्न दुई दलबीच सहमति पत्रमा हस्ताक्षर भएको छ। राजनीतिक स्थिरता, सुशासन, समृद्धि र प्रादेशिक विकासको गतिलाई तीव्र तुल्याउन प्रदेश सभामा सहकार्य गर्ने, संयुक्त सरकार गठन गर्ने निर्णय दुवै दलबीच सहमति भएको नेकपाका नेता अग्नि सापकोटाले सीआईएमसँग बताउनुभयो।
2: हाम्रो केही समय अगाडि बसेको यो राजनीतिक संयोजन समिति बैठकमा धेरै निर्णय गरेको थियो। त्यसमा दुई चारवटा निर्णय महत्वपूर्ण थियो। एउटा आफ्नो पार्टीलाई सुदृढ बनाउनु, दोस्रो अब संयुक्त मोर्चा अर्थात् वाम एकीकरण दिने, तेस्रो चाहिँ कम्युनिस्ट पार्टीको पुनर्गठन गर्ने, चौथो चाहिँ वृहत देश मोर्चाहरूको राष्ट्रिय मोर्चा बनाउने भन्ने थियो। यो चाहिँ सहकार्यको सहमति दिन भएको छ, शुरूआत हो र विगतका सबै अनुभवहरूलाई शिक्षाका रूपमा दिएर हामीले चाहिँ यसलाई अङ्कत पार्टी एकतासम्म पुर्याउने उद्देश्यका साथ यो गरिएको हो।
5: सहमति अनुसार संयुक्त सरकारमा कोशी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशको नेतृत्व नेपाल कम्युनिष्ट पार्टी एमाले गर्नेछ भने कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेपाली कम्युनिष्ट पार्टीले गर्नेछ। मध्य प्रदेश र गण्डकी प्रदेशमा सरकार गठनका सन्दर्भमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने अन्य राजनैतिक दलसँग पनि परामर्श अघि बढ़ाउने नेतृत्वले बताएको छ। यसैबीच सत्ता समर्थक दलहरूले समर्थन फिर्ता लिएसँगै कर्णालीका मुख्यमन्त्री यामलाल कौरेलले राजीनामा दिनुभएको छ। आज बसेको प्रदेशसभा बैठकमा उहाँले पदबाट राजीनामा दिनुभएको हो। कांग्रेस र नेपाली कम्युनिष्ट पार्टीले उहाँ विरूद्ध असार 32 गते अविश्वासको प्रस्ताव दर्ता गराएका थिए। आज उक्त प्रस्तावमाथिको छलफलमा भाग लिनुभएका कौरेलले शुरूमै आफ्नो धारणा राख्नु भएको थियो। उहाँले आफ्नो धारणाका लागि कुर्सी नै ठूलो कुरा नभएको भन्दै पदबाट राजीनामाको घोषणा गर्नुभएको हो।
7: एकले अर्कोलाई केन्द्रीय तहको राजनीतिक परिवर्तनका कारणले मन मिलेको भए पनि, विचार मिलेको भए पनि संगत फेर्नुपर्ने परिस्थिति बने अनुसार अहिलेको नेपाली कम्युनिष्ट पार्टीसँग पनि संगत गरियो। नेपाली कांग्रेससँग त अलि अस्तिसम्म हामी संगत गरेकै अवस्था थियो। जब यतिको साथीहरूले म प्रति यो प्रस्ताव राखिसकेपछि राजीनामा दिएको कुरा घोषणा गर्न चाहन्छु। त्यसको प्रक्रिया पूरा गर्न यहाँबाट प्रदेश सभाकै प्रदेश प्रमुख समक्ष अगाडि बढ्ने कुरा म यहाँहरूसँग जानकारी गराउँदै सबैलाई धन्यवाद दिँदै बिदाउन चाहन्छु। धन्यवाद।
5: शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सरकार संवादका माध्यमबाट डाक्टर गोविन्द केसीका मागका विषयमा यथाशीघ्र सहमतिपूर्ण समाधानमा पुग्न प्रतिबद्ध रहेको बताउनु भएको छ। सरकारका प्रवक्ता समेत रहनुभएका शिक्षा मन्त्री पोखरेलले सामाजिक सञ्जालमा डाक्टर गोविन्द केसीले उठाउनुभएका मागका सन्दर्भमा यथाशीघ्र सहमतिपूर्ण समाधानमा पुग्न सरकार तयार रहेको समेत उल्लेख गर्नुभएको हो। यसैबीच आजै शिक्षा सचिव चुडामणि शर्मालाई वार्ताका लागि धनगढ़ी पठाइएको छ। त्यस्तै प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डाक्टर जेपी अग्रवाल र स्वास्थ्य सचिव पनि भोलि धनगढ़ी पुगेर डाक्टर केसीसँग संवाद गर्ने तयारी गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गरौं, नागरिक अधिकार सुनिश्चित गरौं भन्ने नारासहित काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ। महासंघको उपत्यका प्रदेश समिति तथा काठमाडौँ ललितपुर र भक्तपुर शाखाको संयुक्त आयोजनामा आज दिउँसो विरोध प्रदर्शन भएको हो। सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारमाथि प्रतिकूल नीति लिएको आरोप लगाउँदै पत्रकारहरू आन्दोलनमा उत्रिएका हुन्। साझा खबरमा अब विदेशका खबर। भारतका शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिनुभएको छ। राजीनामा प्रधानमन्त्री नरेन्द्र मोदी समक्ष पठाइएको छ। नीट परीक्षा प्रश्नपत्र चुहावट प्रकरणलाई लिएर करिब एक महिनादेखि नयाँ दिल्लीको जन्तर मन्तरमा कक्रो जनता पार्टी सीजेपीको नेतृत्वमा प्रदर्शन भइरहेको थियो। प्रदर्शनकारीहरूले धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै आन्दोलन सड्काएका थिए। पर्यावरण अभियन्ता सोनाम वाङचुकले पनि शिक्षा मन्त्रीको राजीनामाको माग गर्दै 26 दिनसम्म आवरण अनसर बस्नु भएको थियो। यसैबीच कक्रो जनता पार्टीले जन्तर मन्तरमा जारी 37 दिने आन्दोलन स्थगित भएको घोषणा गरेको छ। बीजेपी सीजीपीका मुख्य प्रवक्ता सौरभ दासले सहमतिका शर्तहरू तोकिएको समय सीमाभित्र पालन हुने विश्वासका साथ आन्दोलन फिर्ता लिएको घोषणा गर्नुभएको हो। अब अन्त्यमा खेल समाचार। शहीद स्मारक लीग अन्तर्गतका 21 क्लबहरूले रोकिएका राष्ट्रिय लीग, महिला लीग, 18 वर्ष मुनिका लीग फुटबल प्रतियोगिताहरू लगायत प्रतियोगिताहरू तत्काल प्रारम्भ गर्न माग गरेका छन्। उनीहरूले अखिल नेपाल फुटबल संघ एन्फामाथि बाह्य हस्तक्षेप बन्द गरी निलम्बन फिर्ता गर्दै तत्काल खेलहरू सञ्चालन गर्नुपर्ने माग अघि सारेका हुन्। निलम्बनले हजारौं नेपाली फुटबल खेलाड़ी, प्रशिक्षक, निर्णायक तथा फुटबलमा आश्रित व्यक्तिहरू प्रभावित भएको भन्दै फिफाबाट निलम्बित भएको लामो समयसम्म पनि फुकुवातर्फ सम्बन्धित निकायबाट ठोस पहल प्रारम्भ नभएको उनीहरूले गुनासो समेत गरेका छन्। क्लबहरूले एन्फाको निर्वाचन तत्काल गर्न समेत माग अघि सारेका हुन्।
0: सन्तोष गन्धर्व। डडेलधुरामा थोपाई सिंचाईतर्फ किसानको आकर्षण।
8: बिरुवालाई चाहिँ जति चाहिन्छ त्यति दिन सकिन्छ, डाइरेक्ट जरामा जान्छ तपाईँ सिंचाइले, त्यसले गर्दा थोरै पानीले पनि उत्पादन र उत्पादकत्व बढाउन सकिन्छ,
0: कम पानीमा पनि बढ़ी उत्पादन लिन सकिने। रिपोर्ट सँगै शालिगमा प्रतिविम्बित नेपालको संस्कृति र इतिहास, शनिवार्य विशेष लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिरतामोड, वीरगंज र काठमाडौँ कलंकीका साथ

0: सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप। सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब थोपा सिंचाईको प्रसंग। जलवायु परिवर्तनका कारण पानीका स्रोत सुक्दै जानु, खेतीयोगी जमीनमा सिंचाईको अभाव हुनु र उत्पादन लागत बढ़दै जानुले डडेलधुराका किसान आधुनिक सिंचाई प्रविधितर्फ आकर्षित हुन थालेका छन्। व्यवसायिक कृषिमा लागेका किसानहरू थोपा सिंचाई प्रविधि अपनाउन थालेका छन् भने कतिपय किसान आगामी दिनमा यसलाई विस्तार गर्ने योजनामा छन्।
2: थोपा थोपा गरेर सिधै बिरूवाको जरासम्म पानी पुर्याइने थोपा सिंचाई प्रविधिले कम पानीमै बढ़ी उत्पादन लिन सकिने भएपछि किसानहरूको यसतर्फ आकर्षण बढ़ेको हो। डडेलधुरा जिल्लाका व्यवसायिक किसान परम्परागत तरिकाले खेतभरि पानी लगाउँदा पूरै पानीको सदुपयोग नहुने भएपछि थोपा सिंचाईबाट श्रम र समयको समेत बचत हुने भएकाले उत्साहित भएका छन्। अमरगढ़ी नौका किसान कमल सिंह झुकाल:
3: यो वर्ष चाहिँ कृषि ज्ञान केन्द्रले मलाई मल्चिङ प्लस थोपा सिंचाईको कार्यक्रम मार्फत योजना दियो। सिंचाई हातले हाल्नुपर्ने झन्झट पनि भएन। मैले बल्ब खोलिदियो, अटोमेटिक रूपमा पानी गइरहन्छ। निगरानी मतलब गरेर रोडमा कुनै बोर्ड पाएको छैन भने के गरे हेर्दा हुन्छ। थोपा सिंचाई त हुनुपर्ने नै छ किसानको लागि।
2: कतिपय किसान कृषि उत्पादनलाई थप प्रभावकारी बनाउन थोपा सिंचाई प्रविधि अपनाउने तयारीमा छन्। सिंचाईको अभाव तथा पानी पर्याप्त नभएको ठाउँमा व्यवसायिक कृषि गर्नका लागि यो प्रविधिले केही हदसम्म राहत हुने विश्वास किसानहरूको छ। गन्याबधुरा गाउँपालिका एक धौलाकोटका किसान खेमराज अवस्थी:
4: अलि राम्रै फाइदा हुन्छ, किनभने खाँगो अनुसार आएपछि मात्र किसानले डाइरेक्ट किन्दैन, अनुदान पाएपछि मात्र, तर अरूभन्दा फाइदा नै हुन्छ।
2: विशेष गरेर बेमौसमी तरकारी खेतीमा थोपा सिंचाई प्रविधिको प्रयोग बढ़दै गएको कृषि ज्ञान केन्द्रले जनाएको छ। केन्द्रका अनुसार जिल्लाभर 100 बढ़ी व्यवसायिक किसानहरूले थोपा सिंचाई प्रविधि अप्नाएका छन्। केन्द्रका प्रमुख नरेन्द्र पनेरु:
5: थोपा सिंचाई विशेष गरेर हामी बेमौसमी तरकारी खेतीमा गर्छौं। विशेष गरेर यसको मुख्य उद्देश्य भनेको जो यो जलवायु परिवर्तनका नकारात्मक अनुकूलन छन्, यो लामो चाहिँ खरेडी रहने, त्यसपछि यो पानीका स्रोत कम भएको ठाउँमा चाहिँ थोरै पानीले चाहिँ बिरुवालाई चाहिँ जति चाहिन्छ त्यति दिन सकिन्छ, डाइरेक्ट जरामा जान्छ थोपा सिंचाईले, त्यसले गर्दा थोरै पानीले पनि उत्पादन र उत्पादकत्व बढ़ाउन सकिन्छ।
2: थोपा सिंचाई मार्फत पानीसँगै मल व्यवस्थापन गर्न सजिलो हुने, गोडमेलमा सजिलो हुने, छुट्टै सिंचाईको आवश्यकता नपर्ने र उत्पादन समेत बढ़ने भएपछि किसान पनि उत्साहित छन्। जलवायु परिवर्तनको चुनौतीका बीच पानीको सदुपयोग गर्दै दिगो कृषि प्रणाली विकास गर्न थोपा सिंचाई प्रभावकारी भए पनि सबै किसानको पहुँचमा भने पुग्न सकेको छैन। तर्कराज भट्ट, CIN रेडियो अमरगढी, डडेलधुरा।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। नेपालगंजमा जनजी आन्दोलनका क्रममा हटाइएका शालिग पुनस्थापित:
6: आउने अरू पुर्खाहरूले पनि यस्ता खालका विभूतिहरूलाई चाहिँ बचाइराख्नुपर्छ। हाम्रा भावी सन्ततिहरूले चाहिँ हाम्रा पुर्खाहरूले के गरेका थिए, कसो गरेका थिए भन्ने कुरामा पनि उहाँहरूले एउटा एनालाइसिस गर्ने चाहिँ मौका पाउँछन्। यो चाहिँ एकदमै सराहनीय कार्य छ।
1: इतिहास र पहिचानका प्रतीक भएकाले जोगाउनु पर्ने स्थानीयको भनाई। रिपोर्ट: शालिग जोगाउने जिम्मेवारी कसको? शनिवार्य विशेष बाँकी नै छ। CIN को साझा खबर सुन्दै गर्नुहोला।
7: 5 बजे बिहान उठेर भरे 10 बजे रातिसम्म महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
8: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
9: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
10: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
11: महिलाको श्रम, अधिकार र सम्मानको आवाज,
12: कार्यक्रम साझा आवाज,
13: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
14: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
15: प्रोपराइटर मधुमाया जीसी पढे होइन, प्रोपराइटर बनेको छु। हेर्नुहोस् त, घर खर्च, दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
13: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे CIN मार्फत देशैभर
9: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि CIN को फेसबुक पेज र युट्युब CIN च्यानलमा पनि।
11: पसिनाको सम्मान, समानताको अभियान,
12: कार्यक्रम साझा आवाज।
16: क्लासिक टेक को वाई फाई 6 राउटर नाम 1 घमन 1

0: entirely chat antenna white coverage, 5G strength, low latency, raw fast speed. Sabai astra ko shakti bokeko 200 Mbps ko internet aba 3 mahina ka lagi matra 3300 rupaya ma sath ma IPTV matra 250 prati mahina. Booking ko lagi 9801004477 sharta haru lagu hune chan. Classic check chhoyo ki chhanyo.
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM.
2: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ. अब शनिवारीय विशेष. नेपालमा शालिक मूर्ति संस्कृति र परम्परा धेरै पुरानो, समृद्ध र धार्मिक आध्यात्मिक रूपमा गहिरो छ. जानकारहरूका विचार र विभिन्न अभिलेख अनुसार शालिकहरूलाई मात्र कलाको रूपमा नभई जीवित देवता, आस्थाको प्रतीक र संस्कृति संरक्षणको माध्यम पनि मानिन्छ. लिच्छवी कालभन्दा अघिदेखि मल्लकाल, शाहकाल, आधुनिक समयसम्ममा आइपुग्दा देवी देवतादेखि राजा, विभिन्न कालखण्डका राष्ट्रिय नायकका पनि शालिक बनाउने अभ्यास चलिरहेको छ. नेपालगंजमा भने विभिन्न आन्दोलनका कारण हटाइएका शालिक पुनस्थापित गरिएको छ.
3: नेपालगंजका विभिन्न चोकहरूमा रहेका ऐतिहासिक व्यक्तित्वका शालिक आज स्थापित गरिएको छ. पूर्व प्रधानमन्त्री सुशील कोइराला, जननेता गणेश मानसिंह, जननायक बीपी कोइराला, पूर्व राजा वीरेन्द्र, कम्युनिष्ट आन्दोलनका संस्थापक नेता पुष्पलाल श्रेष्ठ र शहीद सेतु विकका शालिक एकै दिन अनावरण गरिएको हो. जेएमजी आन्दोलनका क्रममा भदौ 23 र 24 गते तोड़फोड़ गरिएका अधिकांश शालिकलाई नेपालगंज उपमहानगरपालिकाको अग्रसरतामा निर्माण गरी सम्बन्धित चोकमै पुनर्स्थापना गरिएको हो. नेपालगंज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले इतिहास र योगदानको सम्मान गर्दै सार्वजनिक सम्पत्तिको संरक्षण सबैको साझा दायित्व भएको बताउनु भएको छ.
4: ऐतिहासिक रूपमा रहेका चौकहरूको पुनर्निर्माण शालिकहरूको अनावरण गरिएको छ र कुनै पनि इतिहासलाई हामीले मेटाउनु हुँदैन. यदि इतिहास हामीले मेटायौं भने अर्को पुस्ताले फेरि पनि इतिहास मेटाउँछ. त्यसकारण सबै ऐतिहासिक व्यक्तित्वहरूको चाहिँ संरक्षण गर्नु सबै नागरिकको दायित्व पनि हो, विशेष गरी स्थानीय सरकारको दायित्व.
3: नेपालगंजको बीपी चोक, धम्बोजी अर्थात वीरेन्द्र चोक, पुष्पलाल चोक, सेतुबिक चोक लगायतका स्थानमा शालिक अनावरण कार्यक्रममा स्थानीय बासिन्दा, जनप्रतिनिधि, विभिन्न राजनैतिक दलका प्रतिनिधि र सर्वसाधारणको उपस्थिति थियो. स्थानीयवासीले शालिक पुनर्स्थापनालाई सकारात्मक कदमका रूपमा स्वागत गर्दै अब यस्ता सार्वजनिक सम्पदाको संरक्षण, नियमित सरसफाई र व्यवस्थापनमा ध्यान दिनुपर्ने बताएका छन्.
5: यो एउटा इतिहास हो, इतिहासको जगेना गर्नुपर्छ, हामीले इतिहासबाट सिक्नुपर्छ. हिजोका जन आन्दोलनहरूले हामीलाई जुन खालको स्वतन्त्रता प्रदान गर्यो, जुन खालको बोल्ने हक अधिकारको बारेमा आवाज उठाउने जुन अधिकार प्राप्त गरेको छ, तिनीहरूको सम्मानका लागि आज यो चोकहरूमा उहाँहरूको शालिक अनावरण कार्यक्रम एकदमै राम्रो छ.
6: यो जेएनजी आन्दोलन लगायतका विभिन्न आन्दोलनमा बाँकी जिल्लामा रहेका विभिन्न हाम्रा सम्मानित व्यक्तित्वहरूको शालिकहरू तोडफोड गरिएको थियो. यसको संरक्षण गरेकोमा म नेपालगंज उपमहानगरपालिकालाई धन्यवाद दिन्छु. आउने अरू पुर्खाहरूले पनि यस्ता खालका विभूतिहरूलाई चाहिँ बचाइराख्नुपर्छ. हाम्रा भावी सन्ततिहरूले चाहिँ हाम्रा पुर्खाहरूले के गरेका थिए, कस्तो गरेका थिए भन्ने कुरामा पनि उहाँहरूले एउटा एनालाइसिस गर्ने चाहिँ मौका पाउँछन्. यो चाहिँ एकदमै सराहनीय कार्य छ.
3: नेपालगंजमा विगतमा विभिन्न शालिक स्थापनाका क्रममा बेला बेलामा विवाद हुने गरेको थियो. यसपटक सबै शालिक पुनर्स्थापनामा कुनै असन्तुष्टिका स्वर सुनिएनन्. इतिहासबारे नयाँ पुस्तालाई जानकारी दिन र शहरको सौन्दर्य बढ़ाउन पनि शालिकको भूमिका महत्वपूर्ण हुने सेतुबिक चोकमा भेटिएकाहरूले सुनाएका छन्.
7: दिनहरूमा प्रत्येक नागरिकहरूले संरक्षण र सम्वर्धनमा बलका साथ अगाडि बढ्नुपर्छ.
8: हाम्रो सन्ततिले गणेश मान कस्तो हुनुहुन्थ्यो, पुष्पलाल कस्तो हुनुहुन्थ्यो थाहै हुन्न. अगर उहाँको शालिगहरू हुन्न, उहाँको गरेको इतिहासहरू हाम्रो देशमा हुन्न भने त हामी आफ्नो सन्तानहरूलाई के भन्ने कि. त्यस कारण यो राष्ट्र धरोहरहरूलाई हामी सबै सम्पूर्ण देशवासीले जोगाउने पर्ने हो.
3: शहरका ऐतिहासिक स्थलहरूमा शालिगको पुनर्स्थापनाले नेपालगंजको इतिहास, राजनीतिक विरासत र सामाजिक सद्भावलाई थप बलियो बनाउने अपेक्षा नागरिक समाजका अगुवाहरूको छ. निशु जोशी, CIN, रेडियो कृष्णसार FM, नेपालगंज, बाँके.
2: ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्व बोकेका शालिकहरूको संरक्षणमा पर्याप्त चासो र लगानी हुन सकेको छैन. नियमित मरमत सम्भारको अभाव, शहरीकरण र तोडफोडका कारण धेरै शालिक जीर्ण बन्दै गइरहेका छन्. शालिकलाई सांस्कृतिक सम्पदाका रूपमा संरक्षण गर्न सरकार, स्थानीय तह र समुदायको सक्रिय सहभागिता आवश्यक रहेको इतिहासविदहरू बताउँछन्। यसबारे हामीले इतिहासविद एवं नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति डाक्टर जजमान गुरूङसँग कुराकानी गरेका छौ।
9: जुन ठाउँमा जुन व्यक्ति सुहाउँदो हुन्छ त्यो ठाउँमा उसको शालिग बनाउने हो। अब अहिले कसो शालिग बनाउने, कसो शालिग नबनाउने, शालिग बनाउनलाई त राष्ट्रमा योगदान दिएको व्यक्तिको शालिग बनाउनु पर्छ। अहिले जसले पनि चाहिँ नि अब शालिग बनाउँदैछ राष्ट्रले पनि यो सहीद हो भनेर भनिदिन्छ। त्यस कारणले चाहिँ नि कुन ठाउँमा कसो शालिग बनाउन दिने, शालिग बनाउनलाई त्यसो एउटा चाहिँ नि नियम बन्नुपर्छ। यथा स्थानमा यथोचित व्यक्तिको शालिग बनाउनु पर्छ।
10: शालिग निर्माण गरिने गरिन्छ, तर शालिग निर्माण भइहाल्यो भने पनि त्यसको जतन गर्ने, त्यसको रेखदेखको कुरामा त्यति धेरै चासो दिएको जस्तो देखिन्न। खासमा यो किन भएको होला?
9: अनि त्यसको त अब सरकारले नै दन्द, जस्तो अब चाहिँ पहिले पोखरामा यता पूर्व यता पृथ्वी राजमार्ग टुङ्गिने ठाउँमा चाइनाले एउटा चाहिँ आफ्नो अन्तिम पोइन्टको शिला पत्र राखेको छ। त्यसलाई चाइनिज चोक चाइना चोक भन्थे, अहिले चाइना चोक भन्ने बिस्तारै हराए। पृथ्वीनारायण शाहको शालिग राख्यो पृथ्वी चोक भने, पृथ्वीनारायण शाहको भत्काएर अहिले लखन चोक भने, तर लखन चोक भने भने जनबोलीमा त्यसलाई पृथ्वी चोकै भन्छ। अब सरकारले हटाउँछ, तर फेरि राज्य राज्य चाहिँ लखन थापाको त्यहाँ राख्छ। पृथ्वीनारायण शाहको त्यहाँ शालिग छैन, यता अमरसिंह चोकमा अमरसिंह थापाको राखेको थियो, सरकारले नै त्यहाँ हटाए। तर पृथ्वी चोकमा जुन लखन थापाको चाहिँ शालिग छ, त्यसलाई चाहिँ सरकारले हटाउन सक्दैन। अस्तिको जेएनजी आन्दोलनमा हटाएको थियो, फेरि ल्याएर राखेको छ। अब त्यसरी सरकारले पनि नीति पनि स्पष्ट छैन, नीति स्पष्ट हुनुपर्छ। अब अहिले ठाउँ ठाउँमा फेरि चाहिँ श्रीमान महेन्द्रको श्रीमान वीरेन्द्रको शालिग चाहिँ बन्ने क्रममा चाहिँ छ। पोहोर परारै हामीले चाहिँ पोखराको कुणरमा श्रीमान वीरेन्द्रको शालिग बनायो सुनौलो। अहिले नेपाल गन्जमा श्रीमाज वीरेन्द्रको बन्दैछ, बनेपामा श्रीमान त्रिभुवनको बन्दैछ, विराटनगरमा श्रीमाज महेन्द्रको बन्दैछ। यसरी बन्दैछ, जनस्तरबाट नै बन्दैछ। जनस्तरबाट अब भनेर जस्तो पृथ्वी विराटनगरमा महेन्द्र चोक भने, अहिले गान्धी चोक भन्न थाल्यो। कहाँबाट आयो त्यो गान्धी चोक? पृथ्वीनारायण शाहको शालिग फुटालेर, के अरे श्रीमान महेन्द्रको शालिग फुटालेर त्यहाँ नै यथोचित स्थानमा यथोचित व्यक्तिको शालिग राख्नुपर्छ। त्यसको संरक्षणको जुन जिम्मा स्थानीय जनतालाई दिएपछि त्यो सुरक्षित हुन्छ।
10: शालिग निर्माण गरिन्छ र त्यसको रेखदेखमा चाहिँ स्थानीय स्तरबाटै र सर्वसाधारणबाटै त्यसको बढी महत्व हुनुपर्छ भन्दै गर्दाखेरि यो शालिगले चाहिँ हाम्रो इतिहास, पौराणिक कथा र हाम्रो सांस्कृतिक धरोहरलाई चाहिँ कसरी बचाउँछ रोक्छ?
9: जस्तो अब बनेपामा श्रीपाद त्रिभुवनको शालिग बन्यो, त्यो शालिग बन्दाखेरि जस्तो तेन्जिङ शेर्पा हिलारी सगरमाथा चढेर आयो नि, सगरमाथा चढेर आएको कुन आएको थियो, बनेपाको बाटो आयो। अब त्यस्तै किसिमको चाहिँ भयो। अब पृथ्वी राजमार्गको अन्तिम टुङ्गो पोखरामा ले चाइनिज चाइना चौक भन्थे, अहिले त्यो हरायो। चाइना चौक भन्थे भन्ने कुरो मान्छेले बिर्से। त्यहाँ पृथ्वीनारायण शाहको शालिग राखे पृथ्वी राजमार्गको अन्तिम टुङ्गोमा, त्यसले पृथ्वी चौक भनेर यसरी भने। अब विराटनगरमा महेन्द्र चौक भनेर राखे। अब त्यस्तै किसिमको जस्तो अब सुर्खेत भनेको काला, अब त्यो चाहिँ पानी भएको ठाउँ, श्रीमान वीरेन्द्रको पालामा सदरमुखम सारेर त्यसको चाहिँ उजागर भयो, वीरेन्द्र नगर भन्ने नाम राखे। अब त्यो वीरेन्द्रको शालिग राखे। त्यस्तै अब अहिले वीरगंज भनेर छ, वीरगंज भनेको चाहिँ वीर शमशेरले स्थापना गरेको, चन्द्र निगाहपुर भन्ने छ, चन्द्र शमशेरले चाहिँ स्थापना गरेको, र नेपालगंज भन्यो त्यो जङ्गबहादुरले स्थापना गरेको, जङ्गगंज भनेर नेपालगंज भन्यो।

डाक्टर गोविन्द केसीसँग वार्ताका लागि सरकारी टोली धनगढ़ीतर्फ प्रस्थान गरेका छन्। प्रेस स्वतन्त्रताको माग गर्दै पत्रकार महासंघको माइती घरमा प्रदर्शन जारी रहेको छ। शालिग संरक्षणमा स्थानीयको चासो कम रहेको विज्ञको भनाई छ र भारतमा शिक्षा मन्त्री धर्मेन्द्र प्रधानद्वारा पदबाट राजीनामा ककरो जनता पार्टीको आन्दोलन फिर्ता भएको छ। 21 क्लबद्वारा रोकिएका राष्ट्रिय लीग तत्काल आयोजना गर्न माग गरिएको छ। हौस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि साउन 10 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: साहिनो समय सूचक अहिले रातिको 8 बज्यो PM
1: रेडियो साइन 89.8 मेगाहर्ज
2: मैया देवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना
3: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा स्नातक तह BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ
2: कलेजका विशेषताहरू
3: पर्याप्त सुविधा सहित आफ्नै भवन
2: मल्टिमिडिया ई लाइब्रेरी तथा पुस्तकालय सुविधा
3: पर्याप्त छात्रवृत्ति व्यवस्था
2: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन
3: प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन सम्पर्क नम्बर 0656 94 495
4: राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्बन्धी जिल्ला प्रशासन कार्यालय चितवनको सूचना चालू आर्थिक वर्षको सुरुवाती दिनदेखि नै राष्ट्रिय परिचय पत्रको फोटो खिचाउने र कार्ड लिने सेवाग्राहीहरूको अत्याधिक चाप बढेको हुँदा मिति 2083 श्रावण 7 गतेदेखि निम्नानुसार गरिने व्यवहारा जानकारीको लागि अनुरोध छ सेवाग्राहीहरूको चापलाई मध्यनजर गरी मिति 2083 श्रावण 7 गतेदेखि बिहान 8 बजेदेखि साँझ 7 बजेसम्म दैनिक करिब 750 जनाको लागि सेवा दिने प्रबन्ध मिलाइएको छ टोकन प्रणालीबाट तय हुने आफ्नो पालोमा धैर्यताका साथ बसी फोटो खिचाउनु हुन अनुरोध छ विगतमा परिचय पत्र नम्बर प्राप्त गरिसकेका सेवाग्राही महानुभावहरूलाई उक्त नम्बरका आधारमा सबै काम हुने भएकोले यही दिनका लागि जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचय पत्र वितरण गर्ने कार्य नगरिने व्यवहारा अनुरोध छ राष्ट्रिय परिचय पत्रको लागि फोटो खिच्ने कार्य पश्चात तपाईँको राष्ट्रिय परिचय पत्र नम्बर आउने र विभागबाट सिस्टम अपग्रेडको कारण एप्रुभमा ढिलाइ भएको हुँदा क्रमशः एप्रुभ हुँदै जाने र उक्त प्रयोजनको लागि जिल्ला प्रशासन कार्यालयमा धाई रहनु नपर्ने व्यवहारा अनुरोध छ जिल्ला प्रशासन कार्यालय चितवन
5: जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्त जरुरी सूचना नेपाल सरकार मन्त्री परिषदको मिति 2083 असार 18 बैठकबाट स्वीकृत भएको चेन्जी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको लागि पुनर्स्थापना जीवन यापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजमा उल्लेख भए अनुसार चेन्जी आन्दोलनका क्रममा घाइते भएका तर वर्गीकरणका लागि परीक्षणमा छुट्न गएका घाइतेहरूको परीक्षण तथा वर्गीकरण गर्ने र त्यस अगावै वर्गीकरणमा परेकाहरूको आवश्यकता अनुसार पुनः परीक्षण पुनः वर्गीकरण तथा प्रमाणीकरण गरी उनीहरूले पाउने सेवा सुविधालाई परिमार्जन गर्ने भन्ने निर्णय भएको हुँदा यस अघि प्रकाशित सूचना अनुसार वर्गीकरणको लागि छुट्न गएका घाइतेहरूलाई पुनः वर्गीकरणको लागि यो सम्बन्धी आवश्यक कागजात सहित सम्पर्क गर्नु हुन सरोकार वाला सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ
1: Radio Sign 89.8 MHz

0: नवलपरासीको कावासती नगरपालिका स्थित नमूना मध्यवर्ती सामुदायिक वनभित्र सञ्चालनमा रहेको जटायु रेस्टुरेन्ट अहिले अध्ययन अनुसन्धान केन्द्रको रूपमा विकास हुँदै आएको छ। पशु उपचारमा प्रयोग हुने डाइफ्लोफेसन औषधिका कारण गिद्धको संरक्षण संख्या घट्न थालेपछि सुरक्षित आहार उपलब्ध गराउने उद्देश्यले समुदाय संरक्षणकर्मी र सरकारवालाको सहकार्यमा सन् 2006 जटायु रेस्टुरेन्ट स्थापना गरिएको थियो। डाइक्लोफेनेकयुक्त औषधि प्रयोग गरिएका पशुको सिनो खाँदा गिद्धको मृत्यु हुने तथ्य पुष्टि भएपछि नेपालमा उक्त औषधिको प्रयोगमा रोक लगाइएको थियो। संरक्षणविद तथा जटायु रेस्टुरेन्टका संयोजक डीबी चौधरीले रेस्टुरेन्ट स्थापना भएपछि यस क्षेत्रमा गिद्ध संरक्षणमा उल्लेखनीय सफलता हासिल भएको बताउनुभयो। नेपालमा पाइने 9 प्रजातिका गिद्ध मध्ये 8 प्रजातिका यहाँ अभिलेख भएका छन्। तीमध्ये 4 प्रजाति रैथाने हुन् भने अन्य 4 प्रजाति जाडोयाममा हिमाली क्षेत्रबाट बसाई सरेर आउने गरेका छन्। संयोजक चौधरीका अनुसार रेस्टुरेन्ट स्थापना भएपछि गिद्धको संख्या बढ़नुका साथै स्थानीय समुदायमा पनि गिद्ध संरक्षणप्रति सकारात्मक सोचको विकास भएको छ। पहिला गिद्ध संरक्षणमा धेरैको चासो थिएन, अहिले गिद्ध प्रकृतिका लागि आवश्यक जीव भएको बुझाइ छ। स्थानीयवासी संरक्षण अभियानमा सक्रिय छन्। चौधरीले भन्नुभयो, एकै ठाउँमा धेरै गिद्धको अवलोकन गर्न पाइने नयाँ पर्यटकीय गन्तव्यको रूपमा जटायु रेस्टुरेन्ट रहेको संयोजक चौधरीले बताउनुभयो। वनजन्तुमा आधारित पर्यटकीय गतिविधिमा एउटा फरक र नयाँ आयामका रूपमा जटायु रेस्टुरेन्ट विकास भएको र गिद्धका हरेक आनी बानी सहजै अवलोकन गर्न सकिने हुँदा पर्यटकको रोजाईमा पर्न थालेको जटायुका कर्मचारी गेम नेपालीको भनाइरहेको छ।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: सर एलजीले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज अब किफायती मूल्यमा रेफ्रिजरेटर वासिङ मसिन एसी को कम्प्लिट रेन्ज 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई नागरिकता भए पुग्छ हरेक घरको खुसी घर घरमा एलजी एलजी लाइफ गुड
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको जो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर कान्तिपुर दैनिकले सन्त्रासमा कर्मचारी शीर्षकमा खबर छापेको छ प्रधानमन्त्रीको प्रमुख सहयोगीका रूपमा रहने मुख्य सचिव सुमन राज अर्याललाई 25 असारमा प्रधानमन्त्रीका सल्लाहकार असीम शाहले विदाई गरे यसअघि तत्कालीन प्रधानमन्त्रीले मुख्य सचिवलाई विदाई गर्ने अभ्यास रहेकामा 3 महीनाभन्दा बढ़ी प्रधानमन्त्री बालेन्द्र शाहसँगै रहेका अर्यालको यो अस्वाभाविक विदाईले कर्मचारी वृत्तमा चर्चा त पायो तर कर्मचारीले त्यसलाई अस्वाभाविक मानेनन् किनभने मोबाइल सन्देश पठाएकै भरमा तत्कालीन सचिव कृष्णहरि पुष्कर यसअघि नै पक्राउ परिसकेकाले यसलाई कर्मचारीले थप अर्को एक घटनाका रूपमा मात्र लिए त्यसो त प्रधानमन्त्री शाहले नियुक्त भएको पहिलो दिन सचिवहरूलाई दिएको निर्देशनबाटै कर्मचारी वृत्त झस्किएको थियो अहिलेसम्म तपाईहरूले जनताका प्रतिनिधिको हितमा काम गर्नुभयो जनताको हितमा गर्नु भएन अब त्यस्तो नहोस् 13 चैतमा शपथ लगत्तै उनले कर्मचारीलाई निर्देशन दिँदै भनेका थिए तपाईहरू लोकसेवा पास गरेर आउनु भएको छ अहिलेका मन्त्रीहरू पनि पढे लेखेका छन् तपाईहरूले हामीलाई नसिकाउनु प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै एक सचिवले थप भने ऐन कानून देखाएर कामबाट पन्छिने र त्यही भनेर मन्त्रीलाई पढ़ाउने काम नगर्नुहोला ती सचिवका अनुसार कर्मचारी ऐन कानून र नियममा बाँधिएको हुन्छ र त्यसैलाई आधार बनाएर काम गर्नुपर्ने हुन्छ तर ऐन कानून नियम देखाउने कार्यलाई काम गर्न नचाहेको असहयोग गर्न खोजेको वा बहानाबाजी गरेको कर्मचारीप्रतिको नकारात्मक बुझाई प्रधानमन्त्रीमा देखिएको उनको भनाई छ ती सचिवका अनुसार प्रधानमन्त्रीले कडाईका साथ भनेको विषय थियो हाम्रो स्पीडसँग आफ्नो तालमेल मिलाउनुहोला नभए बाटो छोड्नुहोला कर्मचारीलाई झस्काउने निर्णय र व्यवहार उपशीर्षकमा केही बुँदाहरू छापिएका छन् 13 चैतमा शपथ लगत्तै प्रधानमन्त्रीद्वारा सचिवहरूलाई कड़ा निर्देशन विगतको परम्परा विपरीत प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम शाहबाट मुख्य सचिव सुमन राज अर्यालको विदाई प्रस्तावित निजामती सेवा विधेयकमा 55 वर्ष उमेर वा 30 वर्ष अवधि पुगेका कर्मचारीलाई विदाईको प्रावधान प्रधानमन्त्रीलाई एसएमएस गरेको आरोपमा 21 जेठमा सचिव कृष्णहरि पुष्कर पक्राउ राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल सहितका कर्मचारी प्रधानमन्त्री कार्यालयबाटै अख्तियारको नियन्त्रणमा यी केही मुद्दाहरू हुन् सन्त्रासमा कर्मचारी कान्तिपुर दैनिकमा छापिएको खबर हो यो
3: यस्तै प्रसंग आजको गोर्खा पत्र दैनिकमा पनि छापिएको छ सरूआमा सुशासन मन्त्री कदम अनलाइनबाटै भयो 200 कर्मचारीको सरूआ शीर्षकमा समाचार छ सरकारले सुशासन र सेवा प्रवाहलाई प्रविधि मैत्री बनाउन अनलाइन प्रणाली मार्फत कर्मचारी सरूआ शुरू गरेको छ त्यस अनुसार 1750 जना कर्मचारीले अनलाइन प्रणाली मार्फत सरूआका लागि निवेदन दिएका छन् विगत लामो समयदेखि झाँगिँदै आएको कर्मचारी सरूआको व्यतिथि अन्त्य गर्दै सरकारले प्रभावकारी र पूर्ण रूपमा डिजिटल मैत्री बनाएको हो यसको कार्यान्वयन अनलाइन सरूआ प्रणालीबाटै भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा निवेदन दिई शुरू भएको छ मन्त्रालयमा अनलाइन प्रणालीबाट सरूआका लागि निवेदन दिने कर्मचारीको संख्या 1750 भएको मन्त्रालयले जनाएको छ अहिले औसतमा दैनिक 80 जना भन्दा बढ़ी कर्मचारीले अनलाइन प्रणालीबाटै सरूआका लागि निवेदन दिने गरेका छन् प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार गठन भएदेखि नै सरकारले शासकीय सुधार गर्ने उद्देश्यले सरकारी कामलाई सुशासन प्रविधि र सेवाग्राही मैत्री बनाउने नीतिलाई उच्च प्राथमिकता दिँदै आइरहेको छ यसैबीच सरकारले सबै सरकारी कार्यालय बिहान 9 बजेदेखि बेलुका 5 बजेसम्म सञ्चालनमा ल्याएसँगै सेवाग्राहीका लागि भीड़भाड़ हुने कार्यालयमा सेवा सहज भएको छ कतिपय सेवाग्राही बिहानै सेवा लिन कार्यालय पुग्ने भएकाले दिउँसो आउने सेवाग्राहीका लागि पनि सेवा सहज र प्रभावकारी बन्दै गएको जनाइएको छ पछिल्लो समयमा सेवाग्राही बिहान पाउने बिहान 9 बजेदेखि 10 बजेकै बीचमा सेवा लिन कार्यालय पुग्ने क्रम बढ़ेको छ यसैबीच अनलाइन प्रणालीबाट निवेदन दिँदा कम्तीमा 5 वटा विकल्प सहितको कार्यालय रोजे र सरूवाका लागि कर्मचारीले निवेदन दिनुपर्ने व्यवस्था छ निवेदन दिनेमा खरिदारदेखि सहसचिवसम्मका कर्मचारी रहेका छन् मन्त्रालयले 2 साता अघिदेखि नै कर्मचारी सरूवाको निवेदन अनलाइन प्रणालीबाट गर्ने निर्णय गरेको थियो। आजको गोर्खा पत्र दैनिकमा अनलाइनबाटै भयो 200 कर्मचारीको सरूवा शीर्षकमा खबर छापिएको छ।
2: चौबीस महिनापछि दुई वाम एक ठाम, मध्याह दैनिकमा खबर छ। प्रदेश सरकारमा नेपाली कंग्रेससँगको सत्ता सहकार्य टुटेपछि नेकपा एमाले नेपाली कम्युनिष्ट पार्टी नेकपासँग नयाँ सत्ता समीकरणका लागि सहकार्य गरेको छ। शनिबार एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड बीच पनि प्रदेशमा भागवण्डाको सहमति भयो। सुदूरपश्चिम प्रदेशबाट शुरू भएको कंग्रेस एमाले बीचको सत्ता खटपटले सातवटै प्रदेशमा हलचल आएको हो। प्रदेशको सत्ता सहकार्यबारे एमाले र नेकपा बीच तीन बुधे सहमति पत्रमा ओली र प्रचण्डले हस्ताक्षर गरेका हुन्। एमाले र नेकपा बीच सातै प्रदेश सरकारमा सहकार्य गर्ने सहमति भए पनि तत्काल कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम सरकारमध्ये कुन प्रदेशमा कसले नेतृत्व गर्ने भन्ने सहमति भएको नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले बताए। शनिबार एमालेका अध्यक्ष केपी ओली र नेकपाका संयोजक प्रचण्डले प्रदेश सरकारमा सहकार्य गर्ने सहमति भएको छ। उनले भने जस अनुसार संयुक्त सरकारमा कोशी, बागमती र लुम्बिनी प्रदेशको नेतृत्व एमाले गर्ने र कर्णाली सुदूरपश्चिमको नेतृत्व नेपाली कम्युनिष्ट पार्टी ले गर्ने सहमतिमा हस्ताक्षर भएको छ। मधेस र गण्डकी प्रदेशमा सरकार गठनका सन्दर्भमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलहरूसँग समेत परामर्श गरी सरकारको नेतृत्व र सहभागिताको स्वरूप तय गर्ने सहमति पत्रमा उल्लेख छ। यसअघि नेकपा बनाउने बेलाका मुख्य साक्षी एमालेका विष्णु प्रसाद पौडेल र नेकपाका वर्षमान पुन यो हस्ताक्षरमा पनि साक्षी छन्। प्रचण्डले श्रीलंका जानु अघि नै वर्षमानलाई जिम्मेवारी दिएका थिए भने एमालेका पौडेल थुनामुक्त भएपछि सक्रिय भएका थिए।
3: यसै प्रसंगमा आजको हिमालय टाइम्सले वाम लोकतान्त्रिक गठबन्धनको प्रयास संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षा आधारभूत लक्ष्य शीर्षकमा समाचार छापेको छ। गत भदौ 23 र 24 गते भएको जेएनजी विद्रोहपछि परिवर्तित राजनैतिक परिस्थितिबीच फागुन 21 गते भएको प्रतिनिधि सभा निर्वाचनमा नराम्ररी पराजित राजनैतिक दलहरूले फेरि वाम लोकतान्त्रिक गठबन्धनको प्रयास थालेका छन्। मुख्य गरी संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको कोषेढुंगाको रूपमा रहेका 12 बुधे सम्झौताका पक्षधारहरूबीच वाम लोकतान्त्रिक गठबन्धनको प्रयास शुरू भएको हो। गठबन्धन प्रयासको अग्रसरता भने नेपाली कम्युनिष्ट पार्टी नेकपाले लिएको छ। नेकपाले नेपाली कांग्रेस र नेकपा एमाले सहितका दलहरू मिलेर जाने विषयमा छलफल गरिरहेको छ। पछिल्ला केही दिन यता नेकपा एमाले र नेकपाका नेताहरूका सार्वजनिक अभिव्यक्ति पनि गठबन्धनको आवश्यकता लक्षित देखिएका छन्। यद्यपि नेपाली कांग्रेसका नेताहरूले भने वाम लोकतान्त्रिक गठबन्धनको विषयलाई लिएर अहिलेसम्म सार्वजनिक रूपमा बोलेका छैनन्। राजनैतिक दलहरूले संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षालाई गठबन्धनको आधार बनाएका छन्। वर्तमान सरकार गठनको शुरूआतका लचिलो अभिव्यक्ति दिने गरेर भएका दाहाल पछिल्ला दिनहरूमा सरकारप्रति निकै आक्रामक ढंगले अभिव्यक्ति दिन थाल्नु भएको छ। सरकारप्रति आक्रोशपूर्ण ढंगले प्रस्तुत हुनुभएका दाहालले नै गठबन्धनको प्रयास थाल्नु भएको हो। आजको हिमालय टाइम्समा वाम लोकतान्त्रिक गठबन्धनको प्रयास शीर्षकमा खबर छ।
2: पीपीएको पर्खाईमा 16,500 मेगावटका 281 आयोजना, कान्तिपुर दैनिक खबर लेख्छ। करिब 16,500 मेगावट क्षमताका 281 जलविद्युत आयोजना नेपाल विद्युत प्राधिकरणमा विद्युत खरिद बिक्री सम्झौता पीपीएको प्रतीक्षामा छन्। सर्वेक्षण अनुमति पत्र अध्ययनदेखि पीपीएसम्म पुग्दा प्रति मेगावट 50-60 लाख रूपियाँ लगानी भइसकेको हुने ऊर्जा प्रवर्तकको दावी छ। तसर्थ यसरी लगानीकर्तालाई अन्यलमा पार्न नहुने उनीहरूको भनाई छ। पीपीए गरे पनि जलविद्युत आयोजना बनाउन न्यूनतम 5 वर्ष लाग्छ। त्यसैले पीपीए रोकिरहे दीर्घकालमा ऊर्जा संकट निम्तिन सक्ने सरकारवाला बताउँछन्। प्राधिकरणका अनुसार गएको मध्य असारसम्म ग्रिड आबद्ध सम्झौता सम्पन्न भई पीपीएको प्रतीक्षामा रहेका मध्ये 2,556.30 मेगावटका 102 नदी प्रवाही, 5,276.30 मेगावटका 31 आयोजना अर्ध जलाशय युक्त 1491 मेगावट क्षमताका दुई जलाशयुक्त आयोजना छन्। पीपीएका लागि आवेदन दिएका मध्ये नदी प्रवाही 122 आयोजना छन्। यिनको क्षमता 1874.88 मेगावट छ। 19 आयोजना अर्ध जलाशयुक्त छन्। यिनको क्षमता 1548.29 मेगावट छ।
3: सर्वोच्चका न्यायाधीश विरूद्ध किन गरिँदैछ महाअभियोगको तयारी शीर्षकमा हिमालय टाइम्समा खबर छापिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले सर्वोच्च अदालतका चारजना न्यायाधीश विरूद्ध संसदमा महाअभियोगको प्रस्ताव दर्ता गर्ने तयारी गर्दा चौतर्फी प्रश्न उब्जिएका छन्। झण्डै दुई तिहाईको बहुमत प्राप्त रासोपा सरकारले सर्वोच्चमा चौथो वरियतामा रहनुभएका डाक्टर मनोज कुमार शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गरेर अन्य वरिष्ठतम न्यायाधीशहरूलाई महाअभियोगको तयारी गरेपछि चौतर्फी प्रश्नहरू उब्जिएका छन्। प्रधान न्यायाधीश मनोज कुमार शर्माले चारजना न्यायाधीशका कारण कार्य सम्पादनमा अप्ठ्यारो परेको पटक पटक गुनासो गरेपछि रासोपाले महान्यायाधिवक्ता मार्फत महाभियोग प्रस्ताव तयार पारेको खुलेको हो। यसैबीच महान्यायाधिवक्ताले नै सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल, कुमार रेग्मी, हरि फुयाल र नहकुल सुवेदी विरूद्ध महाअभियोग प्रस्ताव तयार पारेको उच्च स्रोतको दावी छ। महान्यायाधिवक्ता कार्यालयका एकजना नायब महान्यायाधिवक्ताका अनुसार 68 जना सांसदको हस्ताक्षर सहित निष्पक्ष कार्य क्षमताको अभाव लगायतको कारण उल्लेख गरेर महाभियोगको प्रस्ताव तयारी अवस्थामा राखिएको छ। त्यसो त सरकारले प्रधान न्यायाधीशको रोल क्रममा रहेकी मल्ल सहित महाअभियोगको प्रस्तावमा नाम उल्लेख भएका सबै न्यायाधीश भन्दा तल्लो वरियताका मनोज कुमार शर्मालाई प्रधान न्यायाधीश नियुक्त गरेपछि सर्वोच्च अदालतभित्रै न्यायाधीश बीच अघोषित गुटबन्दी भएको छ। आफूभन्दा तल्लो वरियताका न्यायाधीशलाई प्रधान न्यायाधीश नियुक्त गरेपछि असन्तुष्ट वरिष्ठतम न्यायाधीश मल्ल लामो समय विदा बसेर अदालत फर्किनु भएको थियो। यसैबीच तीन संस्थाले प्रधान न्यायाधीश मनोज कुमार शर्माको नियुक्ति प्रति पनि प्रश्न उठाएका छन्। उनीहरूका अनुसार सर्वोच्च अदालतका तीन वरिष्ठतम न्यायाधीश कार्यरत रहँदासम्म वरिष्ठताको स्थापित अभ्यासलाई छाडेर गरिएको नियुक्तिले न्यायिक प्रक्रियामाथि थप प्रश्न उठाएको छ। आजको हिमालय टाइम्समा सर्वोच्चका न्यायाधीश विरूद्ध किन गरिँदैछ महाअभियोगको तयारी शीर्षकमा खबर छापिएको छ।
2: लघु वित्तको अधिकतम ब्याज दर 13.88% शीर्षकमा आर्थिक अभियान राष्ट्रिय दैनिकमा यो खबर छापिएको छ। वाणिज्य बैंकहरूको आधार दर बेस रेट लगायत ओह्रालो लागेसँगै लघुवित्त वित्तीय संस्थाका ऋणीहरूलाई पनि राहत भएको छ। नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार चालू आर्थिक वर्षको पहिलो त्रैमास साउनदेखि असोजका लागि लघुवित्तहरूको कर्जाको अधिकतम ब्याज दर 13.88% कायम भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा 15.09% पुगेको लघुवित्तको अधिकतम ब्याज दर त्यस यता निरन्तर घट्दो क्रममा छ। गत आर्थिक वर्षको अन्तिम त्रैमास वैशाख असारमा 14.10% झरेको यो दर साउन देखि थप घटेर नयाँ बिन्दुमा आइपुगेको हो।
3: दशैं तिहार जस्ता चाडपर्व मात्रै महँगो हुने खसीको मासु हिजो आज उपभोक्ताको पहुँच बाहिर पुग्न थालेको छ। केही महिना अघिसम्म काठमाडौँ उपत्यका सहित प्रमुख शहरमा प्रति किलो 1000 देखि 1300 रूपियाँमा पाइने खसीको मासु अहिले 1700 देखि 1800 रूपियाँसम्म बिक्री भइरहेको छ। यस्तो मूल्य वृद्धिले उपभोक्ता महँगीको चरम मारमा पर्न थालेका छन्। मूल्यमा भएको करिब 500 रूपियाँको 81 वृद्धिले उपभोक्ता किसान र सरकारी निकाय सबैलाई प्रश्नको घेरामा उभ्याएको छ। अचम्मको कुरा के छ भने उपभोक्ताले महँगो मूल्य तिरे पनि किसानले भने त्यसको प्रत्यक्ष लाभ पाउन सकेका छैनन्। आजको गोर्खापत्र दैनिकमा आकाशीय खसीको मासुको मूल्य शीर्षकमा खबर छापिएको छ।